शुभ प्रभात श्रोता, एफएम 103.5 मेगाहर्ज लगायत न्यूज अन एआईआर मोबाइल एप साथै आकाशवाणीको दार्जीलिङ एफएम 100.2 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौं। आज बिहीबार विक्रम सम्बत 2083 सालको असार 32 गते तथा सन् 2026 सालको जुलाई महिनाको 16 तारिक। समय यसबेला बिहानको 6 बजेर 25 मिनट अनि 49 सेकेन्ड भइरहेछ।

आकाशवाणी खरसाङ सुनेर बसिरहनु भएका हाम्रा सम्पूर्ण आदरणीय श्रोताहरूमा प्राविधिक मित्र सीएल ब्राह्मिन लगायत प्रसारण सहयोगी नीता राणाको साथमा म उद्घोषिका दीपाको तर्फबाट हार्दिक स्वागत एवं बिहानीको न्यानो अभिवादन।

अहिंसा नै मानवको साँचो धर्म हो। सम्पूर्ण प्राणी मात्रमा हिंसा नगर्नु मानवको परम कर्तव्य हो। नमस्कार आदरणीय श्रोता, आकाशवाणी खरसाङको बिहानीको आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चना लिएर उपस्थित भइसकेका छौँ। यस बिहानीमा अर्चना कार्यक्रमको प्रतीक्षा साँचेर बस्नुहुने तमाम श्रोताहरूमा न्यानो स्वागत अनि अभिवादन जनाउन चाहन्छौँ।

0: आदरणीय श्रोता, आजको यस आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चनामा हामीले अहिंसा अनि विश्व शान्ति विषयमा एक आध्यात्मिक चिन्तन लिएर उपस्थित भएका छौँ, जसलाई प्रस्तुत गर्नको निम्ति आज आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित हुनुहुन्छ तिनधारी निवासी बिमला राईज्यू। त श्रोता, अबको क्रममा सुनौ उहाँको प्रस्तुति।
1: नमस्कार, म श्रीमती बिमला राई, तिनधारी निवासी, हजुरहरूको समक्षमा म आज अर्चना कार्यक्रम अन्तर्गत अहिंसा अनि विश्व शान्ति विषयमा एक चिन्तन लिएर उपस्थित भएको छु। आजको 21 औं शताब्दीमा मानव सभ्यताले विज्ञान र प्रविधिको क्षेत्रमा अद्भुतपूर्व र चमत्कारिक फड्को मारेको छ। तर विडम्बनाको कुरा, आज मानिससँग चन्द्रमा र मङ्गल ग्रहसम्म पुग्ने प्रविधि त छ, तर छिमेकीको मनसम्म पुग्ने करुणा छैन। संसारभरि आधुनिक हतियारहरूको प्रतिस्पर्धा छ, युद्धका विभीषिकाहरू छन् र अविश्वासको वातावरण छ। यस्तो संवेदनशील अवस्थामा विश्व शान्ति केवल राजनैतिक सम्झौता, संयुक्त राष्ट्रसङ्घका प्रस्तावहरू वा हतियारको बलमा सम्भव छैन। यसका लागि हामीलाई आध्यात्मिक अहिंसाको मार्ग आवश्यक भइसकेको छ। भौतिक रूपमा संसारले जति नै प्रगति गरे पनि मानव जाति अशान्त छ। विज्ञानले हतियार दियो तर शान्ति दिन सकेन। अहिंसा र विश्व शान्ति आध्यात्मिक दृष्टिकोणबाट एउटै सिक्काका दुई पाटा हुन्। आध्यात्मिक रूपमा अहिंसा र विश्व शान्ति केवल बाह्य व्यवहार वा युद्ध विराम मात्र होइनन्, यो मानिसको चेतनाको गहिरो अवस्था हो। आध्यात्मिकताको दृष्टिकोणबाट अहिंसा भनेको कसैको हत्या नगर्नु, कसैलाई शारीरिक चोट नपुर्याउनु मात्र होइन, मन, वचन र कर्मले कसैको चित्त नदुखाउनु, कसैको कुभलो नचिताउनु र ब्रह्माण्डको सम्पूर्ण चराचर प्राणीप्रति अगाध प्रेम र सद्भाव राख्नु नै वास्तविक अहिंसा हो। हाम्रो वैदिक सनातन धर्मले पनि यही भन्छ। शान्तिको अग्रदूत भगवान बुद्धले भन्नुभएको छ, शान्ति भित्रबाट आउँछ, यसलाई बाहिर नखोज। अहिंसा भनेको कमजोरी होइन, यो मनको सबैभन्दा ठुलो शक्ति हो। जब हामी सम्पूर्ण संसारलाई आफ्नो परिवार मान्छौँ, म र मेरो देश, तिमी र तिम्रो देश भन्ने संकुचित भावना समाप्त हुन्छ। उदाहरणको निम्ति श्री भगवद् गीतामा श्री कृष्णले भन्नुभएको छ कि जसले अरूको सुख र दुःखलाई आफ्नो जस्तो ठान्छ, उनै वास्तविक योगी हो, आध्यात्मिक व्यक्ति हो। आफैलाई चोट लाग्दा जति दुख छ अरूलाई पनि त्यति नै दुख छ भन्ने आत्मबोध हुनु नै अहिंसाको पहिलो खुड्किलो हो। विश्व शान्तिको सुरुवात कुनै संख्या वा देशबाट होइन, बरु प्रत्येक व्यक्तिको आफ्नो मनबाट हुन्छ। जबसम्म मानिसको मनभित्र भएको क्रोध, लोभ, ईर्ष्या र अहंकार जस्ता आन्तरिक विकारहरू रहन्छन्, तबसम्म बाहिरी संसारमा शान्ति आउन सक्दैन। त्यसैले ध्यान, आध्यात्मिकता र आत्म जागरूकताको माध्यमबाट पहिला आफ्नो आन्तरिक शान्ति प्राप्त गर्नु आवश्यक छ। अशान्त मनले शान्त संसारको निर्माण गर्न सक्दैन। वास्तवमा विश्व शान्तिको सुरुवात कुनै अन्तर्राष्ट्रिय सन्धि वा सीमाबाट हुँदैन, बरु प्रत्येक व्यक्तिको आफ्नै मनभित्रबाट हुन्छ।

अहिले श्रोताले सुन्दै हुनुहुन्छ आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चना। आजको विषयमा हामीले प्रस्तुत गरिरहेका छौँ अहिंसा अनि विश्व शान्ति विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गरिरहनु भएको छ विमला राई ज्यूले। आउनुहोस् श्रोता, उक्त प्रस्तुतिको बाँकी अंश फेरि सुनौ।

जबसम्म मानिसको मानसपटलमा क्रोध लोभ ईर्ष्या अहंकार र प्रतिशोध जस्ता आन्तरिक विकारहरू जड गरेर बस्छन् तबसम्म बाहिरी संसारमा शान्ति स्थापना हुन सक्दैन। त्यसैले ध्यान आध्यात्मिकता र आत्म जागरूकताको माध्यमबाट पहिला आफ्नो आन्तरिक शान्ति प्राप्त गर्न जरुरी हुन गएको छ। अशान्त मनहरूले कहिले पनि शान्त संसारको निर्माण गर्न सक्दैनन्। संक्षेपमा भन्नुपर्दा अहिंसा त्यो आध्यात्मिक बीज हो जसबाट विश्व शान्तिको विशाल रूप उग्रन्छ। यहाँ अहिंसा र विश्व शान्तिको सम्बन्धलाई गौतम बुद्धको दर्शन र यौगिक सिद्धान्त दुवै आधारमा छुट्टा छुट्टै विश्लेषण गरिएको छ। बुद्ध दर्शनले मनको करुणा जगाएर बाहिरी शान्ति स्थापना गर्न सिकाउँछ भने यौगिक सिद्धान्तले आन्तरिक ऊर्जा र विचारलाई शुद्ध गरेर शान्तिको मार्ग देखाउँछ। यी दुवै आध्यात्मिकताको मार्ग को अन्तिम लक्ष्य एउटै हो, व्यक्तिगत रूपमा शान्त बनेर विश्वमा शान्ति फैलाउनु। आध्यात्मिकता अहिंसा र विश्व शान्ति केवल बाह्य व्यवहार वा युद्ध विराम मात्र होइनन्, यो मानिसको चेतनाको गहिरो अवस्था हो। जब हामी आफै भित्रको रिस लोभ र अहंकारलाई जित्छौ तब वास्तविक शान्तिको जन्म हुन्छ। हामी सबै एक विश्वव्यापी चेतनाका सन्तान हौ। जब हामी यो एकताको भाव महसुस गर्छौ तब द्वन्द्व को स्थानमा प्रेम र सहयोगले लिन्छ। आध्यात्मिकतामा हामीले अरूलाई दिने कुरा चाहे त्यो प्रेम होस् वा दुःख, अन्तत हामी आफै कहाँ फर्केर आउँछ। त्यसैले अहिंसाको

गर्दा आफ्नै आध्यात्मिकताको उन्नति हुन्छ, आध्यात्मिक चेतनाले सबैको कल्याण होस् भन्ने भावना जगाउँछ। जब हामी सबैको भलो चिताउँछौ तब वास्तविक विश्व शान्तिको स्थापना हुन्छ। गौतम बुद्ध, महात्मा गान्धी लगायतका आध्यात्मिक गुरुहरूले सिकाए झै बाहिरी संसारमा शान्ति कायम गर्नका लागि पहिला हाम्रो आफ्नै मनभित्र शान्ति खोज्नुपर्छ वा शान्तिको स्थापना गर्न सक्नुपर्छ। आध्यात्मिक अभ्यास जस्तै ध्यान वा मेडिटेसनले हाम्रो मनको क्रोध, लाभ र अहङ्कारलाई हटाई भित्री शान्ति ल्याउँछ। जब हामी यो बुझ्दछौँ कि सबै जीवित प्राणीहरूमा एउटै ईश्वरीय चेतना वा आत्माले अंश विद्यमान गर्छ तब हामीलाई कसैले पनि हिंसा गर्ने विचार आउँदैनन्।

आध्यात्मिक रूपमा अहिंसाको अभ्यास भनेको गल्ती गर्नेहरूलाई क्षमा दिन सक्नु र दुखीहरूको सेवा गर्नु हो। क्षमाले पुरानो वैमनस्यतालाई मेटाउँछ, जुन विश्व शान्तिको लागि आशयक छ। विश्व शान्तिको लक्ष्य पनि यही व्यक्तिगत शान्तिबाट सुरु हुन्छ। जब एक व्यक्ति आध्यात्मिक रूपान्तरणको बाटोमा हिँड्छ, तब उसले सबैमा एकै चेतनाको अंश देख्छ। यसैलाई वैदिक दर्शनमा वसुधैव कुटुम्बकम् वा सम्पूर्ण संसार एक परिवार हो भनिन्छ। इतिहास साक्षी छ, अहिंसा कायरता वा कमजोरी होइन, यो त संसारको सबैभन्दा ठुलो आत्मिक र नैतिक शक्ति हो। महात्मा गान्धीले यही अहिंसाको बलमा विशाल साम्राज्यलाई परास्त गर्नुभएको थियो। उपनिषद्मा उल्लेख गरिएको छ, अहिंसा परमो धर्म, परोपकारम सर्वोच्च धर्म, परोपकारणम इदम शरीरम। अर्थात् अहिंसा परम धर्म हो, परोपकार सबैभन्दा ठुलो धर्म हो। यो शरीर हाम्रो अरूको परोपकारको निम्ति बनिएको हो। निष्कर्षमा भन्नु पर्दा, आध्यात्मिक दृष्टिकोणबाट अहिंसा र विश्व शान्ति कुनै राजनैतिक एजेन्डा वा बाह्य सम्झौता मात्र होइन, यो त मानव चेतनाको उच्चतम अवस्था हो। जबसम्म मानिसको मनभित्र क्रोध, ईर्ष्या र अहंकारको युद्ध चलिरहन्छ, तबसम्म बाहिरी संसारमा शान्ति स्थापना हुन सक्दैन। गीताको आत्मसात सर्वभूतेषु वा सबैलाई आफू जस्तै देख्नु, सबैलाई आफू जस्तै ठान्नु र बुद्धको करुणा भावलाई आत्मसात गरेर मात्र विश्वमा दिगो शान्ति सम्भव छ। यसैले विश्व शान्तिको मार्ग हतियारबाट होइन, प्रत्येक व्यक्तिको आन्तरिक रूपान्तरण र आध्यात्मिक जागृतिबाट मात्र सुरु हुन्छ। अन्त्यमा, अहिंसा कायरता होइन, यो त संसारको सबैभन्दा ठुलो आत्मिक शक्ति हो। व्यक्ति परिवर्तन भए समाज परिवर्तन हुन्छ, समाज परिवर्तन भए राष्ट्र र अन्तमा सम्पूर्ण विश्वमा शान्ति छाउनेछ। हात हतियारको होडबाजीलाई छोडेर प्रेमको दियो बालौ र विश्व शान्तिको मार्ग प्रशस्त गरौं। कवि माधव प्रसाद घिमिरेले भन्नुभएको छ, गासिन्छ प्रीति तब जब दुई मुटु हुन्छन्, देखिन्छ शान्ति तब जब दुई आँखा रुन्छन्। धन्यवाद।

एटिन्जेल प्रस्तुत थियो कार्यक्रम अर्चना। आजको आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चनामा श्रोताले सुन्नुभयो अहिंसा अनि विश्व शान्ति विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुभयो तिनधारे निवासी भीमला राई ज्यूले। साथमा सुन्नुभयो विभिन्न भक्तिमय सङ्गीतहरू पनि। हवस् त श्रोता, आजको लागि भने यस आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चनाको निर्धारित समय अवधि समाप्त हुन लागेकोले आगामी अङ्कहरूमा फेरि पनि यस्तै कार्यक्रमहरूलाई लिएर आउने नै छौँ। तितिन्जेललाई प्रस्तुत मनन तामाङ लगायत कार्यक्रम सञ्चालिका मन्जुलाई पनि आज्ञा दिनुहोस्। हजुरहरूको आजको दिन मङ्गलमय तथा सुखद रहोस् भन्दै आजलाई बिदा चाहन्छौँ। हवस् त, नमस्कार।

अर्चना कार्यक्रमको प्रसारणपछि अब सम प्रसारण गरी सुनाउन लागिरहेछौ आकाशवाणी दिल्ली केन्द्रको संस्कृत अनि हिन्दी समाचार। त सुन्दै गर्नुहोस् आकाशवाणीको खरसाङ केन्द्रलाई।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ। अब शुभ प्रभात कार्यक्रममा श्रोताहरूलाई खेतीपातीबारे जानकारी त दिने नै छौँ, साथमा हजुरहरूलाई मनोरञ्जन पनि गराउनेछौँ आधुनिक गीतहरूबाट। त श्रोता, हिजोआजको खेती गराई साथै शङ्कर जातीय र उच्च फलनशील जातीय फसलको प्रयोगले माटोमा खाद्यले धेरै मात्रामा चुस्ने हुनाले साथै अनियमित मात्रामा रासायनिक मलको प्रयोगको कारणले गर्दा दिनदिनै माटोको मलिलोपना हराउँदै गइरहेको छ। यी कुराहरूलाई ध्यानमा राखी माटोको उर्वरा शक्तिलाई दिगो अनि टिकाउ बनाउने तरिकालाई फसलको मल खाद्यको एकीकृत व्यवस्थापन भनिन्छ। यस व्यवस्थापनमा जैविक मल, हरियो मल, फसलको अवशेष, जीवाणुमल अनि रासायनिक मलहरूको सन्तुलित अनि एकीकृत रूपमा प्रयोग गरिन्छ र यसमध्ये आज हजुरहरूलाई हरियो मलको प्रयोगबारे जानकारी गराइरहेछौँ। यस पद्धतिमा छिटै बढ्ने किसिमका कोसे बालीका जातहरूलाई उमारेर केही दिनपछि माटोमा जोति त्यही कुहिन दिइन्छ। यसो गर्नाले माटोलाई हल्का बनाउन साथै माटोको उर्वरा शक्ति बढाउन सहायता गर्छ। यो तरिका एक त परिवेशलाई क्षति नगर्ने साथै रासायनिक मलको प्रयोग मात्रालाई कम गरेर फसलको फलन बढाउने एउटा प्रभावशाली उपाय हो। त श्रोताहरूलाई खेतीपातीबारे जानकारी दिइसकेपछि अब सुनाउन लागिरहेछौँ मणिकमल छेत्रीको स्वरमा आधुनिक गीतहरू।

आकाशवाणीको खरसाङ केन्द्रबाट श्रोताहरूले भर्खरै सुन्दै हुनुहुन्थ्यो मणिकमल छेत्रीको स्वरमा आधुनिक गीतहरू। श्रोता, समय यस बेला बिहानको 7:15 भइरहेछ। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ र अहिले बिहान 8:45 हामी रहनेछौँ आकाशवाणीको नेपाली प्रसारण सेवामा विविध कार्यक्रमहरूको साथमा। अब पनि हजुरलाई सुनाउन लागिरहेछौँ लता मङ्गेशकरको स्वरमा केही हिन्दी भजन।

यो प्रथम भजन श्रोतालाई सुनाउन लागिरहेछौ। सत्यम शिवम सुन्दरम चलचित्रबाट संगीत लक्ष्मीकान्त प्यारेलालको नि शब्द रचना रहेको छ आनन्द बक्सीको।

श्रोताहरूले सुन्दै हुनुहुन्छ लता मङ्गेशकरको स्वरमा हिन्दी फिल्मी भजन, र यसै क्रममा अब अघिल्लो गीत भजन सुनाउन लागिरहेछौँ। कल्याणजी आनन्दजीको सङ्गीत, प्रदीपको शब्द रचनामा, हरिदर्शन चलचित्रबाट।

0: श्रोता अब सुनाइरहेछौ समाचार।
1: यो आकाशवाणी हो, समाचार प्रवेश राईबाट सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि हरियाणा, चण्डीगढ र पन्जाबको भ्रमण गर्नुहुनेछ। गृहमन्त्री अमित शाहले जगन्नाथ रथ यात्राको अवसरमा देशवासीलाई शुभकामना व्यक्त गर्नुभएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले भारत युरोपीय संघ तथा प्रविधि परिषद बैठकले भारत युरोपीय संघ मुक्त व्यापार सम्झौता एफटिएफ सुरक्षा तथा रक्षा साझेदारी र गतिशीलतालाई बलियो रूपमा अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो। भारत र बेल्जियमले व्यापार र लगानी, हरित ऊर्जा, संक्रमण, नवप्रवर्तन र प्रविधि, कनेक्टिभिटी, रक्षा सुरक्षा, क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा सहयोगलाई अझ बलियो बनाउन सहमत भएका छन् अनि फिफा विश्वकपमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डलाई 2-1 पराजित गर्यो। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि हरियाणा, चण्डीगढ र पन्जाबको भ्रमण गर्नुहुनेछ। प्रधानमन्त्रीले हरियाणाको जिन्द रेलवे स्टेसनमा जिन्द र सोनीपत बीचको भारतको पहिलो हाइड्रोजन रेललाई झण्डा देखाउनुहुनेछ। श्री मोदीले जिन्दको एकलव्य स्टेडियममा लगभग 14,700 करोड मूल्यका धेरै विकास परियोजनाहरूको शिलान्यास र देशलाई समर्पित गर्नुहुनेछ। चण्डीगढमा प्रधानमन्त्रीले दिउँसो स्वास्थ्य सेवा, शिक्षा र सडक पूर्वाधारसँग सम्बन्धित 6,600 करोडभन्दा बढी मूल्यका विभिन्न विकास परियोजनाहरूको शिलान्यास र उद्घाटन गर्नुहुनेछ। श्री मोदीले चण्डीगढको स्नातकोत्तर चिकित्सा शिक्षा तथा अनुसन्धान संस्थानमा उन्नत आमा तथा बाल केन्द्र र उन्नत स्नायु विज्ञान केन्द्रको उद्घाटन गर्नुहुनेछ। प्रधानमन्त्रीले जलन्धरको पनि भ्रमण गर्नुहुनेछ, जहाँ उहाँले कनेक्टिभिटी र यात्री सुविधा बढाउने र क्षेत्रमा आर्थिक विकासलाई तीव्र बनाउने उद्देश्यले 5,417 करोडभन्दा बढी मूल्यका धेरै विकास परियोजनाहरूको शिलान्यास र उद्घाटन गर्नुहुनेछ। श्री मोदीले अमृत भारत स्टेसन योजना अन्तर्गत जलन्धर क्यान्ट सहित 75 पुनः विकसित रेलवे स्टेसनहरूको उद्घाटन गर्नुहुनेछ। गृहमन्त्री अमित शाहले जगन्नाथ रथ यात्राको अवसरमा देशवासीलाई शुभकामना व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री शाहले यो विश्व प्रसिद्ध रथ यात्रा अटल आस्था, विश्वास र भक्तिको प्रतीक भएको बताउनु भएको छ। उहाँले भन्नुभयो, यसले भारतको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण गर्दछ र भगवान्प्रतिको अटल श्रद्धा प्रतिबिम्बित गर्दछ। उहाँले सबैको लागि खुसी, शान्ति र समृद्धि, कल्याणको लागि भगवान्सँग प्रार्थना गर्नुभयो।

0: भगवान जगन्नाथ, भगवान बलभद्र र देवी सुभद्राको रथ यात्रा आजदेखि ओडिसाको पुरीमा सुरु हुँदैछ। यस विश्व प्रसिद्ध रथ यात्राको क्रममा भगवान जगन्नाथ र उनका भाइ बहिनीहरू रथमा सवार भएर भगवान जगन्नाथका मामाको निवास मानिने श्री गण्डिचा मन्दिरको बाटोमा भक्तहरूलाई दर्शन दिन्छन्। यो लगभग 3 किलोमिटरको यात्रा श्री गुण्डिचा मन्दिरमा समाप्त हुनेछ। भगवान जगन्नाथ, भगवान बलभद्र र देवी सुभद्रा 9 दिनसम्म गुण्डिचा मन्दिरमा बस्छन्। यात्रा पूरा गरेपछि तिनीहरू एउटै रथमा श्री मन्दिर फर्कन्छन्, जसलाई बहुत यात्रा वा रथ यात्रा फिर्ता भनिन्छ। यस रथ यात्रामा ठूलो संख्यामा भक्तजन भाग लिन्छन्। यात्राको सहज सञ्चालन सुनिश्चित गर्न बहुस्तरीय सुरक्षा प्रणाली गरिएको छ। भगवान जगन्नाथ, भगवान बलभद्र र देवी सुभद्राको वार्षिक रथ यात्रा आज झारखण्डमा परम्परागत भक्तिभावका साथ आयोजना गरिनेछ। मुख्य कार्यक्रमहरू राँचीको धुर्वामा रहेको ऐतिहासिक जगन्नाथपुर मन्दिरमा आयोजना गरिनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरले भारत युरोपीय सङ्घ तथा प्रविधि परिषद बैठकले भारत युरोपीय सङ्घ मुक्त व्यापार सम्झौता एफटी सुरक्षा तथा रक्षा साझेदारी र गतिशीलतालाई बलियो रूपमा अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो। ब्रसेल्समा भएको तेस्रो भारत EU व्यापार तथा प्रविधि परिषद बैठकपछि पत्रकारहरूसँग कुरा गर्नुहुँदै उहाँले उक्त कुरा भन्नुभयो। उहाँले भारत र युरोपेली सङ्घ बीच प्राकृतिक आत्मीयता रहेको बताउनुभयो। डाक्टर जयशंकरले भन्नुभयो, भारत र युरोपेली सङ्घले एकअर्कासँग यो विश्वास विकास गरेका छन् र अब व्यापार तथा प्रविधि क्षेत्रमा यसलाई अझ विस्तार गर्न प्रयासरत छन्। डाक्टर जयशंकरले भन्नुभयो, भारत र युरोपेली सङ्घले होराइजन युरोप कार्यक्रममा छलफल सुरु गर्नेछ। उहाँले बैठकको क्रममा विद्युतीय सवारी साधन चार्जिङ पूर्वाधार मापदण्डमा पहिलो नवर्तन केन्द्र स्थापना गर्न सहमत भएको जानकारी दिनुभयो।
1: As open societies and as market economies, India and the EU have a natural affinity. The rule of law and the sanctity of contracts are central to our thinking. When it comes to sensitive technologies, this is all the more important. The fact is that emerging technologies literally hold the potential to shape our lifestyle and future. India and the European Union have developed this trust with each other and now strive to take that into the business and technology domains.
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @EIR News Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। भारत र बेल्जियमले व्यापार र लगानी, हरित ऊर्जा संक्रमण, नवप्रवर्धन र प्रविधि, कनेक्टिभिटी, रक्षा सुरक्षा, क्षेत्रीय र विश्वव्यापी मुद्दाहरू साथै जनजन आदान प्रदान जस्ता क्षेत्रहरूमा सहयोगलाई अझ बढाउन सहमत भएका छन्। ब्रसेल्समा आयोजित भारत बेल्जियम रणनीतिक संवादको पहिलो बैठकले संरचित र व्यापक साझेदारी मार्फत द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्ने बारेमा छलफल गर्यो। रणनीति संवादको उद्घाटन सत्रको सह अध्यक्ष विदेश मन्त्री डाक्टर एस जयशंकर र बेल्जियमका उप प्रधानमन्त्री र विदेश युरोपेली मामिला र विकास सहयोग मन्त्री म्याक्सिम प्रिभोटले गर्नुभएको थियो। डाक्टर जयशंकरले युरोपसँग भारतको संलग्नतामा बेल्जियमको विशेष स्थान रहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, द्विपक्षीय साझेदारी बढ्दै जाँदा भारत युरोपीय सङ्घ सम्बन्धहरू गहिरो हुँदै गइरहेका छन्। श्री प्रिभोटले भन्नुभयो, यस वर्ष मार्चमा बेल्जियमको आर्थिक मिसनले दुई देश बीचको आर्थिक सम्बन्धलाई बलियो र गतिशील बनाएको छ। मध्यप्रदेशका मुख्यमन्त्री डाक्टर मोहन यादव आज भारत टेक्स 2026 सहभागी हुनुहुनेछ। यो कार्यक्रम नयाँ दिल्लीको भारत मण्डपममा आयोजना हुँदैछ। उहाँले भारत र विदेशका प्रमुख वस्त्र लगानीकर्ता र उद्योगी नेताहरूसँग भेट गर्नुहुनेछ। मुख्यमन्त्रीले राज्यमा उद्योग प्रवर्धन गर्ने नीति र भ्रष्ट क्षेत्रमा लगानीका अवसरका बारेमा पनि छलफल गर्नुहुनेछ। डाक्टर यादव भारत मण्डपममा रहेको मध्यप्रदेश पभिलियनको भ्रमण गर्नुहुनेछ। उक्त मण्डपमा राज्यको औद्योगिक नीति, सिप विकास कार्यक्रम र धार जिल्लामा निर्माण भइरहेको PM मित्र पार्क प्रदर्शन हुनेछ। मुख्यमन्त्रीले भ्रष्ट उद्योगका प्रमुखसँग पनि छलफल गर्नुहुनेछ। यस छलफलमा केन्द्रीय भ्रष्ट मन्त्री गिरिराज सिंह पनि सहभागी हुनुहुनेछ। 80 औं स्वतन्त्रता दिवस समारोहका लागि दिल्लीको लाल किल्ला परिसर 15 अगस्तसम्म सर्वसाधारणका लागि बन्द रहनेछ। भारतीय पुरातात्विक सर्वेक्षण विभागले लाल किल्ला परिसरमा स्वतन्त्रता दिवस समारोहको तयारीलाई ध्यानमा राख्दै यो आदेश जारी गरेको हो। फिफा विश्वकपमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले दोस्रो सेमिफाइनल

0: मा इङ्ल्यान्डलाई 2-1 पराजित गर्यो। अब आइतबार हुने फाइनलमा अर्जेन्टिनाले स्पेनको सामना गर्नेछ। सेमिफाइनलको पहिलो हाफ गोल रहित सकियो भने 55 मिनटमा एन्थोनी गोर्डनले इङ्ल्यान्डलाई पहिलो गोल दिलाए। 85 मिनटमा अर्जेन्टिनाका एन्जो फर्नान्डेजले बराबरी गरे। 90 मिनटमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई 2-1 शानदार जित दिलाए। यो समाचार युट्युबमा @EIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि हरियाणा, चण्डीगढ र पन्जाबको भ्रमण गर्नुहुनेछ। गृहमन्त्री अमित शाहले जगन्नाथ रथ यात्राको अवसरमा देशवासीलाई शुभकामना दिनुभएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले भारत युरोपीय संघ तथा प्रविधि परिषद बैठकले भारत युरोपीय संघ मुक्त व्यापार सम्झौता, सुरक्षा तथा रक्षा साझेदारी र गतिशीलतालाई बलियो रूपमा अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो। अनि फिफा विश्वकपमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डलाई 2-1 पराजित गरेको छ। समाचार अहिलेलाई पूरा भयो।
1: समाचारपछि अब प्रस्तुत छ कार्यक्रम संगीत प्रभा। सुन्दर बिहानीको मधुर छन्दसँगै नयाँ उमङ्ग, नयाँ उत्साह र नयाँ आशा बोकेर उपस्थित भइसकेकी छु श्रोता। म उद्घोषिका दिपा विविध कलाकारहरूको स्वरमा सजिएको आधुनिक गीतहरूको प्रस्तुति लिएर त प्रथममा राखिरहेछौँ हिरा र शैलीको स्वरलाई। सङ्गीत जीवन प्रकाश प्रधानको अनि शब्द रचना रहेको छ कमल रेग्मीको।

हेरा रसैलीको स्वरपछि अब अघिल्लो प्रस्तुतिमा राखिरहेछौ प्रणय गुरुङको स्वरलाई। संगीत तथा शब्द रचना रहेको छ प्रणय गुरुङकै।

श्रोता, हामी संगीत प्रभा कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ र अन्तिम प्रस्तुति हजुरहरूलाई सुनाउन लागिरहेछौँ। बानिका प्रधानको स्वरमा संगीत तथा शब्द रचना रहेको छ गोविन्द सिंह घतानीको।

0: संगीत प्रभा कार्यक्रममा आधुनिक गीतहरूको प्रस्तुतिपछि अब भने समय भएको छ समसामयिक समीक्षाको।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचक मनिष कानु। विषय छ आठौं भारत जापान रक्षा नीति संवाद टोकियो। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। भारत र जापानले 13 जुलाई 2026 जापानको टोकियोमा आफ्नो आठौं रक्षा नीति संवाद आयोजना गर्यो। भारतीय प्रतिनिधि मण्डलको नेतृत्व रक्षा सचिव श्री राजेश कुमार सिंहले गर्नुभएको थियो भने जापानी प्रतिनिधि मण्डलको नेतृत्व अन्तर्राष्ट्रिय मामिला उपमन्त्री श्री कानो कोजीले गर्नुभएको थियो। दुवै पक्षले पछिल्लो रक्षा नीति संवाददेखि द्विपक्षीय रक्षा सहयोगमा भएको उल्लेखनीय प्रगतिको समीक्षा गर्नुभयो र भारत जापान विशेष रणनीतिक र विश्वव्यापी साझेदारलाई अझ सुदृढ पार्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गर्नुभयो। दुवै देशले विद्यमान क्षेत्रीय र विश्वव्यापी सुरक्षा वातावरणमा व्यापक छलफल गरेर पारस्परिक हितका मुद्दाहरूमा विचार आदान प्रदान गरे। वार्तामा सैन्यदेखि सैन्य आदान प्रदान, संयुक्त मुख्यालय बीचको सहकार्य, समुद्री सहयोग, रक्षा अभ्यास, क्षमता निर्माण, रक्षा उपकरण र समुद्री प्रविधि सहित विविध सहयोग र संस्थागत अन्तर्क्रियाहरू बढाएको सहित द्विपक्षीय रक्षा संलग्नताको सम्पूर्ण स्पेक्ट्रमको समीक्षा गरियो। दुवै पक्षले रक्षा सहयोगको स्थिर विरासतलाई स्वागत गरे र नियमित उच्च स्तरीय आदान प्रदान र संवाद संयन्त्रहरू कायम राख्ने महत्वलाई जोड दिए। दुवै देशले यस वर्षको अन्त्यमा 2+2 सहित आगामी मन्त्रीस्तरीय भ्रमणको सम्भावित परिणामहरूको बारेमा छलफल पनि गरे। दुवै प्रतिनिधि मण्डलले रक्षा उद्योग सहकार्य, प्राविधिक नवप्रवर्तन, साइबर सुरक्षा, अन्तरिक्ष र साझा रणनीतिक हितका अन्य क्षेत्रहरू सहित उदयमान क्षेत्रहरूमा सहयोगलाई गहिरो बनाउने तरिकाहरूमा पनि छलफल गरे। दुवै पक्षले क्षेत्रीय र विश्वव्यापी सुरक्षा मुद्दाहरूमा भारत र जापान बीच बढ्दो अभिसरणप्रति सन्तुष्टि व्यक्त गर्दै इन्डो प्यासिफिकमा नजिकबाट काम गर्न जारी राख्ने कुरामा सहमति जनाए। दुवैले अन्तर्राष्ट्रिय कानूनको सम्मान आधारित स्वतन्त्र, खुला र नियम आधारित इन्डो प्यासिफिक क्षेत्रलाई प्रबन्धन गर्ने आफ्नो प्रतिबद्धतालाई दोहोऱ्याए। रक्षा सचिवले रक्षा क्षेत्रमा जापानको भारतसँग निरन्तर संलग्नताको प्रशंसा गर्नुभयो र भारत जापान विशेष रणनीति र विश्वव्यापी साझेदारीको ढाँचा अन्तर्गत व्यावहारिक सहयोगलाई सुदृढ पार्ने महत्वलाई प्रकाश पार्नुभयो। श्री कानो काजीले प्राथमिकताका क्षेत्रहरूमा भारतसँग रक्षा सम्बन्धलाई थप विस्तार गर्ने जापानको प्रतिबद्धतालाई पुनः पुष्टि गर्नुभयो। यसअघि दिनको सुरुमा रक्षा सचिवले जापानी रक्षा मन्त्री श्री सिन्जोरो कोइजुमीलाई भेटेर रक्षा मन्त्री श्री राजनाथ सिंहको शुभकामना दिनुभयो। दुवै पक्षले भारत जापान विशेष रणनीति र विश्वव्यापी साझेदारीको बढ्दो गतिलाई पुनः पुष्टि गर्नुभयो। उहाँले जापानका रक्षा मन्त्रीलाई छिटोभन्दा छिटो भारत भ्रमणमा आउने निमन्त्रणा पनि दिनुभयो। रक्षा सचिवले टोकियोमा रहेको सेल्फ डिफेन्स फोर्सेस मेमोरियल स्टोनमा माल्यार्पण गरेर आफ्नो भ्रमणको शुरूआत गर्नुहुँदै आफ्नो राष्ट्रको सेवामा सर्वोच्च बलिदान दिएका जापान सेल्फ डिफेन्स फोर्सका सदस्यहरूलाई श्रद्धाञ्जली पनि अर्पण गर्नुभयो। यस भ्रमणले इन्डो प्यासिफिक क्षेत्रमा शान्ति, सुरक्षा र स्थिरताप्रति भारत र जापानको बढ्दो र गहिरो रक्षा सम्बन्ध, पारस्परिक सम्मान र साझा प्रतिबद्धतालाई जोड दिनेछ।

समाचारपछि पुनः स्वागत छ श्रोता। आकाशवाणीको नेपाली प्रसारण सेवामा समय यसबेला बिहानको 8:30 भइरहेछ।

धेरै वर्ष अघिको कुरा हो श्रोता। हरियालीले ढाकिएको पहाडी गाउँको कुनामा एउटा टिनको छानो लगाएको छाप्रो थियो। त्यो छाप्रोभित्र एकजना वृद्ध कारिगर कोइलाको रातो आगोको अगाडि बसेर निधारको पसिना पुस्दै बडो ध्यान दिएर हथौडाले फलामको टुक्रा पिट्दै हुनुहुन्थ्यो। बाटो हिँड्ने एकजना बटुवाले त्यो देखेर सोध्यो, ए हजुरबा, पसिनै पसिना भएर यसरी फलाम पिटेर के पाउनुहुन्छ? किन दुःख गर्नुभएको? त्यो वृद्ध कारिगरले हतौडा राख्नुभयो र आफ्नो चौरी परिसकेको अनुहारमा मुस्कान ल्याउँदै आफ्नो पाको आँखाले बटुवालाई हेर्नुभयो र भन्नुभयो, नानी, म केवल फलाम पिटिरहेको छुइन, म त यो पहाडको ढुकढुकी बचाइरहेको छु। भोलिको इतिहासको जग बलियो बनाउँदैछु। हजुर श्रोता, त्यो वृद्ध कारिगरले भनेको त्यो पहाडको ढुकढुकी र त्यो इतिहासको जग अरू केही होइन, दार्जिलिङ हिमालयन रेलवेको मुटु खरसाङ स्थित तीनधारे रेलवे वर्कसप अथवा कार्यशाला हो।

नमस्कार आदरणीय श्रोता, कार्यक्रम रङ बिरङको संसारको आजको अङ्कमा म उद्घोषिका दीपाको तर्फबाट हार्दिक स्वागत एवं अभिवादन। श्रोता, आज हजुरहरूलाई लगिरहेका छौँ यसै ऐतिहासिक स्थलमा जसले विगत 145 वर्षदेखि हाम्रो पहाडको पहिचानलाई विश्वभरि चम्काइरहेको छ, तिन्दारे रेलवे वर्कसप। त आउनु श्रोता, हातमा तातो चियाको कप लिनुहोस्, रेडियोको भोल्युम थोरै बढाउनुहोस् र हामीसँगै अघि बढ्नुहोस् आजको यो सुन्दर यात्रामा। सन् 1878 साल, त्यसबेला दार्जिलिङको स्वरूप आजको जस्तो थिएन। बाक्लो जङ्गलले ढाकिएको दुर्गम पहाडी भूभाग थियो। चिया बगानहरू विस्तार हुँदै थिए, तर उत्पादन भएको चिया कोलकातासम्म पुर्याउन महिनौ लाग्ने अवस्था थियो, जसले व्यापार र विकास दुवैलाई चुनौती दिइरहेको थियो। यही कठिन परिस्थितिबीच इस्टर्न बङ्गाल रेलवेका एक अधिकारी अनि दूरदर्शी प्रशासक फ्रैंकलिन प्रेस्टेज, जसलाई दार्जिलिङ हिमालयन रेलवेका प्रमुख परिकल्पनाकार पनि भनिन्छ, उनले ब्रिटिश सरकार समक्ष पहाडमा सागुरो गेजको रेल सञ्चालन गर्ने प्रस्ताव राखे। त्यो समय धेरैले यो योजना असम्भव ठाने, तर प्रेस्टेजले गिलफोर्ड मिल्सवर्थ जस्ता ब्रिटिस इन्जिनियरहरूसँग सल्लाह गरेर एउटा युक्ति निकाले। उनले भने, यदि ठाडो उकालो बाटो रेल चढाउन सकिँदैन भने हामी पहाडलाई फन्को मार्दै लुप बनाउनेछौँ। रेललाई अगाडि र पछाडि गर्दै जिगज्याग रिभर्स प्रवृत्तिबाट उकालो चढाउनेछौँ। अन्तत सन् 1880 सालसम्ममा रेलको ट्र्याक तिन्दारेसम्म आइपुग्यो। त्यसै साल 23 अगस्तमा सिलगढीदेखि खरसाङसम्म रेल सेवा सञ्चालनमा आयो र सन् 1881 4 जुलाई पहिलो पटक सिलगढीबाट दार्जिलिङसम्म औपचारिक रूपमा वाष्प इन्जिन चल्यो। ब्रिटिस सरकारले पहाडको छाती चिरेर फलामे लिप्त बिछायो, तर दुर्गम पहाडी भूभागमा ती वाष्प इन्जिन र रेलका डिब्बाहरू बिग्रेको अवस्थामा कहाँ लाने? यही आवश्यकताले जन्म दियो तिन्धारे वर्कसपलाई। सन् 1881 रेल मर्मतका लागि त्यहाँ एउटा सानो अस्थायी मर्मत

केन्द्र स्थापना गरियो। पहाडको ढलान र भौगोलिक अवस्था साथै पर्याप्त जमिन भएको कारणले नै तिनधारे दार्जिलिङ हिमालयन रेलवेको प्राविधिक केन्द्र बन्न सक्यो। सुरुवातमा यहाँ केवल केही कामदारहरू मात्र थिए, केही सामान्य औजार, सानो मर्मत कक्ष र सीमित सुविधा। चिया उद्योग बढ्दै गयो, यात्रीहरू बढ्दै गए, वाष्प इन्जिनको मर्मत पनि जटिल बन्दै गयो। तब यो सानो मर्मत केन्द्रले धान्न असम्भव भयो। अब एउटा ठूलो व्यवस्थित र आधुनिक रेलवे वर्कसपको आवश्यकता पर्यो। यही आवश्यकताले तिनधारेको इतिहासमा नयाँ अध्याय सुरु गर्यो। सन् 1813 ब्रिटिस सरकारले तिनधारेमा ठूलो र व्यवस्थित रेलवे वर्कसप निर्माण गर्ने काम सुरु गर्यो। सन् 1825 यो विशाल वर्कसप पूर्ण रूपमा तयार भयो। अब यो यस्तो वर्कसप थियो जहाँ एउटा वाष्प इन्जिनलाई आवश्यक परे पूर्ण रूपमा खोल्न, प्रत्येक भाग जाँच्न, मर्मत गर्न र पुनः जोड्न सकिन्थ्यो। 6000 वर्ग मिटर भन्दा ठूलो क्षेत्रफल, जसमा 3810 वर्ग मिटर त छानाले ढाकिएको सेड मात्र थियो। वर्कसप भित्रैसम्म रेलका लिक बिछाएको थियो जसले इन्जिनहरू सिधै मर्मत कक्षसम्म पुग्न सकोस्। वर्कसपमा त्यस समयका अत्याधुनिक मसिनहरू जडान गरिएको थियो। विशाल लेथ मसिन फलामका चक्काहरूलाई मिलिमिटरको शुद्धतासम्म घोटेर काटेर आकार दिन, ड्रिलिङ मसिन ठुला फलामहरूमा पाल बनाउन, मिलिङ मसिन धातुका ठोस टुक्राहरूलाई काटेर आवश्यक आकार दिन, फोर्सप जहाँ फलामलाई रातो हुने गरी तताएर नयाँ आकार दिइन्थ्यो। यसरी नै ब्ल्याक स्मिथ सप, फिटिङ सप, कार्पेन्ट्री सप र पेन्ट सप सबै एकै परिसरभित्रै सञ्चालनमा थियो। यसरी तिनधारे सानो मर्मत केन्द्रदेखि एउटा पूर्ण इन्जिनियरिङ केन्द्रको रूपमा विकसित भयो। जब कुनै बी क्लास स्टिम लोकोमेटिभ कार्यशालामा आइपुग्थ्यो, त्यसलाई क्रमशः खोलिन्थ्यो, बोइलर छुट्टै जाँचिन्थ्यो, चक्का निकालिन्थ्यो, आवश्यक परे नयाँ पार्ट्स यही कार्यशालामा बनाइन्थ्यो। सबै परीक्षण पूरा भएपछि इन्जिन फेरि जोडिन्थ्यो, त्यसपछि केही दूरीसम्म रेल चलाइन्थ्यो। सबै ठिक भएपछि मात्र त्यो इन्जिन फेरि यात्री र मालवाहक सेवामा पठाइन्थ्यो। त्यसैले धेरैले भन्थे, तिनधारे पुगेको इन्जिन फेरि नयाँ जीवन लिएर फर्किन्छ। श्रोता भनिन्छ, दोस्रो विश्वयुद्धको कठिन समयमा पनि जब संसारभर आवश्यक फलामका सामग्री र रेलका स्पेयर पार्ट्सको अभाव थियो, त्यसबेला तिनधारे वर्कसपले आफ्नो असाधारण क्षमता देखाएको थियो। अनुभव नै दक्ष कारिगरहरूको सबैभन्दा ठूलो विद्यालय थियो। कतिपय यस्ता पार्ट्सहरू थिए जसको नक्सा समेत उपलब्ध थिएन, तर पुराना पार्ट्सको आकार, ओजन र बनावटलाई ध्यानपूर्वक हेरेर कारिगरहरूले आफ्नै सिपको आधारमा नयाँ पार्ट्स तयार गर्थे। सन् 1947 भारत स्वतन्त्र भयो, अङ्ग्रेजहरू फर्किए, तर आफ्नो पुर्खाहरूको सिप र विरासत भारतीय रेलवेको हातमा सुरक्षित रह्यो। त्यसपछि आयो इतिहासको अर्को स्वर्णिम क्षण, सन् 1999 2 दिसम्बर। यो दिन युनेस्कोले दार्जिलिङ हिमालयन रेलवेलाई विश्व सम्पदा सूचीमा समावेश गर्यो। त्यससँगै तिनधारे वर्कसपको महत्त्व पनि विश्व सामु उजागर भयो। यो वर्कसपले आज पनि 100 वर्ष भन्दा पुरानो बी क्लास स्टिम इन्जिनलाई आफ्नै परम्परागत सिप र अत्याधुनिक सावधानीका साथ पुनर्जीवित गरिरहेको छ। श्रोता, इतिहासको यात्रा सधैँ सहज भने हुँदैन। पहाडमा प्राकृतिक विपद नौलो कुरा होइन। वर्षौंदेखि पहिरो, भारी वर्षा र भूकम्पले दार्जिलिङ हिमालयन रेलवेलाई चुनौती दिँदै आएका छन्। विशेष गरी सन् 2010 भीषण वर्षा र पहिरो, त्यसपछि सन् 2011 भूकम्प र सन् 2015 तिनधारे क्षेत्रमा गएको ठूलो पहिरोले दार्जिलिङ हिमालयन रेलवेको लिक र वर्कसप वरपरका संरचनामा गम्भीर प्रभाव पार्यो। तर रेलवेका इन्जिनियरहरू, स्थानीय कारिगर र श्रमिकहरूले अथक परिश्रमको साथ रेलमार्ग पुनः निर्माण गरे। वर्कसपमा पुराना मसिनहरू फेरि चले, स्टिम इन्जिनले फेरि धुवा उडाउन थाले र तिनधारेले फेरि एकपटक संसारलाई सन्देश दियो। विरासतलाई जोगाउने इच्छा शक्ति बलियो भए कुनै पनि प्राकृतिक विपत्तिले इतिहासलाई मेटाउन सक्दैन। आज ऐतिहासिक वर्कसपको तल्लपट्टि निर्माण गरिएको व्हील अफ तिनधारे पर्यटन केन्द्रले केवल सुन्दर प्राकृतिक दृश्यको आनन्द मात्र प्रदान गर्दैन, यसले आगन्तुकहरूलाई दार्जिलिङ हिमालयन रेलवेको गौरवशाली इतिहाससँग जोड्ने काम पनि गरिरहेको छ।
हरियाली पहाड़, घुमाउरो रेलमार्ग र शताब्दी पुरानो वर्कसपको मनोरम

यसलाई लापरवाही नगर्नु। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञ द्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।

श्रोता समय यस बेला बिहानको 8:45 भइरहेछ। एफएम 103.5 मेगाहर्ज लगायत न्यूज़ अन एआईआर मोबाइल एप साथै आकाशवाणीको दार्जिलिङ एफएम 110.2

मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ। अब प्रस्तुत छ कार्यक्रम योजना। त कार्यक्रमको थालनी गरिरहेछौँ फिल्म सङ्गीतबाट। गुञ्जनेश्वर छ कुमार सानु अनि अल्का याग्निकको सङ्गीत, अन्नु मल्लिकको अनि शब्द रचना मजरू सुल्तानपुरीको। चलचित्र हो अकेले हम अकेले तुम।

0: कार्यक्रम योजनाको आजको अंकमा श्रोताहरूलाई एउटा यस्तो देशव्यापी अभियानको बारेमा जानकारी दिइरहेछौं जसले देशका युवाहरूको सपना र क्षमतालाई नयाँ दिशा दिइरहेको छ। आजका धेरै युवाहरू रोजगारी खोज्ने मात्र होइन आफ्नै व्यवसाय स्थापना गरी अरूका लागि पनि रोजगारी सृजना गर्ने लक्ष्यका साथ अघि बढ़िरहेका छन्। यस्तै सृजनशील सोच र उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले भारत सरकारले 16 जनवरी 2016 दिन स्टार्टअप इण्डिया नामक राष्ट्रिय अभियानको शुभारम्भ गरेको हो। देशका युवाहरूमा रहेको नवप्रवर्तन र उद्यमशीलताको क्षमतालाई एउटा ठूलो मञ्च दिनु यसको मुख्य उद्देश्य हो। यो योजना अन्तर्गत सरकारले नव उद्यमीहरूलाई प्रोत्साहन गर्न विभिन्न आकर्षक सुविधाहरू र सहुलियतहरू प्रदान गर्दै आएको छ। यस अन्तर्गत व्यवसाय दर्ता प्रक्रियालाई सरल र सहज बनाएको छ जसका कारण मोबाइल एप र वा अनलाइन पोर्टलको माध्यमबाट सहज रूपमा दर्ता गर्न सकिन्छ। योग स्टार्टअपहरूलाई व्यवसाय शुरू गरेको प्रारम्भिक वर्षहरूमा आयकरमा विशेष छुट व्यवस्था गरेको छ। साथै सरकारले फण्ड अफ फण्ड्स र सिड फण्ड जस्ता वित्तीय कोषहरूको स्थापना गरेको छ जसबाट सहजै ऋण र आर्थिक सहायता प्राप्त गर्न सकिन्छ। साथै कुनै नयाँ प्रविधि वा सामानको आविष्कार गरेको अवस्थामा त्यसको पेटेन्ट दर्ता गर्दा लाग्ने शुल्कमा सरकारले 80%सम्मको छुट पनि प्रदान गरेको छ। यो योजना अन्तर्गत महिला उद्यमी र ग्रामीण क्षेत्रका प्रतिभाहरूलाई विशेष प्राथमिकता र प्रोत्साहन दिएको छ। देशका ससाना गाउँ र शहरबाट निस्केका नवप्रवर्तनकारी सोचहरूले आज देशको अर्थतन्त्रलाई बलियो बनाउँदछ। कृषि, स्वास्थ्य, शिक्षा र प्रविधिको क्षेत्रमा स्टार्टअपहरूले ठूलो क्रान्ति ल्याइरहेका छन् र श्रोताहरूले स्टार्टअप इण्डियाको बारेमा अझ थप जानकारी चाहनुहुन्छ भने आधिकारिक वेबसाइट www.startupindia.gov.in मा गएर विस्तृत जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
1: रुग्या, असली नोट से क्यों खेल रहा है?
2: ब्रो, ये फटा है। सुन, कते फटे हैं पुराने नोट को?
1: बैंक ब्रांच में एक्सचेंज कर सकते हैं।
2: वाओ, नया नोट मिलेगा?
3: हाँ,
2: जिससे तू हमें पिज़्ज़ा पार्टी देगा।
1: आरबीआई कहता है, स्मार्ट बनो

आकाशवाणी प्रस्तुत गर्दछ प्रमुख समाचार, सुन्नुहोस् सीमा छेत्रीबाट। राष्ट्रपति द्रौपदी मुर्मूले जगन्नाथ रथ यात्राको अवसरमा देश र विदेशको मानिसहरूलाई बधाई दिनुभएको छ। सोशियल मीडियामा राष्ट्रपति

0: भन्नुभयो, यस्तो मान्यता छ भव्य जुलुसको समय महाप्रभु श्री जगन्नाथ चक्रराज सुदर्शन दाजु बलभद्र र बहिनी सुभद्राको साथ भक्तहरूसित भेट्न बाहिर आउनुहुन्छ। प्रधानमन्त्री नरेन्द्र मोदीले जगन्नाथ रथ यात्राको अवसरमा जनतालाई शुभकामना दिनुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री मोदीले रथ यात्रालाई भारतको शताब्दी पुरानो आध्यात्मिक र सांस्कृतिक सम्पदाको भव्य अभिव्यक्तिको रूपमा वर्णन गर्नुभएको छ। केन्द्रीय मन्त्री परिषदले उत्तर प्रदेशको वाराणसीका लागि 25,000 करोड रुपियाँ भन्दा बढ़ीको दुई उन्नत राजमार्ग परियोजनाहरूलाई अनुमोदन गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा आर्थिक मामला सम्बन्धी मन्त्री परिषद समितिले वाराणसीमा सड़क सम्पर्क सुधार गर्न र भीड़भाड़ र यात्रा समय कम गर्न यी परियोजनाहरूलाई अनुमोदन गरेको छ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भारत युरोपीय संघ मुक्त व्यापार सम्झौतालाई निष्पक्ष समतामूलक र सन्तुलित दुवै देशका हरेक क्षेत्रका लागि लाभदायक भएको बताउनुभयो। उहाँले भन्नुभयो, दुवै देशको दृष्टिकोण नवप्रवर्तनमा आधारित भरपर्दो र भविष्यका लागि तयार विकास साझेदारीतर्फ रहेको छ। गुजरातमा कड़ा सुरक्षा व्यवस्थाका बीचमा भगवान जगन्नाथको 149 रथ यात्रा आजदेखि शुरू भएको छ। रेलवे मन्त्रालयले रेल टिकट बुकिङलाई सजिलो सुविधाजनक बनाउन भारतीय रेलवे क्याटरिङ एण्ड टुरिज्म कर्पोरेशन आईआरसीटीसी वेबसाइटको नयाँ संस्करण शुरू गरेको छ। समाचार पूरा भयो। अघिल्लो समाचार 9:25 प्रस्तुत गर्नेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समाचारपछि सांगीतिक प्रस्तुतिको क्रमलाई निरन्तरता दिँदै अब अघिल्लो गीत सुनाउन लागिरहेछौ। उदित नारायण अनि अनुराधा पौडेलको युगल स्वरमा मन चलचित्रबाट, संगीत समीरको, शब्द रचना सञ्जीव दर्शनको।

सानु मल्लिकको संगीत जावेद अख्तरको शब्द रचनामा भयो कार्यक्रमको अघिल्लो प्रस्तुति राखिरहेछौ चलचित्र इश्कबाट युगल आवाज उदित नारायण अनि अलका याग्निकको

उत्तम सिंहको संगीत, आनन्द बक्सीको शब्द रचना, कुमार सानु अनि लता मंगेशकरको युगल आवाजमा राखिरहेछौ कार्यक्रमको अन्तिम प्रस्तुति दुश्मन चलचित्रबाट।

अबसम्म प्रसारण गरी सुनाउन लागिरहेछौँ आकाशवाणी कोलकाता केन्द्रको बङ्गला समाचार। सुन्दै गर्नुहोस् आकाशवाणीको खरसाङ केन्द्रलाई।

मानिसहरूलाई बधाई दिनुभएको छ। सोशियल मीडियामा राष्ट्रपतिले भन्नुभयो, यस्तो मान्यता छ भव्य जुलुसको समय महाप्रभु श्री जगन्नाथ चक्रराज सुदर्शन दाजु बलभद्र र बहिनी सुभद्राको साथ भक्तहरूसित भेट्नु बाहिर आउनुहुन्छ। यसरी नै प्रधानमन्त्री नरेन्द्र मोदीले जगन्नाथ रथ यात्राको अवसरमा जनतालाई शुभकामना दिनुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री मोदीले रथ यात्रालाई भारतको शताब्दी पुरानो आध्यात्मिक र सांस्कृतिक सम्पदाको भव्य अभिव्यक्तिको रूपमा वर्णन गर्नुभएको छ। भगवान जगन्नाथको भव्य रथ यात्रा आज दार्जीलिङ, खरसाङ, कालिम्पोङ र सिलीगुडी सहित राज्यका विभिन्न जिल्लाहरूमा भव्य रूपमा परम्परागत ढंगले आयोजित गरिनेछ। आज कोलकातामा आयोजित हुने रथ यात्रामा मुख्यमन्त्री शुभेन्दु अधिकारीले स्वयं सहभागिता गर्नुहुनेछ। यसै गरी सिलीगुडीमा आयोजित रथ यात्राहरूमा पर्यटन मन्त्री शंकर घोष, वित्त राज्य र परिवहन राज्य मन्त्री आनन्दमय वर्मन, डुवर्सको रथ यात्रामा पार्वतीय मामला राज्य मन्त्री विशाल लामा सहित भाजपाका प्राय सांसद र विधायकहरूले आआफ्नो क्षेत्रका रथ यात्राहरूमा सहभागिता गर्नेछन्। स्मरण रहोस्, सिलीगुडी इस्कनको रथ यात्रादेखि लिएर राज्यका कैयौं रथ यात्राहरूका लागि राज्य सरकारले 5-5 लाख रुपियाँको जगन्नाथको यस रथ यात्रामा भोलि लाखौं भक्तहरू सामेल हुने अनुमान छ। यता खरसाङको नयाँ बजार स्थित जगदीश मन्दिरबाट हरिसंस्कृतन समिति खरसाङको आयोजनामा रथ यात्रा निकालिनेछ। उक्त रथ यात्रा खरसाङमा दिउँसो 1 बजेदेखि निकालिने भएको छ। केन्द्रीय गृहमन्त्री अमित शाह 18 जुलाईको दिन 2 दिने पश्चिम बंगाल भ्रमणमा आउनुहुनेछ। 18 जुलाई बिहान बागडोगरा हवाई अड्डाबाट उत्तरकन्या प्रस्थान गर्नुहुनेछ। उत्तरकन्यामा भारतीय सेना प्रमुख, वायुसेनाका अधिकारीहरू तथा अन्य सैन्य अधिकारीहरूसित एउटा महत्वपूर्ण बैठक गर्नुहुनेछ। यस बैठकमा मुख्यमन्त्री शुभेन्दु अधिकारी पनि उपस्थित रहनुहुनेछ। यस बैठकमा चिकन नेक भनेर सिलीगुडी कोरिडोरको सुरक्षा उपायहरूबारे छलफल हुनेछ। बंगलादेशको सीमावर्ती क्षेत्रमा बंगलादेश सेना र चीनको बढ्दो गतिविधि बीच सिलीगुडी कोरिडोरलाई अभेद किल्लाको रूपमा विकसित गर्ने दिशामा केन्द्र सरकारले ठूलो पाइला चालेको छ। पश्चिम बंगाल सरकारले सरकारी सहायता प्राप्त प्रायोजित विद्यालयहरूमा शिक्षकहरूको समान वितरणलाई सुनिश्चित गर्नको लागि नयाँ मानक सञ्चालन प्रक्रिया एसओपी जारी गरेको छ। नयाँ व्यवस्था अन्तर्गत एकजना पनि विद्यार्थी नभएको स्कूल तथा आवश्यकताभन्दा अधिक शिक्षकहरू भएका विद्यालयहरूका शिक्षक अनि शिक्षक कर्मीहरूको स्थानान्तरण यस्ता विद्यालयहरूमा गरिनेछ जहाँ शिक्षकहरूको अभाव छ। शिक्षा विभागले स्पष्ट पारेको छ, जुन विद्यालयहरूमा शून्य नामाङ्कन छ त्यस शिक्षण तथा अशिक्षण कर्मचारीहरूलाई राख्नुको कुनै औचित्य छैन। यस्ता सबै कर्मचारीहरूलाई आवश्यकतामा रहेका विद्यालयहरूमा स्थानान्तरण गरिनेछ। यसरी नै निर्धारित आवश्यकताभन्दा अधिक शिक्षकहरू रहेका विद्यालयहरूका अतिरिक्त शिक्षकहरूलाई अन्य विद्यालयहरूमा पठाइनेछ। मङ्पू सिन्कोना निर्देशालय खरसाङका विधायक सोनम लामा र सिन्कोना विभागका निदेशक डाक्टर श्यामुल राई बीच सिन्कोना बगानको वर्तमान अवस्था तथा श्रमिक कर्मचारीका समस्याबारे विस्तृत छलफल भएको छ। निर्देशक डाक्टर राईले सिन्कोना बगानको समग्र अवस्था, व्यवस्थापन, सञ्चालन तथा श्रमिक कर्मचारीले भोगिरहेका विभिन्न समस्याबारे विधायक लामालाई विस्तृत जानकारी गराउनु भएको छ। फिफा विश्वकपमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले दोस्रो सेमी फाइनलमा इङ्ल्यान्डलाई 2-1 पराजित गर्यो। अब आइतबार हुने फाइनलमा अर्जेन्टिनाले स्पेनको सामना गर्नेछ। सेमी फाइनलको पहिलो हाफ गोल रहित सकियो। 25 मिनटमा एन्टोनी गर्डनले इङ्ल्यान्डका लागि पहिलो गोल गरे। 85 मिनटमा अर्जेन्टिनाका एन्जियो फर्नान्डेसले बराबरी गरे। 90 मिनटमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई 2-1 शानदार जित दिलाए। आकाशवाणी खरसाङबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 10 बजे उपस्थित रहनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

नमस्कार श्रोतावृन्द, साहित्यिक कार्यक्रम इन्द्रेणीमा यहाँहरू सम्पूर्णलाई, कार्यक्रम प्रस्तुता मनन तामाङ अनि कार्यक्रम सञ्चालक म सञ्जो खवास हार्दिक स्वागत जनाउँदछौँ। आजको बसाइमा हामीसित हुनुहुन्छ तीन स्रष्टाहरू, तीन कविहरू, बिजनबारीबाट कर्ण विरह अनि डुअर्सबाट सुरक्षा भुजेल अनि बिना छेत्री। श्रोतावृन्द, उहाँहरूका मिठा मिठा कविताहरू अब हामी तपाईँहरू समक्ष प्रस्तुत गर्न लागिरहेका छौँ। अन्तिमसम्म यस कार्यक्रमको रसास्वादन गरिदिनुहोला।

0: जित्न चाहनेहरूले युद्ध बनाए मलाई, जित्न चाहनेहरूले युद्ध बनाए मलाई, फोहोर खोज्नेहरूले शुद्ध बनाए मलाई, जब कलममा बारुद भरेर निस्किए म, शोषकहरूले जबरजस्ती बुद्ध बनाए मलाई। नमस्कार, आकाशवाणी खरसाङद्वारा प्रसारित साप्ताहिक साहित्यिक कार्यक्रम इन्द्रिणी सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतागणमा म कर्णविरह न्यानो अभिवादन टक्राउँदछ। आज स्टुडियोमा कवि सुरक्षा भुजेल अनि कवि बिना छेत्रीसित म उपस्थित छु यहाँहरू समक्ष केही आफ्ना स्वरचित कविताहरू वाचन गर्नका निम्ति। कार्यक्रमको सुरुमा हामी कवि सुरक्षा भुजेललाई आफ्नो कविता वाचनको निम्ति म समय दिँदछु।
1: नमस्कार, आकाशवाणी खरसाङ सुनेर बस्नुहुने सम्पूर्ण श्रोतामा न्यानो अभिवादन टक्राउँदै मेरो पहिलो कविता वाचन गर्न लागिरहेकी छु। मेरो कविताको पहिलो कविताको शीर्षक छ याद। त्यसै पनि रुखो थियो जिन्दगी, यादहरूको पहिरो नचलिदिएको भए हुन्थ्यो। भर्खरै त झर्दै थियो केही छिटा उज्यालो मेरो मुहारमा, तिम्रो हत्केलाले मेरो आँखा नछुपिदिएको भए हुन्थ्यो। हेर्न मन छ मलाई पनि, हेर्न मन छ मलाई पनि पर क्षितिसम्म सँगसँगै उडेर कता कता हराइ जाने त्यो एकजोर परेवाको जोडीलाई। त्यही बेला मलाई खबरै नगरी आउने तिम्रो सम्झनाको छाया जस्तो निष्ठुरी तुवालोले पखेराहरू नछलिदिएको भए हुन्थ्यो। हातको रेखा आफैले बोकेर हिँडे पनि आफ्नो मुठीमा राख्न नसकिने रहेछ। भर्खरै प्रस्फुटन हुँदै गरेको त्यो टोटोलाको फुलले भन्दै थियो, काश आज साँझले आउन अलि हतार नगरी दिए भए हुन्थ्यो। जिन्दगीको कुन मोडबाट यात्राहरू कुन कुन दिशातर्फ लाग्ने हो थाहा छैन। अतीतले सरापेको वर्तमानमा थाकेको यो तनले भविष्य बिसाउनलाई फेरि यो दिलको ढोका नखोलिदिएको भए हुन्थ्यो। हृदयको भित्ताहरूमा खाली ठाउँ भेटिए त कुनै सुन्दर चित्र कोरिदिन्थे दरारहरू छोप्नलाई। मिलन भन्दा प्रतीक्षा मिठो भए त म तत्पर थिए उमेर रोप्नलाई। धेरै पर एकान्तमा आफैले आफैलाई पनि छाम्न दिँदैन तिम्रो बाडुल्कीहरूले। कहिलेकाहीँ त बिसाएर हल्ला नगरी तिम्रो यादहरू नबोली बसिदिए भए हुन्थ्यो। धन्यवाद।
0: त्यसै पनि रुखो जिन्दगी, यादहरूको पहिरो नचलिदिएको भए हुन्थ्यो। अत्यन्त मर्मस्पर्शी कविता वाचनको निम्ति कवि सुरक्षा भुजेलज्यूलाई हार्दिक आभार।

0: गर्दै अब हामी अर्का कवि जसले धेरै अघिदेखि कविता विधामा कलम चलाए तापनि धेरैवटा कविताहरूलाई विविध पत्र पत्रिकाहरूबाट प्रकाशित गर्दै आइरहेका भए तापनि हालसम्म उहाँले आफ्ना कविता सङ्ग्रह चाहिँ हामीलाई दिइसक्नु भएको छैन र हामी आशा गरौँ उहाँको कविता सङ्ग्रह पनि हामी छिटो नै पढ्न पाउनेछौँ र अबको समय म कवि बिना छेत्रीलाई आफ्नो कविता वाचनको निम्ति समय दिनुछु।
1: नमस्कार सर, मेरो कविताको शीर्षक रहेको छ मलाई त यहाँ म भएर बाँच्नु छ। मलाई त यहाँ म भएर बाँच्नु छ।

0: सबै त यहाँ म भएर बाँच्नु छ, आँखाले देख्ने दृश्यलाई मनभित्रै सास्नु छ, मलाई त यहाँ म भएर बाँच्नु छ। सत्यताले छडिसकेको यो ठाउँलाई रक्षा सूत्रको धागोले कसिलो बाँधेर राख्नु छ, मलाई त यहाँ म भएर बाँच्नु छ, मलाई त यहाँ म भएर बाँच्नु छ। ठुला ठुला सहर जताततै भए पनि, ठुला ठुला सहर जताततै भए पनि एकान्त खोजी हाँस्नु छ, मलाई त यहाँ म भएर बाँच्नु छ, मलाई त यहाँ म भएर बाँच्नु छ। हिमालको चुचुरामा फरफराइरहने झन्डालाई वर्षो पछि गाँस्नु छ, मलाई त यहाँ म भएर बाँच्नु छ, मलाई त यहाँ म भएर बाँच्नु छ। डाफे मोनलसँग मितेरी साइनो गाँस्नु छ, लाली गुराँस फुल भनी डाँडा पाखा ढाक्नु छ, मलाई त यहाँ म भएर बाँच्नु छ, मलाई त यहाँ म भएर बाँच्नु छ। धन्यवाद।
1: मलाई त यहाँ म भएर बाँच्नु छ एउटा अत्यन्त मिठो भावभोगीको यस कविताको निम्ति कवि बिना छेत्रीलाई हार्दिक आभार।

श्रोताबिन, अबको यस चरणमा म मेरो स्वरचित कविता वाचन गर्न गइरहेको छु र मेरो कविताको शीर्षक छ पात हरियो कि क्लोरोफिल। पात हरियो कि क्लोरोफिल, तिमी पातलाई हरियो देख्छौ र त्यसलाई नै सत्य ठान्छौ, किनकि तिमी मलाई देख्छौ मेरो समवेदनालाई देख्दैनौ, मेरा आँखालाई देख्छौ दृष्टिलाई देख्दैनौ, त्यो भित्रको सपनालाई देख्दैनौ, मेरो छातीलाई देख्छौ मनलाई देख्दैनौ र त्यो भित्रको मायालाई देख्दैनौ, मेरो निधारलाई देख्छौ मस्तिष्कलाई देख्दैनौ र त्यो भित्रको चेतनालाई देख्दैनौ, तिमीले मेरो शरीरलाई देख्छौ तर मलाई देख्दैनौ, तिमीलाई आफ्नो आँखामाथि त्यत्रो विश्वास छ किनकि तिम्रो सबभन्दा प्यारो अङ्ग हो आँखा, रङ नै छैन र पनि तिमी पानीलाई देख्छौ, आकार नै छैन र पनि तिमी हावालाई देख्छौ, किनकि पानी र हावा तिम्रो जीवन हो, फेरि तिमी मेरो जीवनलाई देख्दैनौ, खालि मेरो रङ र आकारलाई मात्र देख्छौ, लु भन त तिम्रो मनको आँखाले मलाई कहिले हेर्छौ। धन्यवाद।

श्रोताबिन, अहिले तपाईँहरू सुनिराख्नु भएको छ आकाशवाणी खरसाङद्वारा साप्ताहिक रूपमा प्रसारित हुने साहित्यिक कार्यक्रम इन्द्रेणी। यतिखेर स्टुडियोमा म कर्ण विरासित कवि सुरक्षा भुजेल अनि कवि बिना छेत्री उपस्थित छौँ र हामी आआफ्ना स्वरचित केही कविताहरू वाचन गरिरहेका छौँ। र कविता वाचनको दोस्रो क्रममा अब म फेरि पुनः एकचोटि कवि सुरक्षा भुजेलज्यूलाई आफ्नो कविता वाचनको निम्ति अनुरोध गर्दछु।

0: निदाएर हेर्न सकौँ। आउँछौ भने तिमी बहना र बाध्यता होइन, अलिकति फुर्सद लिएर आऊ, जहाँ मैले मेरो कथा भन्न सकूँ अनि तिम्रो व्यथाहरू छाम्न सकूँ। तिमी साँच्चै नै आउँछौ भने म भएसम्म हिजोको तिम्रो निधार पुछेर आऊ, जहाँ मेरो हातले आजलाई लेख्न सकूँ। मनको भित्ताहरूमा सेतो रङ पोतेर आऊ, जहाँ मैले मसँग भएको रङहरूले प्रेमको नयाँ चित्र कोर्न सकूँ। अनि सफा आकाश जस्तो भएर आऊ, जहाँ हामीले उज्यालोमा सँगै एउटै घामलाई देख्न सकौँ, जहाँ हामीले अँध्यारोमा सँगै एउटै जुनलाई हेर्न सकौँ, जहाँ हामीले उज्यालोमा सँगै एउटै घामलाई देख्न सकौँ, जहाँ हामीले अँध्यारोमा सँगै एउटै जुनलाई हेर्न सकौँ। धन्यवाद।
1: जहाँ हामीले उज्यालोमा सँगै एउटै घामलाई देख्न सकौँ, जहाँ हामीले अँध्यारोमा सँगै एउटै जुनलाई हेर्न सकौँ। अत्यन्त प्रेमिल अभिव्यक्तिको यो कविता सुनाउनुहुने कवि सुरक्षा भुजेलज्यूको अवगै एक कविता कृति प्रकाशित भइसकेको छ। उहाँको कविता सङ्ग्रहको नाम मेरो देश मेरो माटो रहेको छ र अत्यन्त उम्दा कविताहरू लेख्ने कवि सुरक्षा भुजेललाई यस कविताको निम्ति

0: म पुनः अर्को कविताको निम्ति कवि बिना छेत्रीलाई अनुरोध गर्दछु।
1: आभार प्रकट गर्दछु सम्पूर्णमा। मेरो कविताको शीर्षक रहेको छ शहीद। मिठा मिठा सपना मनभरि सजाउँदै, मिठा मिठा सपना मनभरि सजाउँदै, जिन्दगीको यात्रा सुरुवातमा हराउँदै, जिन्दगीको यात्रा सुरुवातमा हराउँदै, गएको छोरा आज बाकसमा फर्किँदा, गएको छोरा आज बाकसमा फर्किँदा, हजुर आमाको मनको धड्कन रोकियो, बा आमाको मुटुको टुक्रा खोसियो, असल नारीको सिन्दुर पुछियो, रमाउन नपाए जिन्दगीको खुसी रोकियो, आमाको मनमा अग्नि ज्वाला फैलियो, बाबाको धड्कन छिनभरमै बदलियो, आँसुले मनको धरती फाट्यो, छिमेकी बा भन्छन् नरुनु, छिमेकी बा भन्छन् नरुनु, छिमेकी आमै भन्छन् नरुनु, सहारा छैन जीवन छैन तस्विरमा सीमित मुहार छैन, सहारा छैन जीवन छैन तस्विरमा सीमित मुहार छैन, आकाशको तारा पिल पिल गर्दै बुढी बा आमाको सामु चुल्किँदा, आकाशको तारा पिल पिल गर्दै

0: बुढी बा आमाको सामु झुकिँदा सपना हो या विपन्न भन्दै चिचाउन थाल्छिन् आमा, सहित तिमी किन सहित भयौ, सहित तिमी किन सहित भयौ। धन्यवाद।
1: एउटा ठुलो प्रश्न चिन्ह बोकेको अत्यन्त मर्मस्पर्शी कविता सहित किन तिमी सहित भयो, किन तिमी सहित भयो। यो मर्मस्पर्शी कविताको वाचनको निम्ति म कवि बिना छेत्रीलाई आभार व्यक्त गर्दछु।

र अब म मेरो स्वरचित कविता माया र मुटु वाचन गर्न गइरहेको छु। कविताको शीर्षक छ माया र मुटु। अघि सुरक्षाजीले मायाको प्रेमको कविता सुनाउँदै गर्दा मलाई पनि यो कविता सुनाउनु मन लागेको हो। मेरो कविताको शीर्षक छ माया र मुटु। मुटुको आँखाले मात्र देख्छ मायाको अनुहार, मुटु धृतराष्ट्र हुन सक्छ, मुटु गान्धारी पनि हुन सक्छ, तर माया कहिले दुर्योधन हुन सक्दैन। मायाको नाङ्गो छातीमा टाँसिएको हुन्छ मुटु, मुटुको नसा नसामा दौडिरहेको हुन्छ माया, जीवनका रातहरूमा पूर्णिमा बनेर उदाएको हुन्छ मायाको जुन, जुन निभ्न पनि सक्छ, जीवनमा अमावास्य आउन पनि सक्छ। विश्वासका भुइँभरि उम्रन्छन् मायाका दुबोहरू, संवेदनाका हाँगा हाँगामा फुल्छन् मायाका गुलाफहरू, मुटुका हातले मात्र स्पर्श गर्न सकिन्छ नि मायाको ओठलाई। मुटु यशोधरा बनेको बेला, मुटु राहुल बनेको बेला, मुटु सुजाता बनेको बेला माया सिद्धार्थ बनेको हुन्छ, मायाले बुद्धत्व प्राप्त गरेको हुन्छ। आँसुको नुनिलोपन हो माया, मुस्कानको मधुबन हो माया, मुटु राम हुन सक्छ कहिले, मुटु रावण पनि हुन सक्छ कहिले, तर माया सीता नै हुन्छ राममा पनि रावणमा पनि। यस्तै मायाको अभावमा बाँचिरहन्छन् अचेल मस्तिष्कहरू।

0: श्रोताबिन, यतिखेर तपाईँहरू सुनिराख्नु भएको छ आकाशवाणी खरसाङद्वारा प्रसारित साप्ताहिक साहित्यिक कार्यक्रम इन्द्रिणी। स्टुडियोमा म कर्ण विरहसितै कवि बिना छेत्री अनि कवि सुरक्षा भुजेल उपस्थित छौँ र आफ्ना केही स्वरचित कविताहरू वाचन गरेर यहाँहरूलाई मनोरञ्जन दिइरहेका छौँ। र अब कविता वाचनको तेस्रो चरणमा म आफ्नो कविता वाचनको निम्ति कवि सुरक्षा भुजेलज्यूलाई हार्दिक अनुरोध गर्दछु।
1: आभार व्यक्त गर्दै मेरो आजको यस कार्यक्रमको अन्तिम कविता वाचन गर्न लागिरहेकी छु। मेरो कविताको शीर्षक छ पार्थक्य। यसै त म केही होइन कोही होइन, यसै त म केही होइन कोही होइन, हेराएर देखाएमा फरक छुट्टाएको एउटा जिउँदो माटो हुँ। कसैले गिलो देख्छन् र आकार दिन खोज्छन् आफ्नै प्रकारले, कसैले चाम्रो देख्छन् र लत्याउँछन् आफ्नै विचारले। यसै त म कोही होइन केही होइन, स्वीकार र तिरस्कारको घुब्रोबाट निस्केको एउटा हतियार हुँ, जसको धार चिन्हलाई अनुभवी नजर चाहिन्छ, नत्र छुँदै मात्र पनि तिम्रो हातहरू काटिन्छ। यसै त म केही होइन कोही होइन, हार र जितको सम्मिश्रणद्वारा बनिएको भावना हुँ। डुब्न सक्यो भने अथाह प्रेमको गहिराई छ, अनुमान लाउन मात्र तैरेन चाह्यौ भने छेउकुनामा तार लगाउन सक्ने छालको बसाइ छ। यसै त म केही होइन कोही होइन, दुःख र सुखलाई नजिकबाट चिनेर आएको सत्य हुँ। व्यवहारले छुट्टाउँछ को दाहिने र को देब्रे हो भनेर, कोइला बिचमा नै छ कोहिनुर पनि, टिप्न सक्नुपर्छ अङ्गारबाट हात नजलाई छानेर। धन्यवाद।
0: धन्यवाद सुन्दर कविताको निम्ति कवि सुरक्षा भुजेलज्यूलाई।

0: र अब हाम्रो अन्तिम कविता वाचनको निम्ति कवि बिना छेत्रीलाई अनुरोध गर्दछु।
1: मेरो कविताको शीर्षक रहेको छ आमा। 9 महिना कोखमा राखी जन्म दिई संसार मलाई देखायो, 9 महिना कोखमा राखी जन्म दिई संसार मलाई देखायो, तोते बोलीमा बोल्न तिमीले नै सिकायो, मेरो कोमल हात समय उकाली ओह्राली गोरेटोहरूमा हिँड्न तिमीले नै सिकायो, तिम्रो लैलै र थैथैले म तिम्रो न्यानो कोखमा मस्त निरै जान्थे आमा, तिम्रो लैलै र थैथैले म तिम्रो न्यानो कोखमा मस्त निरै जान्थे आमा। आमा आज म ठुली भएकी छु, आमा आज म ठुली भएकी छु, तिम्रो बुढेसकालको लाठी बनेर आज म तिम्रो सामु खडा छु, म छोरी भए पनि आमा तिम्रो निम्ति छोरा सरह बन्ने छु, आज पनि तिम्रो मन मेरो लागि चिन्तित हुन्छ आमा, आज पनि तिम्रो मन मेरो लागि चिन्तित हुन्छ आमा। आमा तिमी कति महान छौ, आमा तिमी कति महान छौ, संसारकै मिठो शब्द आमा, मेरी आमा तिमी कति महान छौ, मेरी आमा तिमी कति महान छौ। धन्यवाद
0: धन्यवाद कवि बिना छेत्रीलाई।

अबको क्रममा म मेरो स्वरचित कविता वाचन गर्न गइरहेको छु। मेरो कविताको शीर्षक छ गाउँले कविता। गाउँलाई ताजा र बासीमा कुनै फरक छैन, गाउँलाई ताजा र बासीमा कुनै फरक छैन, हरियो साग खान्छ गाउँ अनि त्यसैलाई कुहाएर ताजा गुन्द्रुक पनि खान्छ। नयाँ पुस्तालाई सिकाउँछ गाउँ कसरी मिलाएर लाउनुपर्छ संस्कारको टोपी, कसरी बाँध्नुपर्छ व्यवस्थाका तुना र कसरी सुहाउँछ देशलाई संविधानको दौरा सुराल। गाउँको झरना जस्तै मिठो हुन्छ गाउँलेको बोली, त्यहाँको हावा र पानीले पढाउँछ उनीहरूलाई शिष्टाचारको भाषा विज्ञान। गाउँको विश्वविद्यालय भनेको नै जङ्गल नहो, जहाँबाट गाउँले हरेक दिन घाँस र दौराका सर्टिफिकेटहरू ओसार्छन् जसले उनीहरूका पुस्ता पुस्ताको भविष्य लेखिन्छ। गाउँमा गोष्ठी हुन्छ जहाँ बोजुका चौबन्दी चोलो र कटुवाका कविता पढ्छन् गाउँले कविहरू। असारे झरेको सङ्गीतमा हिलोभरि रेकर्डिङ हुन्छ बौसेको मालश्री। खेतले लाइभ टेलिकास्ट गर्छ रोपारहरूको धान रात।

असारे झरीको सङ्गीतमा हिलोभरि रेकर्डिङ हुन्छ बौसेको मालश्री खेतले लाइभ टेलिकास्ट गर्छ रोपारहरूको धान नाच खेत बिना न गाउँ बाँच्छ न देश धन्यवाद।

श्रोताबिन, अहिलेसम्म तपाईँहरू सुनिराख्नु भएको थियो आकाशवाणी खरसाङद्वारा साप्ताहिक रूपमा प्रसारण हुने साहित्यिक कार्यक्रम इन्द्रेणी, जसमा कवि सुरक्षा भुजेल अनि कवि बिना छेत्रीसित म कर्ण विरहले केही आफ्ना कविताहरू यहाँहरूलाई पस्किएँ। हस्त, अब समय भएको छ हामीलाई बिदा दिने। धन्यवाद।

आदरणीय श्रोतावृन्द, तपाईँहरूले सुन्नुभयो साहित्यिक कार्यक्रम इन्द्रेणी अन्तर्गत तीन साहित्यिक स्रष्टा कर्ण विरह, सुरक्षा भुजेल अनि बिना छेत्रीका मिठा मिठा कविताहरू। तपाईँहरूलाई यी कविताहरू कस्तो लाग्यो एवं कार्यक्रम कस्तो लाग्यो प्रतिक्रिया अवश्य दिनुहोला। आगामी हप्ता फेरि यसै दिन यसै समय अर्को साहित्यिक कार्यक्रम सृजना अन्तर्गत अन्य सर्जकहरूको साथमा तपाईँहरू समक्ष उपस्थित हुनेछौँ। त्यतिन्जेलसम्मलाई प्रतीक्षा साँच्नुहोला, आकाशवाणी सुन्दै गर्नुहोला। अहिलेलाई भने बिदा चाहन्छौँ। कार्यक्रम प्रस्तुता मनन तामाङ अनि म सञ्चालक सञ्जोग खवास, नमस्कार।

0: अब श्रोताहरूलाई सुनाउन लागिरहेछौ समाचार।
1: यो आकाशवाणी हो, मुख्य समाचार प्रवेश राईबाट सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाहले जगन्नाथ रथ यात्राको अवसरमा देशवासीलाई बधाई तथा शुभकामना दिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी भोलि हरियाणा, चण्डीगढ अनि पन्जाबको भ्रमणमा जानुहुनेछ। प्रधानमन्त्रीले हरियाणा जिन्द रेलवे स्टेशनमा जिन्द अनि सोनीपत बीच भारतको पहिलो हाइड्रोजन रेलगाडीलाई हरियो झण्डा देखाउनुहुनेछ। केन्द्रीय मन्त्रीमण्डलले उत्तर प्रदेशको वाराणसीका लागि 25,000 करोड रुपियाँ अधिकको 2 एलिभेटेड राजमार्ग परियोजनाहरूलाई मन्जुरी दिएको छ। भारत र बेल्जियमले व्यापार र लगानी, हरित ऊर्जा, संक्रमण, नवप्रवर्तन र प्रविधि, कनेक्टिभिटी, रक्षा सुरक्षा, क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा सहयोगलाई अझ बढाउन सहमत भएका छन्। केरलमको सबरीमाला पहाडी मन्दिर आजदेखि मासिक पूजाका लागि

लिनेछ। मन्दिरमा आज बेलुकीदेखि 21 जुलाईसम्म दर्शन गर्न सकिनेछ। रेल मन्त्रालयले रेल टिकट बुकिङलाई सहज अनि अधिक सुविधाजनक बनाउनका लागि भारतीय रेलवे क्याटरिङ एन्ड टुरिज्म कर्पोरेसन वेबसाइटको एक नयाँ भर्जन जारी गरेको छ। अमेरिकाले हर्मोज जल डमरु मध्यमा जहाजहरूको सुरक्षित आवाजाहीका लागि इरानमाथि हमलाको एक नयाँ चरण सुरु गरेको दावी गरेको छ। भारत र इङ्ल्यान्ड बीच 3 म्याचको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलाको दोस्रो म्याच आज बेलुकी 5:30 बजे कार्डिफको सोफिया गार्डन्समा खेलिनेछ। फिफा विश्वकपमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डलाई 2-1 गोल अन्तरले पराजित गरेको छ। अनि मौसम विभागले आज अरुणाचल प्रदेश, पश्चिम बङ्गालको गङ्गीय क्षेत्र अनि ओडिसाको केही स्थानहरूमा अत्याधिक वर्षाको चेतावनी जारी गरेको छ। मुख्य समाचार अहिलेलाई पूरा भयो।

एफएम 103 दशमलव 5 मेगाहर्ज लगायत न्यूजन एआईआर मोबाइल एप साथै आकाशवाणीको दार्जिलिङ एफएम 100.2 मेगाहर्जमा हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौं।

श्रोता जीवनका हरेक दिन केही नयाँ सिक्ने, केही मिठा अनुभूति सङ्गाल्ने र केही सुन्दर क्षण सङ्गीतसँग बाँड्ने अवसर हो। यही अवसरलाई अझ विशेष बनाउँदै फेरि एकपटक उपस्थित भइसकेकी छु म उद्घोषिका दीपा कार्यक्रम हेलो खरसाङमा।

श्रोता, आज 16 जुलाई 2026 असार शुक्ल द्वितीय अर्थात् आज हो आस्था श्रद्धा र मानव एकताको प्रतीक हिन्दू धर्मावलम्बीहरूको अत्यन्त पवित्र पर्व श्री जगन्नाथ रथ यात्रा। यस अवसरमा भगवान श्री जगन्नाथ दाजु बलभद्र र बहिनी सुभद्रालाई भव्य रथमा विराजमान गराई यो रथ यात्रा ओडिसाको पुरीबाट सुरु गरेर गुण्डिचा मन्दिरसम्म समापन हुन्छ र केही दिनको विश्रामपछि फेरि फर्कने यात्रा सम्पन्न गरिन्छ। यो रथ यात्रा श्रद्धा, भक्ति र समानताको अद्वितीय प्रतीक मानिन्छ। यो दिन दर्शनका दिनका लागि भगवान स्वयं आफ्ना भक्तजनहरूमाझ आउनुहुन्छ भन्ने मानिसहरूको जनविश्वास छ। यो यात्राको अर्को भव्य विशेषता भनेको विशाल र कलात्मक 3 रथहरू हुन्। भगवान जगन्नाथको रथलाई नन्दीघोष, दाजु बलभद्रको रथलाई तालध्वज र बहिनी सुभद्राको रथलाई दर्पण दलन भनिन्छ। यी रथहरू हरेक वर्ष पूर्ण रूपमा नयाँ काठबाट प्राचीन विधि अनुसार बनाइन्छ। धार्मिक विश्वास अनुसार यो पवन रथहरूको डोरी तान्दा वा रथमा सवार भए भगवानको दर्शन मात्रले पनि मानिसहरूको पाप नष्ट हुन्छन् र मोक्ष प्राप्त हुन्छ। त्यसैले आजको दिन जात, वर्ग, वर्ण र धर्मको भेदभाव हटाएर लाखौँ भक्तहरू एउटै डोरी समातेर जय जगन्नाथको जय घोष गर्दै अघि बढ्छन्। यो उत्सव केवल धार्मिक अनुष्ठान मात्र होइन, तर आपसी एकता, सामाजिक सद्भाव र विश्व बन्धुत्वको प्रतीक पनि हो। आजको यस पावन अवसरमा सम्पूर्ण श्रोताहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

श्रोता, अब लागौँ आजको मौसमको अवस्थाबारे। दार्जिलिङ पहाडी क्षेत्रका अधिकांश स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना रहेको छ, साथै कतिपय स्थानहरूमा मेघ गर्जनसहित भारी वर्षा हुने सम्भावना रहेको छ। र तापमानको कुरा गर्नुपर्दा कर्सियङमा अधिकतम तापमान 23 डिग्री सेल्सियस अनि न्यूनतम 18 डिग्री सेल्सियस रहनेछ। दार्जिलिङमा अधिकतम तापमान 20 डिग्री सेल्सियसदेखि न्यूनतम तापमान 15 डिग्री सेल्सियस रहनेछ। त्यसै गरी कालेबुङमा अधिकतम तापमान 25 डिग्री सेल्सियस अनि न्यूनतम 22 डिग्री सेल्सियस रहनेछ। त्यसै गरी मिरिकमा अधिकतम तापमान लगभग 22 डिग्री सेल्सियस अनि न्यूनतम 18 डिग्री सेल्सियस रहनेछ। सिलगढीमा भन्नुपर्दा अधिकतम तापमान 31 डिग्री सेल्सियस अनि न्यूनतम 26 डिग्री सेल्सियस रहनेछ र मौसम तातो र आर्द्र रहनेछ। अनि अपराह्न वा साँझतिर सगर्जन वर्षा हुने सम्भावना रहेको छ।

श्रोता बहजुरहरूलाई ट्राफिकबारे केही दिशानिर्देश। श्रोता, वर्षायाममा हरियाली, शीतलता र प्राकृतिक सौन्दर्यता आउँछ नै, तर पहाडी सडकहरूमा थप सतर्कता अप्नाउनुपर्ने चुनौती पनि सँगसँगै लिएर आउँछ। निरन्तर वर्षा, बाक्लो कुहिरो, हिलो जम्ने, पहिरो र ढुङ्गा खस्ने जोखिमका कारण यात्रा गर्दा सानो लापरवाहीले पनि ठूलो दुर्घटना अप्नाउन सक्छ।

सक्छ। त्यसैले सुरक्षित यात्राका लागि केही महत्त्वपूर्ण कुराहरूमा ध्यान दिन आवश्यक छ। यात्रा गर्नु अघि सडकहरूको अवस्था बुझेर मात्र यात्रा सुरु गर्नुहोला। भारी वर्षाको बेलामा अनावश्यक यात्रा नगर्नुहोला। पहिरो सम्भावित क्षेत्रमा गाडी नरोक्नुहोला। साथै रातिको समयमा सम्भव भएसम्म पहाडी यात्रा नगर्नुहोला। ट्राफिक तथा स्थानीय प्रशासनको निर्देशनको पालना गर्नुहोला। आकस्मिक अवस्थाका लागि गाडीमा टर्च, मोबाइल फोन फुल चार्जमा, प्राथमिक उपचारको सामग्रीहरू साथै आवश्यक औषधि साथै पानी साथमा राख्नुहोला। र श्रोताहरूलाई NS10 को अवस्थाबारे जानकारी गराउनका निम्ति NS10 मोबाइल एप पनि उपलब्ध गराएको छ। त्यसबाट पनि श्रोताहरूले NS10 को अवस्थाबारे जानकारी प्राप्त गर्न सक्नुहुनेछ।

श्रोता, कार्यक्रमको निर्धारित समय पनि पूरा हुने लाग्यो र आजलाई भने कार्यक्रम हल्लो खर्साङ साथै आजको अधिवेशनबाट प्रसारण सहयोगी निता राणा साथै मौतकोशीका दिपा पनि हजुरहरूबाट आज्ञा चाहन्छौ। आजको बाँकी समय सुखद अनि मंगलमय रहोस् यही कामनाको साथ हजुरहरूबाट बिदा चाहन्छौ र जाँदा जाँदै राखिरहेछौ कार्यक्रमको यो अन्तिम सांगीतिक प्रस्तुति।

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। समय अहिले बिहानको ठिक 10:30 भइरहेछ श्रोता, र अब प्रस्तुत छ कार्यक्रम हाम्रो सरोकार, विविध हिन्दी चलचित्रका गीतहरूको साथमा। सर्वप्रथम आकाशवाणी खरसाङ सुनेर साथ दिइरहनुभएका सम्पूर्ण श्रोताहरूमा उद्घोषिका म सरुको न्यानो अभिवादन, स्वागत एवं सप्रेम नमस्कार।

कार्यक्रम हाम्रो सरोकारमा जगन्नाथ रथयात्रा सामाजिक सद्भाव र समानता बारे कुरा गर्नेछौँ। दक्षिण पश्चिम मनसुन भारतको तटीय क्षेत्रमा प्रवेश गर्दै गर्दा मुसलधारे वर्षाको स्पर्शमा विश्वभरका हजारौं भक्तजनहरू ओडिसा राज्यको भव्य शहर पुरी भगवान श्री जगन्नाथको पवित्र निवास स्थानमा आफ्नो बाटो खोज्दैछन्। आकाश उदास हुँदै जाँदा हावा भक्तिपूर्ण मन्त्र जपले गाढा भइरहेको छ। पृथ्वीले आफ्नो भगवानलाई प्राप्त गर्न ढोका खोलेको छ र जाति धर्म र वर्गको परवाह नगरी लाखौं मानिसहरू एउटै साझा उद्देश्यका साथ भेला भएका छन्। अब भव्य उत्सवको समय आएको छ। भगवान जगन्नाथको 9 दिने यात्राको वार्षिक उत्सव जसलाई रथयात्रा भनेर चिनिन्छ, जुन आजबाट आरम्भ भइरहेछ।

प्रत्येक वर्ष एकपटक भगवान जगन्नाथ आफ्ना भाइ बलभद्र र बहिनी सुभद्रासँग श्री मन्दिरको गर्भगृहबाट निस्कन्छन् र आफ्ना भक्तहरूलाई भेट्न पुरीको सडकमा पुग्छन्। यो कथा देवा स्नान पूर्णिमापछि सुरु हुन्छ, जब देवताहरू आफ्नो औपचारिक स्नानपछि बिरामी पर्छन् भन्ने विश्वास गरिन्छ। परम्परागत केही दिन एकान्तमा आराम गरेपछि देवताहरू निको भई आफ्ना काकीको घर मानिने गुन्डिचा मन्दिरको वार्षिक यात्राको लागि जान्छन्। उहाँको यो यात्रा गहिरो परिचित्र मानवीय अनुभवको अनि उत्सव र एकताले भरिएको हुने गर्दछ।

श्रोता, आज कार्यक्रम हाम्रो सरोकारमा आज हामी कुरा गरिरहेका छौँ जगन्नाथ रथ यात्रा, सामाजिक सद्भाव र समानताबारे, र यो कुराकानीलाई अघि बढाउने नै छौँ। त्यसअघि सुन्नुहोस् यो मिठो साङ्गीतिक कोसेली।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो सरोकार, जहाँ आज हजुरहरूलाई जगन्नाथ रथ यात्रा, सामाजिक सद्भाव र समानताबारे जानकारी दिइरहेका छौँ। श्रोता, तर के तपाईँले कहिले सोच्नुभएको छ कि ब्रह्माण्डका भगवान् किन आफ्नो पवित्र निवासबाट, विश्रामको अवस्थाबाट गतिको अवस्थामा जान चाहनुहुन्छ? विश्वमा कतै पनि यस्तो उदाहरण छैनन् जहाँ अध्यक्ष देवता मुख्य मन्दिरबाट निस्केर वार्षिक विधामा जान्छन्। हजार वर्ष पुरानो रथयात्राको यो परम्परा किन अन्य मन्दिरहरूभन्दा फरक छ त? भगवान जगन्नाथको पन्थले मानव सभ्यतामा समावेशितालाई स्थापना कालदेखि नै कति सुन्दर ढङ्गले बुझेको छ भन्ने कुरामा केन्द्रित भएर हेर्दा यसको उत्तर स्पष्ट हुन्छ। अरू मन्दिरहरूभन्दा फरक भगवान जगन्नाथको पूजा गर्ने यहाँका अधिकांश पुजारीहरू गैर ब्राह्मण हुन्। उनीहरूलाई दैत्य र स्वारो भनेर चिनिन्छ। आदिवासी पुजारीहरू र गैर आदिवासी पुजारीहरूले भगवान जगन्नाथको पूजामा समान रूपमा महत्त्वपूर्ण स्थान ओगटेका छन्। जसले गर्दा प्रत्येक व्यक्ति वा वर्गलाई उनीहरूको जात पद वा जातिको परवाह नगरी भगवानको पूजा गर्ने उचित अवसर प्रदान गरिन्छ, जसले जगन्नाथ संस्कृतिको अनुकूल पक्षहरूलाई स्पष्ट रूपमा देखाउँदछ। यो पन्थले समाजको हरेक वर्गलाई सामाजिक समानता र सद्भावको एकल श्रृङ्खलामा बाँध्दछ।

श्रोताहरूले भर्खरै सुन्नुभयो यो साङ्गीतिक कोसेली चलचित्र पुष्पा टूबाट श्रेया घोषालको स्वरमा। र अब जगन्नाथ रथ यात्रा सामाजिक सद्भाव र समानतालाई अघि बढाउँदै प्रत्येक वर्ष पुरी विश्वभरबाट लाखौँ तीर्थयात्रीहरूका लागि धेरै हर्षोल्लास सद्भाव र प्राकृतिक धार्मिकताको उत्सवको ठाउँ बन्दछ। यो सद्भाव समावेशिता र बहुलताको भूमि हो। जगन्नाथ रथ यात्रा सामाजिक सद्भाव र समानताको रूपमा हेर्दा उदाहरणस्वरूप भक्त सालाबेगको भक्तिभावलाई लिन सकिन्छ। जन्मले उनी अन्य धर्मको विश्वासी भए पनि भगवान जगन्नाथप्रति उनको गहिरो भक्ति थियो र उनको भक्तिको शक्तिको कारणले नै रथ यात्राको समय भगवान जगन्नाथले उनलाई दर्शन दिएका थिए र परम्परा अनुसार भगवान आफ्नो प्रिय भक्तको भक्तिको सम्मान गर्न हरेक वर्ष रथ यात्राको समय भगवानको रथ उनको समाधि अघि केही समयको निम्ति रोकिने गरिन्छ।

जसले गर्दा यो क्षण उत्सवभित्र समावेशिता र करुणाको सबैभन्दा भावुक अभिव्यक्ति मध्ये एक हो।

श्रोताहरूले भर्खरै सुन्नुभयो विशाल मिश्रको स्वर अनि शब्द सङ्गीतमा यो साङ्गीतिक कोसेली चलचित्र अखियो के गुस्ताखियाबाट। र श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो सरोकारमा जगन्नाथ रथ यात्रा सामाजिक सद्भाव र समानताबारे। श्रोता, जगन्नाथ रथ यात्राको मुख्य सन्देश मानव जातिको एकता, सामाजिक सद्भाव र भातृत्व हो। यो पर्वले जाति, धर्म र वर्गको परवाह नगरी धनी गरिब सबैलाई एक सूत्र

रूपमा बाँध्दछ, जहाँ हरेक वर्गका मानिसहरूले भगवानको रथलाई एकसाथ तान्छन्, जुन सामाजिक समानताको उत्कृष्ट उदाहरण हो। त आउनुहोस् श्रोता, जगन्नाथ रथ यात्रालाई केवल एउटा पर्वको रूपमा मात्र नअपनाएर यस यात्राको शिक्षालाई ग्रहण गरी सद्भाव, समानता, एकता र मानवताको मन्त्रलाई पनि ग्रहण गरौँ र सबैमा यो शिक्षालाई फैलाउँ। त सम्पूर्ण श्रोता मित्रहरूमा जगन्नाथ रथ यात्राको हार्दिक मङ्गलमय शुभकामना पनि टक्राउँदछौँ हामी आकाशवाणी परिवार।

श्रोताहरूले भर्खरै सुन्नुभयो चलचित्र माबाट यो साङ्गीतिक कोसेली श्रेया घोषालको शर्मा र श्रोता हामी कार्यक्रम हाम्रो सरोकारको अन्त्यतिर आइपुगेका छौँ र कार्यक्रमको अन्तिम प्रस्तुतिमा राख्न लागिरहेकी छु यो साङ्गीतिक कोसेली चलचित्र सन अफ सरदार टूबाट विकास मानको स्वरमा जहाँ शब्द रचना रहेको छ खाराको अनि सङ्गीत सनी

समाचारको प्रस्तुतिपछि पुनः स्वागत छ श्रोता आकाशवाणीको खरसाङ केन्द्रमा। अब प्रस्तुत छ कार्यक्रम स्वर माधुरी, जस अन्तर्गत विविध कलाकारहरूको स्वरमा आधुनिक गीत सुनाई श्रोताहरूलाई मनोरञ्जन गराउनेछौँ। र कार्यक्रमलाई अघि बढाउन अघि सुन्नुहोस् एक सन्देश।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम स्वर माधुरी र भर्खरै गुन्जनी आवाज रहेको थियो सञ्जीत छेत्रीको। र श्रोता, हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ र कार्यक्रमको यो अन्तिम साङ्गीतिक कोसेली स्वीकार्नुहोस् शनिला राईको स्वरमा।

समाचारको प्रस्तुतिपछि पुनः स्वागत छ श्रोता आकाशवाणीको खरसाङ केन्द्रमा। अबको केही क्षण श्रोताहरूलाई साङ्गीतिक यात्रातर्फ डोर्याएर लानेछौँ। सुनाउनेछौँ हजुरहरूकै रोजाइमा विविध हिन्दी चलचित्रका गीतहरू कार्यक्रम तपाईँको अनुरोधमा। सर्वप्रथम कार्यक्रममा हार्दिक स्वागत तथा नमस्कार जनाउन चाहन्छु उद्घोषिका म सरु। कार्यक्रम तपाईँको अनुरोधको यो प्रथम साङ्गीतिक कोसेली स्वीकार्नुहोस्। चलचित्र दिलजलेबाट उदित नारायणको स्वरमा र यस गीतलाई अनुरोध गर्नुहुने श्रोता मित्रहरू हुनुहुन्छ गढिया मौजे उस्तुबाट प्रदीप कुमार मण्डल, आशिष मण्डल, कुन्दन मण्डल, करिना कुमारी, पूजा कुमारी, आरती कुमारी, सुनिता देवी, भिलाई छत्तिसगढबाट मुकेश शर्मा, सरिता शर्मा, गौरव शर्मा, गरिमा शर्मा, रिग्नी छत्तिसगढबाट दिनेश वर्मा, करुणा वर्मा, लुधियाना पन्जाबबाट अमरजित सोनम कर, परमजित आदिबा कर, बिहारी कलोनी महासमुन्दबाट वलिउल्ला फकीर, डब्लुउल्ला फकीर, परवीन आसमा फकीर, बुलन्द शहरबाट बद्रुवली अन्सारी, फर्जुवली अन्सारी अनि फजीवली अन्सारी, त्यसै गरी महादेवघाट अमरेश्वरबाट डोमन ठाकुर, सुमन ठाकुर, मिथिलेश ठाकुर, तारानी ठाकुर, सुरज ठाकुर, सुजला ठाकुर, ज्योति ठाकुर अनि रियान्स ठाकुर, यहाँहरूको अनुरोधमा स्वीकार्नुहोस् कार्यक्रमको यो प्रथम साङ्गीतिक कोसेली चलचित्र दिलजलेबाट।

अमित कुमार राय, हेप्पी राई, दुबिहा नेवादा गाजीपुरबाट प्रतीक राई, श्रीमती रोशनी राई, प्रञ्जल राई र शेरपुर कला गाजीपुरबाट अवधेश राई, श्रीमती प्रीति राई अनि नवनीत राई यहाँहरूको अनुरोधमा राख्न लागिरहेकी छु यो अर्को साङ्गीतिक कोसेली चलचित्र हमेसाबाट कुमार सानु अनि साधना सरगमको युगल आवाजमा स्वीकार्नुहोस्।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम तपाईँको अनुरोधमा उद्घोषिका म सरको साथमा र कार्यक्रमको अघिल्लो प्रस्तुति स्वीकार्नुहोस् चलचित्र दिलजलेबाट नै कुमार सानुको स्वरमा र यस गीतलाई अनुरोध गर्नुहुने श्रोता मित्रहरू हुनुहुन्छ सेक्टर 67 मोहाली चण्डीगढबाट टिडी मल्होत्रा ऋतिक मल्होत्रा प्रतीक मल्होत्रा अनिल शर्मा जयवीर सिंह ठाकुर डाक्टर अमनदीप कालकाबाट शुभचन्द्र बजाज बिट्ट बजाज साहिल कुर्सेला तिनघरियाबाट ललन कुमार सिंह श्रीमती प्रभादेवी कुमार केतु मनिष कुमार मोनु गौतम कुमार स्नेहलता कुमारी मीरा कुमारी कुमारी मधु अशोक प्रसाद मण्डल दिलावर हुसेन दिलकस एलके सिंह दुर्गास्थान कनहरियाबाट गणेश राई अमरनाथ राई जगन्नाथ राई अविराज जुबराज अनि राखी कुमारी कनहरिया बजार पूर्णियाबाट दिलीप कुमार सेन्चुरी विमला रानी सेन्चुरी सिम्पी रानी शाह मोहम्मद शरीफ आर्जु रामकुमार शाह अमित अर राजा त्यसै गरी मेसोल सीतामढी बिहारबाट अक्रम हुसेन वसिम अक्रम आरिज वसिम समिम अक्रम ममता रानी शर्मा बच्चु शेख बेगम इसरत अक्रम रुबिना वसिम नदिम अक्रम अमन अक्रम पुनम कुमारी शर्मा चिना शेख कुवात बिहारबाट शेख जफर हसन नर्गिस जफर र नुरमहल मेसोलबाट हुमैरनाज सुमेरनाज अभिहनाज अरहान बाबु हम्जा बाबु अनि मुजमिल बाबु यहाँहरूको अनुरोधमा स्वीकार्नुहोस् यो अघिल्लो साङ्गीतिक प्रस्तुति

श्रोता, हामी कार्यक्रम तपाईँको अनुरोधको अन्त्य अन्त्यतिर आइपुगेका छौँ र कार्यक्रमको अन्तिम प्रस्तुति स्वीकार्नुहोस्। चलचित्र प्यार तो होना ही थाबाट कुमार सानुकै स्वरमा र यस गीतलाई अनुरोध गर्नुहुने श्रोता साथीहरू हुनुहुन्छ। कुलीपाडा कटिहार बिहारबाट राजेश भारती, विवरानी, प्रिया भारती, आदित्य भारती, प्रेरणा भारती, प्रगति भारती, प्रिन्स राज, आशिष राज। गोलाबाजार बक्सरबाट श्रद्धानन्द आर्य, अभिनन्द आर्य, परमानन्द आर्य, पङ्कज, प्रमोद, रोहित एवं मोहित। गर्ल्स स्कुल मेन मनिहारीबाट अवधेश गुप्ता, भोलु, निलु, विशालराज अनि वंशराज र त्यसै गरी महियारपुर मनिहारीबाट आफ्ताब आशिक, सैदुर दिलकश, रुक्साना बेगम, फिरदोस आलम, आफाक आलम, गुलजार आलम, मोहम्मद नसिर प्रेमी, मोहम्मद वसिम अनि मोहम्मद साहिल र गोगाझिल सुरापारबाट मोहम्मद हुमायु, मस्कुरा सबनम, आशुतोष कुमार अनि राजकुमार अनि टुनु सिंह। यहाँहरूको अनुरोधमा स्वीकार्नुहोस् कार्यक्रमको यो अन्तिम प्रस्तुति।

यो आकाशवाणी हो, मुख्य समाचार मनीषा छेत्रीबाट सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन अनि प्रधानमन्त्री नरेन्द्र मोदीले जगन्नाथ रथ यात्राको अवसरमा देश तथा विदेशका मानिसहरूलाई बधाई दिनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी भोलि हरियाणाको जिन्द रेलवे स्टेशनमा देशको पहिलो हाइड्रोजनबाट चल्ने रेलगाडीलाई प्रस्थान गराउनुहुनेछ। यो रेलगाडी जिन्द सोनीपत बीच चल्नेछ अनि हाइड्रोजन फ्यूल सेल तकनिकले सञ्चालन हुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाहले जगन्नाथ रथयात्राको अवसरमा देशवासीलाई शुभकामना दिनुभएको छ। रक्षा मन्त्री राजनाथ सिंहले उन्नत बुनियादी ढाँचा विकास सधैँ विकसित सभ्यताको पहिचान हो भनी बताउनु भएको छ। राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले वैश्विक आपूर्ति श्रृङ्खलामा अवरोध लगायत आर्थिक चुनौतीहरूको सामना गर्न बिम्स्टेकका सदस्य देशहरूबीच निकट सहयोगको आवश्यकतामाथि जोर दिनुभएको छ। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले ब्रसेल्स बेल्जियममा भारतीय वाणिज्य एवं उद्योग महासंघ, भारतीय उद्योग परिसंघ एसओएचएम र अन्य क्षेत्रीय संघहरूका सदस्यहरू सम्मिलित भारतीय व्यापार प्रतिनिधि मण्डलसँग बातचीत गर्नुभयो। केन्द्रीय मन्त्रीमण्डलले उत्तर प्रदेशको वाराणसीका लागि 25,000 करोड रुपियाँ भन्दा अधिकको दुई एलिभेटेड राजमार्ग परियोजनाहरूलाई स्वीकृति दिएको छ। दुई पटकी ओलम्पिक पदक विजेता पीवी सिन्धु जापान ओपन सुपर ब्याडमिन्टन प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेकी छन्। मौसम विभागले आज अरुणाचल प्रदेश, पश्चिम बंगालको गांगेय क्षेत्र र ओडिशाका अलग अलग स्थानहरूमा अत्याधिक वर्षाको चेतावनी जारी गरेको छ र भारत र इङ्ल्याण्ड बीचको तीन म्याचको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलाको दोस्रो म्याच आज साँझ 5:30 बजे कार्डिफको सोफिया गार्डनमा हुँदैछ।

Pendant FM

Singer,

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। एफएम 103.5 मेगाहर्जको ध्वनि तरङ्गमा समय अहिले दिउँसोको 2:30 भइरहेछ। श्रोता र अब प्रस्तुत छ विविध कलाकारहरूको स्वरमा लोक तथा आधुनिक गीत। त कार्यक्रमलाई आरम्भ गर्दै प्रथममा राख्न लागि रहेकी छु यो आधुनिक गीत रविन शर्माको स्वरमा, जहाँ शब्द रचना रहेको छ पुष्कर पराजुलीको, भने सङ्गीत रहेको छ शरद सिन्हाको।

तकनिकी गडबडीको कारण आधुनिक गीत सुनाउन सकेन श्रोता, र लोकगीत हजुरहरू समक्ष राख्न लागिरहेकी छु। सरिता गुरुङ, अञ्जली प्रधान, अनुसुनार उत्तम प्रधान अनि नरेन्द्र गुरुङको समूह स्वरमा।

0: तथा आधुनिक गीतहरूको प्रस्तुतिपछि अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि हरियाणाको जिन्द रेलवे स्टेशनमा देशको पहिलो हाइड्रोजन सञ्चालित रेललाई हरियो झण्डा देखाएर प्रस्थान गर्नुहुनेछ। आज ओडिसाको पुरीमा भगवान् जगन्नाथको विश्व प्रसिद्ध रथयात्राका लागि व्यापक अनुष्ठान र अभूतपूर्व सुरक्षा व्यवस्था गरिएको छ। रक्षा मन्त्री राजनाथ सिंहले उन्नत बुनियादी ढाँचा विकास सधैँ विकसित सभ्यताको पहिचान हो भनी बताउनु भएको छ। कृषि तथा कृषक कल्याण मन्त्री शिवराज सिंह चौहानले सतत कृषि विकास सुनिश्चित गर्न कृषकहरू बीच एकीकृत कृषि अभ्यासलाई बढावा दिनुपर्ने आवश्यकतामाथि जोड दिनुभएको छ र रेल मन्त्रालयले रेल टिकट बुकिङलाई सजिलो र अत्याधिक सुविधाजनक बनाउनका लागि इन्डियन रेलवे क्याटरिङ एन्ड टुरिज्म कर्पोरेसनको वेबसाइटको नयाँ संस्करण जारी गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि हरियाणाको जिन्द रेलवे स्टेशनमा देशको पहिलो हाइड्रोजन सञ्चालित रेललाई हरियो झण्डा देखाएर प्रस्थान गर्नुहुनेछ। यो रेल जिन्द र सोनीपतको बीचमा चल्नेछ र हाइड्रोजन फ्युल सेल टेक्नोलोजीद्वारा सञ्चालित छ, जसले ट्रेनलाई चलाउन हाइड्रोजनलाई बिजुलीमा रूपान्तरण गर्दछ। यस प्रक्रियामा केवल पानीको बाष्प उप उत्पादको रूपमा उत्पन्न हुन्छ, जसको परिणाम स्वरूप सञ्चालनको समयमा शून्य कार्बन उत्सर्जन हुन्छ। स्वदेशी रूपमा डिजाइन इन्जिनियरिङ र एकीकृत गरिएको रेललाई स्वदेशी तकनिक प्रयोग गरी विकसित गरिएको हो, जसले उन्नत रेलवे इन्जिनियरिङमा देशको बढ्दो क्षमतालाई प्रतिबिम्बित गर्दछ। ओडिसाको पवित्र सहर पुरीमा अहिले अतुलनीय आध्यात्मिक उत्साह देखिन थालेको छ। आज भगवान् जगन्नाथको विश्व प्रसिद्ध रथयात्राका लागि व्यापक अनुष्ठान र अभूतपूर्व सुरक्षा व्यवस्था गरिएको छ। तीर्थस्थलमा बिहानैदेखि परेको मुसलधारे वर्षा भए पनि लाखौँ भक्तजन विचलित नभई बडा डण्डामा दर्शन गरिरहेका छन्। तीन रथलाई भगवान् जगन्नाथ बलभद्र र सुभद्राकी काकेको घरको रूपमा श्री गुण्डिचा मन्दिरतर्फ तान्नु अघि गजपति महाराज दिव्य सिंह देवद्वारा रथको सरसफाई अनुष्ठान छेरा पहरा गरिनेछ। चाडपर्व सहज रूपमा सञ्चालन गर्न सुरक्षा व्यवस्था र भिड प्रबन्धनको व्यवस्था मिलाइएको छ। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सिपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले जगन्नाथ रथ यात्राको अवसरमा भारत र विदेशका मानिसहरूलाई बधाई दिनुभएको छ। शोभायात्राको क्रममा भक्तजनलाई भेट्न महाप्रभु श्री जगन्नाथ चक्रराज सुदर्शन, जेठा भाइ बलभद्र र बहिनी सुभद्रा निस्किने विश्वास गरिन्छ। भगवान र भक्तजनको यो पवित्र मिलन एक अनुपम र अत्यन्त भावुक क्षण भएको उहाँले बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले जगन्नाथ रथ यात्रालाई भारतको शताब्दीयौँदेखि पुरानो आध्यात्मिक र सांस्कृतिक विरासतको भव्य अभिव्यक्तिको रूपमा वर्णन गर्नुभएको छ। उहाँले भन्नुभयो, रथयात्रासँग सम्बन्धित परम्पराले भारत र विश्वलाई प्रेरित गरेको छ र यसले विनम्रता, सामूहिक सहभागिता र निस्वार्थ सेवाका मूल्यहरूलाई प्रतिबिम्बित गर्दछ। प्रधानमन्त्री श्री मोदीले महाप्रभु जगन्नाथले सबैलाई सुस्वस्थ र सुख र समृद्धि प्रदान गरून् भनी प्रार्थना गर्नु भएको छ। रक्षा मन्त्री राजनाथ सिंहले उन्नत बुनियादी ढाँचा विकास सधैँ विकसित सभ्यताको पहिचान हो भनी बताउनु भएको छ। नयाँ दिल्लीमा शिव सङ्गठन तकनिकी सङ्गोष्ठीलाई सम्बोधन गर्नुहुँदै श्री सिंहले भन्नुभयो, आज निर्माण भइरहेको बुनियादी ढाँचाले आगामी वर्षहरूका लागि देशको सभ्यतालाई परिभाषित गर्नेछ। रक्षा मन्त्री श्री सिंहले भन्नुभयो, रोहतांगमा अटल सुरङ, उम्लिङ लामा विश्वको सबैभन्दा अग्लो मोटरेबल सडक र लगभग 13,000 फिटको उचाइमा निर्मित सेला सुरङ जस्ता ऐतिहासिक परियोजनाहरू बिआर

0: भारतीयहरूका सदस्यहरू सम्मिलित भारतीय व्यापारिक प्रतिनिधि मण्डलसित बातचित गर्नुभयो। एक सामाजिक मिडिया पोस्टमा श्री गोयलले जानकारी दिँदै भन्नुभयो, भारत EU मुक्त व्यापार सम्झौताले भारतीय उद्योगहरूका लागि नयाँ अवसरहरू सृजना गर्नेछ।
1: वाणिज्य और उद्योग मंत्री पीयूष गोयल ने भारतीय यूरोपीय संघ मुक्त व्यापार समझौते को निष्पक्ष, न्यायसंगत और संतुलित बताया, जो दोनों देशों के हर क्षेत्र के लिए लाभकारी समझौता है। उन्होंने कहा कि दोनों देशों का दृष्टिकोण नवाचार आधारित, भरोसेमंद और भविष्य के लिए तैयार विकास साझेदारी की ओर है। उन्होंने कहा कि ये बैठक इस सहयोग का एक महत्वपूर्ण स्तंभ बन गई है। श्री गोयल ने कहा कि इस बैठक से भारतीय यूरोपीय संघ को चर्चाओं से बढ़कर क्रियान्वयन की दिशा में बढ़ने में मदद मिली है। उन्होंने कहा कि यूरोपीय संघ और भारत कुछ महत्वपूर्ण क्षेत्रों पर निर्भरता कम करने और विश्वसनीय एवं विविध आपूर्ति श्रृंखलाओं के निर्माण के लिए प्रतिबद्ध है। विश्व दर्पण के लिए समाचार कक्ष से मैं पूजा।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। केन्द्रीय मन्त्रीमण्डलले उत्तर प्रदेशको वाराणसीका लागि 25,000 करोड रुपियाँभन्दा अधिकको दुई एलिभेटेड राजमार्ग परियोजनाहरूलाई स्वीकृति दिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा आर्थिक मामिला सम्बन्धी क्याबिनेट कमिटीले वाराणसीमा सडक सञ्चालन सुधार गर्न र भिडभाड र यात्राको समय कम गर्न यी परियोजनाहरूलाई अनुमोदन गरेको छ। यी परियोजनाहरूमा उत्तर प्रदेशको NH-19 र वाराणसी रिङ रोडको बीच हाइब्रिड वार्सिकी मोडलमा 46 किलोमिटर लम्बाइको 6 लेनको ग्रिनफिल्ड एलिभेटेड करिडोर को निर्माण समावेश छ। यसको कुल लागत 14,400 करोड रुपियाँभन्दा अधिक हुनेछ। सूचना एवं प्रसारण मन्त्री अश्विनी वैष्णवले भन्नुभयो, नयाँ दिल्लीमा जानकारी, दोस्रो परियोजना वाराणसीको सहरको वरुण नदीको किनारमा लगभग 43 किलोमिटर लामो 6 लेन र 4 लेन एलिभेटेड करिडोरको विकास हो, जसको लागत लगभग 11,000 करोड रुपियाँ हुनेछ। कृषि तथा कृषक कल्याण मन्त्री शिवराज सिंह चौहानले सतत कृषि विकास सुनिश्चित गर्न कृषकहरू बीच एकीकृत कृषि अभ्यासलाई बढावा दिनुपर्ने आवश्यकतामाथि जोड दिनुभएको छ। नयाँ दिल्लीमा ICARको स्थापना दिवसमा सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, कृषक र वैज्ञानिकहरूको सामूहिक परिश्रमले असाधारण परिणाम दिइरहेको छ। केन्द्रीय मन्त्री श्री सिंहले अझ भन्नुभयो, ICAR देशमा परिवर्तनको उत्प्रेरकको रूपमा उठाएको छ। अनुसन्धानले कृषकहरूलाई वास्तविक समयमा फाइदा पुग्ने उहाँले बताउनु भएको छ। सरकारले पेट्रोल डिजल र हवाई इन्धनको निर्यातको पाक्षिक समीक्षामा लाग्दै आएको विशेष अतिरिक्त सीमा शुल्कमा संशोधन गरेको छ। संशोधित दर अनुसार डिजलको निर्यातमा प्रति लिटर 15.50 रुपियाँ र हवाई इन्धनको निर्यातमा प्रति लिटर 14.50 रुपियाँ कर लगाइएको छ। पेट्रोलको निर्यातमा प्रति लिटर 2.50 रुपियाँ कर लगाइएको छ। संशोधित दरहरू आजदेखि लागू भएका छन्। राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले वैश्विक आपूर्ति श्रृङ्खलामा अवरोध लगायत आर्थिक चुनौतीहरूको सामना गर्न बिम्स्टेकका सदस्य देशहरू बीच निकट सहयोगको आवश्यकतामाथि जोड दिनुभएको छ। आज नयाँ दिल्लीमा बिम्स्टेकका राष्ट्रिय सुरक्षा प्रमुखहरूको 5औं बैठकलाई सम्बोधन गर्नुहुँदै श्री डोभालले वैश्विक आपूर्ति श्रृङ्खलामा अवरोधले सबै देशहरूलाई आर्थिक कठिनाई भएको बताउनु भएको छ।
2: बिम्स्टेक्स लॉन्ग स्टैंडिंग गोल्स
3: क्षेत्रीय सुरक्षा, संपर्क, निर्माण क्षेत्र और आर्थिक सुरक्षा को बढ़ाने में बिम्स्टेक के सामूहिक प्रयासों को आगे बढ़ाते रहना चाहिए। भारत के लिए बिम्स्टेक पड़ोस प्रथम के हमारे दृष्टिकोण और महासागर के प्रति हमारी प्रतिबद्धता को दर्शाता है, जो पूरे क्षेत्र में सुरक्षा और विकास के लिए प्रगति का प्रतीक है।
2: होलिस्टिक एडवांसमेंट फॉर सिक्योरिटी।
0: रेल मन्त्रालयले रेल टिकट बुकिङलाई सजिलो र अत्याधिक सुविधाजनक बनाउनका लागि इन्डियन रेलवे क्याटरिङ एन्ड टुरिज्म कर्पोरेसन IRCTCको वेबसाइटको नयाँ संस्करण जारी गरेको छ। IRCTCले यस संस्करणमा 4 प्रमुख सुधार गरेको छ। पहिलो, यसमा अतिरिक्त क्याप्चा, पपअपहरू अथवा ध्यान भड्काउने कुनै अन्य विकर्षणहरू छैनन्। दोस्रो, यात्रीहरूले सबै वर्गमा सिटहरूको उपलब्धता देख्न सक्ने, साथै तेस्रो, टिकट बुक गर्न आवश्यक चरणहरूको सङ्ख्या कम छ र वेबसाइटले अब यात्रीहरूको जानकारी बचत गर्दछ, जसले पुनः बुकिङ गर्न सजिलो बनाउँदछ। प्रवर्तन निदेशालयले आतंकी वित्तपोषण र अवैध घुसपैठको नेटवर्कको सम्बन्धमा आज 13 परिसरमा छापा मारेको छ। यो मुद्दा उत्तर प्रदेशको आतंकरोधी दस्ताले दर्ता गरेको प्राथमिकीसँग सम्बन्धित छ। यो समाचार युट्युबमा @AIRKarsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि हरियाणाको जिन्द रेलवे स्टेशनमा देशको पहिलो हाइड्रोजन सञ्चालित रेललाई हरियो झण्डा देखाएर प्रस्थान गर्नुहुनेछ। आज ओडिसाको पुरीमा भगवान जगन्नाथको विश्व प्रसिद्ध रथयात्राका लागि व्यापक स्थान र अभूतपूर्व सुरक्षा व्यवस्था गरिएको छ। रक्षा मन्त्री राजनाथ सिंहले उन्नत बुनियादी ढाँचा विकास सधैँ विकसित

सभ्यताको पहिचान हो भनी बताउनु भएको छ। कृषि तथा कृषक कल्याण मन्त्री शिवराज सिंह चौहानले सतत कृषि विकास सुनिश्चित गर्न कृषकहरू बीच एकीकृत कृषि अभ्यासलाई बढावा दिनुपर्ने आवश्यकतामाथि जोड दिनुभएको छ र रेल मन्त्रालयले रेल टिकट बुकिङलाई सजिलो र अत्याधिक सुविधाजनक बनाउनको लागि इन्डियन रेलवे क्याटरिङ एन्ड टुरिज्म कर्पोरेसनको वेबसाइटको नयाँ संस्करण जारी गरेको छ। समाचार अहिलेलाई पुरा भयो। अघिल्लो समाचार लिएर 3:15 मा पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

समाचारको प्रस्तुतिपछि अब केही क्षण आउनुहोस् श्रोता लोकभाकामा रमौ। सुनेर अघिल्लो लोकगीत सरिता गुरुङ, अञ्जली प्रधान, अनुसुनार उत्तम प्रधान अनि नरेन्द्र गुरुङको समूह स्वरमा।

अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचिका सीमा छेत्री। विषय छ भारतले पश्चिम एशियामा समुद्री सतर्कतालाई तीव्र बनायो। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। हर्मुजको जलडमरूमा दुई व्यापारिक जहाजहरूमा आक्रमणपछि पश्चिम एशियामा बढ़दो समुद्री सुरक्षा संकटको बीचमा भारतीय बन्दरगाह दुवानी र जलमार्ग एमओपीएसडब्ल्यूका केन्द्रीय मन्त्री सर्वानन्द सोनोवालले एक व्यापक समुद्री जहाज पहिलो प्रतिक्रिया शुरू गर्नुभयो, जसले द्वन्द्व प्रभावित क्षेत्रमा कार्यरत प्रत्येक भारतीय नाविकको सुरक्षाको लागि अभूतपूर्व सम्पूर्ण सरकारी दृष्टिकोण निर्देशित गर्यो। जुलाई 14, 2026 उच्च स्तरीय अन्तर मन्त्रालय समीक्षा बैठकको अध्यक्षता गर्दै श्री सोनोवालले विदेश मन्त्रालय एमईए पेट्रोलियम र प्राकृतिक ग्यास मन्त्रालय एमओपीएनजी रसायन र मल मन्त्रालय भारतीय नौसेना दुवानी महानिदेशालय डीजीएस इरान र ओमानमा भारतीय मिशनहरूसँगको सहकार्यमा वास्तविक समय जहाजद्वारा जहाज अनुगमन प्रत्येक प्रभावित भारतीय नाविकको लागि समर्पित सम्पर्क अधिकारीहरूको नियुक्ति र बन्दरगाह दुवानी र जलमार्ग मन्त्रालय एमओपीएसडब्ल्यूद्वारा 24 घण्टा समन्वयको आदेश दिनुभयो। हर्मुजको जलडमरूमा एमटी अल बाहियाई र एमटी मोम्बसामा भएको आक्रमणपछि समीक्षाले महत्व राख्दछ। दुई जहाजहरूले संयुक्त रूपमा 46 जनाको संयुक्त चालक दलमा 30 जना भारतीय नाविक बोकेका थिए। एमटी अल बाहियाहामा एक भारतीय नाविकले आफ्नो ज्यान गुमायो भने अर्को घाइते भए। एमटी मोम्बसामा 9 भारतीय नागरिक घाइते भए, जसमा 2 जना गम्भीर घाइते भएका छन्। श्री सोनोवालले बैठकको अध्यक्षता गर्नुभयो, जहाँ केन्द्रीय समुद्री संचार राज्य मन्त्री शान्तनु ठाकुरले समुद्री संचार मन्त्रालय विदेश मन्त्रालय भारतीय नौसेना दुवानी महानिदेशक इरान र ओमनका भारतीय दूतावासहरूका वरिष्ठ अधिकारीहरूसँगै पर्सियन खाड़ी हर्मुजको जलडमरू र ओमनको खाड़ीमा विकसित सुरक्षा वातावरणको समीक्षा गर्नुभयो। भारतीय नाविकहरूले सामना गरिरहेका जोखिमहरूको मूल्यांकन गर्नुभयो र भारतको आकस्मिकता र आपतकालीन प्रतिक्रिया संयन्त्रहरूको मूल्यांकन गर्नुभयो। यस त्रासदीप्रति गहिरो दुःख व्यक्त गर्दै श्री सोनोवालले भन्नुभयो, भारतले रक्षाहीन नागरिक व्यापारी जहाजहरूमाथि गरिएको आक्रमणको तरिकाप्रति कड़ा आक्रोश र आपत्ति व्यक्त गरेको छ। यी गैर जिम्मेवार अनुचित र अनावश्यक आक्रमणहरूका कारण विश्वव्यापी आपूर्ति श्रृंखलाहरूको उचित सञ्चालन सुनिश्चित गर्ने प्रमुख कामदारहरूको रूपमा भारतीय नाविकहरूको मृत्यु र गम्भीर चोटपटक लागेको छ। कर्तव्य पालनामा अन्तिम बलिदान दिने भारतीय नाविकको शोक सन्तप्त परिवारप्रति हार्दिक संवेदना। दुई आक्रमणमा हाम्रा एक बहादुर र निर्दोष नाविकको दुर्भाग्यपूर्ण र दुखद मृत्यु र अन्य घाइते भएकोमा म दुखित र मर्महित बनेको छु। सरकारको बढ़दो प्रतिक्रियाको एक भागको रूपमा शिपिङ महानिदेशक डीजीएसलाई फारसी खाड़ी हर्मुजको जलडमरू र ओमनको खाड़ीमा सञ्चालन हुने प्रत्येक जहाजमा प्रत्येक भारतीयको लागि जवाबदेही बनाउन एक व्यापक जहाज दर जहाज सञ्चालन डाइस बोर्ड स्थापना गर्ने निर्देशन दिएको छ। डाइस बोर्डले जहाजको स्थिति, स्वामित्व, कार्गो, चालक दलको संख्या, चालक दलको कल्याण, खतरा मूल्यांकन, इच्छित यात्रा, अर्को बन्दरगाह र सुविधाहरूको उपलब्धताको बारेमा वास्तविक समय जानकारी प्रदान गर्नेछ। मन्त्रीले स्पष्ट रूपमा निर्देशन दिनुभयो, प्रभावित क्षेत्रमा प्रत्येक भारतीय नाविकलाई जहाजको झण्डाको परवाह नगरी व्यक्तिगत रूपमा जिम्मेवारी दिनुपर्छ र भारतीय नाविकहरूको सुरक्षामा कुनै पनि सम्झौता हुन सक्दैन। प्रभावित परिवारहरूलाई निर्वाध सहयोग सुनिश्चित गर्न श्री सोनोवालले संकटबाट प्रभावित प्रत्येक भारतीय नाविकको लागि एक समर्पित सम्पर्क अधिकारी नियुक्त गर्न निर्देशन दिनुभयो।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। एफएमको 103.5 मेगाहर्जको ध्वनि तरङ्गमा श्रोताहरूले हाम्रो कार्यक्रम दार्जिलिङको एफएम 100.2 मेगाहर्ज अनि न्युज अन एआईआर मोबाइल एपमा पनि सुन्न सक्नुहुनेछ। र श्रोता, समय अहिले दिउँसोको 3 बजिरहेछ र अब केही क्षण हजुरहरूलाई साङ्गीतिक यात्रातर्फ डोर्याएर लानेछौँ, मनोरञ्जन गराउनेछौँ विविध हिन्दी चलचित्रका गीतहरू सुनाएर। र कार्यक्रमलाई आरम्भ गर्दै प्रथममा राख्न लागिरहेकी छु यो साङ्गीतिक कोसेली। चलचित्र हिरोबाट सलमान खानको स्वरमा जहाँ शब्द रचना रहेको छ कुमारको अनि सङ्गीत छ अमाल मलिकको।

श्रोता संगीत गायन वादन र नृत्यको सामूहिक रूप हो यो सुव्यवस्थित ध्वनि सुर र तालको संयोजन हो जसले मानिसको भावनालाई प्रभाव पार्दछ मनोरञ्जन प्रदान गर्दछ र तनावलाई कम गरी मन मस्तिष्कलाई शान्ति प्रदान गर्दछ त आउनुहोस् एकैछिन शान्तिमय बनाऊ सुनेर अघिल्लो प्रस्तुति चलचित्र हिरोबाट नै राहत फतेह अली खानको स्वरमा जहाँ सङ्गीत रहेको छ जसी कटियालको अनि शब्द रचना रहेको छ कुमारको

श्रोता, हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ र कार्यक्रमको अन्तिम प्रस्तुति स्वीकार्नुहोस् चलचित्र एमएस धोनीबाट अरमान मल्लिकको स्वरमा यो अन्तिम प्रस्तुति।

0: हिन्दी गीतहरूको प्रस्तुति पछि अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट सुन्नुहोस् समाचार। असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले जोराबादमा आएको भीषण जल प्रलयबाट बाँच्न मानिसहरूलाई मद्दत गर्ने दुई विकल्पहरू बताउनु भएको छ, जसमा प्रस्तावित गुवाहाटी रिङ रोड र प्रस्तावित दिगारो नरेगी चार लेनको सडक रहेको छ। मुख्यमन्त्री श्री शर्माले आज राज्य विभाग सभालाई जानकारी दिनुहुँदै भन्नुभयो, जोराबाद असम र मेघालयको केन्द्र हो, यसैकारण यहाँ बारम्बार आउने बाढबाट छुटकारा पाउन समाधान खोज्न आवश्यक छ। जोराबादमा आएको बाढबाट बाँच्न सरकारले थप 150 करोड रुपियाँ आवन्टन गरेको जानकारी दिनुहुँदै उहाँले आइआइटी गुवाहाटीलाई जोराबादमा बाढ काम गर्नका लागि डिजाइन तयार गर्न जिम्मेवारी दिएको बताउनु भएको छ। आसामका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले हिज डिब्रुगढ जिल्लाको आधिकारिक भ्रमणको क्रममा डिब्रुगढको नागगुली घाटमा जल संसाधन विभागको बाढ र कटाव नियन्त्रण परियोजनाको निरीक्षण गर्नुभयो। घटनास्थलको भ्रमणको क्रममा राज्यपालले बाढ नियन्त्रण र नदीको किनारको कटाव रोक्नका लागि लागू गरिएको उपायहरूको समीक्षा गर्नुभयो। उहाँले जलस्रोत विभागका वरिष्ठ अधिकारीहरूसित बुनियादी ढाँचाको सुरक्षा, नियमित मर्मति तथा देखरेख र दीर्घकालीन संरचनात्मक स्थिरताको मूल्याङ्कन गर्न कानुनी कुराकानी गर्नुभयो। राज्यको सक्रिय अडानलाई प्रकाश पार्नुहुँदै राज्यपाल श्री आचार्यले बाढ प्रबन्धनलाई सुदृढ पार्न र नदी किनारको कटावको विनाशकारी प्रभावलाई कम गर्न राज्य सरकारको विभिन्न पहलहरू अन्तर्गत असमभरि व्यापक कार्यहरू सक्रिय रूपमा कार्यान्वयन भइरहेको बताउनुभयो। पूर्वोत्तर भारत नवीनताका लागि देशको सबैभन्दा रणनीतिक रूपमा महत्त्वपूर्ण सीमाहरूमध्ये एकको रूपमा उदाइरहेको छ। नीति निर्माताहरू, उद्योगका नेताहरू, इन्क्युबेटरहरू र स्टार्टअप पारिस्थितिकी हितधारकहरूले हिज यस क्षेत्रमा नवीनता नेतृत्व विकासलाई गति दिन गहिरो सहयोगको लागि आह्वान गरेका छन्। असमको गुवाहाटीमा अटल इनोभेसन मिसन नीति आयोगद्वारा आयोजित क्षेत्रीय एआइएम संवाद उत्तर पूर्व अध्याय 2026 यो आह्वान गरिएको थियो, जहाँ सबै 8 उत्तर पूर्वीय राज्यका प्रतिनिधिहरू यस क्षेत्रको नवीनता पारिस्थितिकीलाई सुदृढ पार्न रणनीतिक खरको बारेमा विचार विमर्श गर्न उपस्थित भएका थिए। सम्मेलन अरुणाचल प्रदेश, असम, मणिपुर, मेघालय, मिजोरम, नागाल्यान्ड, सिक्किम र त्रिपुरा राज्यहरूको लागि एक सहयोगी रणनीतिक निर्माण गर्न केन्द्रित थियो। भट्टदेव विश्वविद्यालयका शोधकर्ताहरूले असममा दुर्लभ मलायन बाँस चमेराको पहिलो वैज्ञानिक रूपमा पुष्टि गरेका छन्। यो रेकर्डको दस्तावेजीकरण गरेर वन्यजन्तु अनुसन्धानमा महत्त्वपूर्ण योगदान दिएका छन्, जसले राज्यको ज्ञात चमेराको विविधता विस्तार गरेको छ। प्राणीशास्त्र विभागका एसोसिएट प्रोफेसर अनि पिएचडी सुपरभाइजर डाक्टर अक्षय कुमार हलोईले आफ्नो विद्यावारिधिको विद्यार्थी जुगल किशोर तालुकदारसँग चमेराको वर्गीकरण, वितरण र व्यवस्थापन पारिस्थितिकी सम्बन्धी अध्ययनका क्रममा यो पत्ता लगाएका हुन्। अरुणाचल प्रदेश सरकारले नर्वेजियन फार्म टाइटल सेल एएससँग नदीको प्रवाहबाट स्वच्छ बिजुली उत्पादन गर्न 500 किलोवाटको रिभर काइनेटिक एनर्जी डेमोन्स्ट्रेसन प्रोजेक्ट कार्यान्वयन गर्न सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। मङ्गलबार हस्ताक्षर गरिएको सम्झौता भारत नर्वे हरित साझेदारी अन्तर्गत केन्द्रीय नयाँ र नवीकरणीय ऊर्जा तथा नवीनता मन्त्रालय नर्वेको सहयोगमा राज्यको पृथ्वी विज्ञान एवं हिमालयन अध्ययन केन्द्र मार्फत कार्यान्वयन गरिनेछ। यस परियोजनाको उद्देश्य नर्वेजियन तकनिकी प्रयोग गरेर भारतको पहिलो रिभर काइनेटिक एनर्जी डेमोन्स्ट्रेसन प्लान्ट स्थापना गर्नु रहेको छ। मिजोरमका मुख्यमन्त्री लाल दोहोमाले हिज राज्य सरकारबाट नक्कली वा अवैध दस्तावेजहरू मार्फत पारिवारिक पेन्सन प्राप्त गर्ने व्यक्तिहरूलाई तोकिएको स्वैच्छिक आत्मसमर्पण विन्डोको स्वेच्छाले आफ्नो पेन्सन भुक्तानी आदेश पिपिओ आत्मसमर्पण गर्न अपिल गर्नुभएको छ। प्रमाणीकरणपछि दोषी देखिएकाहरूलाई विरुद्ध कठोर कानुनी कारवाही हुने बताउनु भएको छ। मिजोरम सरकारको वित्त विभागले पेन्सन भुक्तानी आदेश पिपिओको स्वैच्छिक समर्पणको संवेदनशीलतामा राज्यव्यापी किक अफ कार्यक्रम सुरु गरेको छ, ताकि फर्जी वा अवैध दस्तावेजहरूको आधारमा पारिवारिक पेन्सन लिने व्यक्तिहरूले पिपिओको स्वैच्छिक समर्पणलाई सहज बनाउन सकुन्। मणिपुरका मुख्यमन्त्री युमनाम खेमचन्द सिंहले सरकारी सेवाहरूमा पारदर्शिता र योग्यतामा आधारित भर्ती प्रणालीले शासन र संस्थानहरूमा जनताको विश्वासलाई बनाउने र पारदर्शिता तथा निष्पक्ष राज्य सरकारको प्रमुख प्राथमिकता

भएको कुरा दोहोर्याउनु भएको छ। मुख्यमन्त्री श्री सिंहले बुधबार इम्फालको एक होटलमा आयोजित मणिपुर लोकसेवा आयोग एमपिएससी 2022 ब्याचका सफल उम्मेद्वारहरूको सम्मान कार्यक्रममा उपस्थित हुँदै यस्तो मन्तव्य पोख्नु भएको हो। आकाशवाणीबाट अहिलेलाई समाचार पुरा भयो। अघिल्लो समाचार लिएर 3:45 मिनटमा पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

समाचारको प्रस्तुतिपछि फेरि पनि स्वागत छ श्रोता आकाशवाणीको नेपाली प्रसारण सेवामा। अब प्रस्तुत छ कार्यक्रम गीत संगीत, जस अन्तर्गत हजुरहरूलाई सुनाउनेछौ विविध कलाकारहरूको स्वरमा लोक तथा आधुनिक गीत। कार्यक्रम गीत संगीतलाई आरम्भ गर्दै प्रथममा राख्न लागिरहेकी छु आधुनिक गीत प्रज्ञान दर्नालको स्वरमा, जहाँ शब्द संगीत रहेको छ मनोज बोगटी अनि विजय गुरुङको।

साथ माग्दा हात दियो अरू के नै चाहियो र साथ माग्दा हात दियो अरू के नै चाहियो र यो यात्रा हिँड्नलाई आँट दियो अरू के नै चाहियो र यो गीतको बोल रहेको अघिल्लो प्रस्तुति स्वीकार्नुहोस् अनिल फागुको स्वर अनि सङ्गीतमा जहाँ शब्दकार हुनुहुन्छ वासुदेव पुलामी।

श्रोता मित्र, संगीत एउटा यस्तो माध्यम हो जसको सहयोगले जीवनको कठिन एवं भावुक पलहरूलाई मिठो, सुमधुर र सुगम बनाइदिन्छ। संगीतले मन मस्तिष्कलाई शान्त राख्ने गर्छ। त्यसैले त हिज आज विज्ञानमा पनि संगीतको धेरै महत्त्व रहेको छ। संगीतलाई संगीत चिकित्सामा पनि प्रयोग गरिने गरिन्छ। त आउनुहोस् श्रोता, एकैछिन संगीतमय बनाऊ सुनेर अघिल्लो प्रस्तुति सूरज धड्कनको शब्द अनि अनिल फागुकै स्वर अनि संगीतमा।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम गीत संगीत। श्रोता, लोकगीत लोक समुदायको साझा सम्पत्ति हो। यी गीतहरू मौखिक परम्परा मार्फत एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुने गर्दछ। समाजको सुख दुःख, रीतिरिवाजलाई र संस्कृतिलाई प्रतिबिम्बित गर्दछ लोकगीतले। त आउनुहोस् कार्यक्रमको यो अन्तिम प्रस्तुतिमा सुन्नुहोस् लोकगीत सरिता गुरुङ, अञ्जली प्रधान, अनुसुनार उत्तम प्रधान अनि नरेन्द्र गुरुङको समूह स्वरमा।

0: मन्त्री शिवराज सिंह चौहानले सतत कृषि विकास सुनिश्चित गर्न कृषकहरूबीच एकीकृत कृषि अभ्यासलाई बढावा दिनुपर्ने आवश्यकतामाथि जोड दिनुभएको छ। विद्युत मन्त्रालयले आज हितधारकहरूको परामर्शका लागि कर्पोरेट एभरेज फ्युल इकोनोमी 2027 मानदण्डको मस्यौदा जारी गरेको छ र मौसम विभागले आज अरूणाचल प्रदेश, पश्चिम बंगालको गांगेय क्षेत्र र ओडिसाका अलग अलग स्थानहरूमा अत्याधिक वर्षाको चेतावनी जारी गरेको छ। अब समाचार विस्तारमा प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि हरियाणाको जिन्द रेलवे स्टेशनमा देशको पहिलो हाइड्रोजन सञ्चालित रेललाई हरियो झण्डा देखाएर प्रस्थान गराउनुहुनेछ। यो रेल जिन्द र सोनीपतको बीचमा चल्नेछ र हाइड्रोजन फ्युल सेल तकनिकद्वारा सञ्चालित छ, जसले ट्रेनलाई चलाउन हाइड्रोजनलाई बिजुलीमा रूपान्तरण गर्दछ। यस प्रक्रियामा केवल पानीको वाष्प उप उत्पादको रूपमा उत्पन्न हुन्छ, जसको परिणाम स्वरूप सञ्चालनको समयमा शून्य कार्बन उत्सर्जन हुन्छ। स्वदेशी रूपमा डिजाइन, इन्जिनियरिङ र एकीकृत गरिएको रेललाई स्वदेशी तकनिक प्रयोग गरी विकसित गरिएको हो, जसले उन्नत रेलवे इन्जिनियरिङमा देशको बढ्दो क्षमतालाई प्रतिबिम्बित गर्दछ। रक्षा मन्त्री राजनाथ सिंहले उन्नत बुनियादी ढाँचा विकास सधैँ विकसित सभ्यताको पहिचान हो भनी बताउनु भएको छ। नयाँ दिल्लीमा सीमा सड़क संगठन तकनिकी संगोष्ठीलाई सम्बोधन गर्नुहुँदै श्री सिंहले भन्नुभयो, आज निर्माण भइरहेको बुनियादी ढाँचाले आगामी वर्षहरूका लागि देशको सभ्यतालाई परिभाषित गर्नेछ। रक्षा मन्त्री श्री सिंहले भन्नुभयो, रोहतांगमा अटल सुरुङ, उमलिङ लामा विश्वको सबैभन्दा अग्लो मोटरेबल सड़क र लगभग 13,000 फिटको उचाइमा निर्मित सेला सुरुङ जस्ता ऐतिहासिक परियोजनाहरू बीआरओ क्षमताको जीवित प्रमाण हुन्। उहाँले बीआरओलाई तकनिकी अनुकूलनको हिसाबले अग्रपंक्तिको संगठनको रूपमा प्रशंसा गर्नुभएको छ।
1: हामी समझते हैं कि जिस देश का इंफ्रास्ट्रक्चर मजबूत होगा उसी देश का फ्यूचर भी सबसे अधिक मजबूत होगा। हमने इंश्योर किया दूर दराज के किसी भी क्षेत्र में रहने वाला कोई भी नागरिक मेन स्ट्रीम से कटा हुआ महसूस न करे। और साथियों, हमने ऐसा इसलिए किया क्योंकि हमने कनेक्टिविटी को सिविलाइजेशन के डेवलपमेंट का एक अनिवार्य अंग माना।
0: कृषि तथा कृषक कल्याण मन्त्री शिवराज सिंह चौहानले सतत कृषि विकास सुनिश्चित गर्न कृषकहरूबीच एकीकृत कृषि अभ्यासलाई बढावा दिनुपर्ने आवश्यकतामाथि जोर दिनुभएको छ। नयाँ दिल्लीमा आईसीएआरको स्थापना दिवसमा सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, कृषक र वैज्ञानिकहरूको सामूहिक परिश्रमले असाधारण परिणाम दिइरहेको छ। केन्द्रीय मन्त्री श्री सिंहले अझ भन्नुभयो, आईसीएआर देशमा परिवर्तनको प्रेरकको रूपमा उदाएको छ। अनुसन्धानले कृषकहरूलाई वास्तविक समयमा फाइदा पुग्ने उहाँले बताउनु भएको छ।
2: एक साल में 44 फसलों की 386 नई किस्में, जिनमें से 94 क्लाइमेट रिजिलेंट है, 29 बायोफोर्टिफाइड है, ये विकसित की है। बागवानी की 117 किस्में हमने अलग अलग अलनीनो के प्रभाव के कारण और वैसे भी जो संवेदनशील जिले हैं उनके लिए आकस्मिक योजनाएं बनाई है। आज मैं गर्व से कहता हूं, आईसीआर कृषि परिवर्तन का अग्रदूत बन चुका है।
0: वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले ब्रसेल्स बेल्जियममा भारतीय वाणिज्य एवं उद्योग महासंघ, भारतीय उद्योग परिसंघ एसओएचएम र अन्य क्षेत्रीय संघहरूका सदस्यहरू सम्मिलित भारतीय व्यापारिक प्रतिनिधि मण्डलसँग बातचीत गर्नुभयो। एक सामाजिक मीडिया पोस्टमा श्री गोयलले जानकारी दिँदै भन्नुभयो, भारत ईयू मुक्त व्यापार सम्झौताले भारतीय उद्योगहरूका लागि नयाँ अवसरहरू सिर्जना गर्नेछ। राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले वैश्विक आपूर्ति श्रृङ्खलामा अवरोध लगायत आर्थिक चुनौतीहरूको सामना गर्न बिम्स्टेकका सदस्य देशहरूबीच निकट सहयोगको आवश्यकतामा जोर दिनुभएको छ। आज नयाँ दिल्लीमा बिम्स्टेकका राष्ट्रिय सुरक्षा प्रमुखहरूको 5 बैठकलाई सम्बोधन गर्नुहुँदै श्री डोभालले वैश्विक आपूर्ति श्रृङ्खलामा अवरोधले सबै देशहरूलाई आर्थिक कठिनाई भएको बताउनु भएको छ।
3: बिम्स्टेक लॉन्ग स्टैंडिंग गोल्स
4: क्षेत्रीय सुरक्षा संपर्क निर्माण क्षेत्र और आर्थिक सुरक्षा को बढ़ाने में बिम्स्टेक के सामूहिक प्रयासों को आगे बढ़ाते रहना चाहिए। भारत के लिए बिम्स्टेक पड़ोस प्रथम के हमारे दृष्टिकोण और महासागर के प्रति हमारी प्रतिबद्धता को दर्शाता है, जो पूरे क्षेत्र में सुरक्षा और विकास के लिए प्रगति का प्रतीक है।
3: होलिस्टिक एडवांसमेंट फॉर सिक्योरिटी एंड

0: growth across regions.
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्याण्डल एक्समा @AIR न्यूज कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल खबर। विज्ञान तथा प्रौद्योगिकी मन्त्री डाक्टर जितेन्द्र सिंहले फस्टाउँदो जैविक अर्थव्यवस्थाले देशको स्वास्थ्य र खाद्य सुरक्षालाई बलियो बनाउनेछ, भ्याक्सिन विकासलाई बढावा दिनेछ, उच्च कुशल रोजगारहरू सिर्जना गर्नेछ र भोकल फर लोकल पहललाई बढावा दिने बताउनु भएको छ। नयाँ दिल्लीमा वर्ष 2035 भारतलाई अग्रणी जैविक अर्थव्यवस्थाको पावर हाउसको रूपमा विकास गर्ने रणनीतिको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै श्री सिंहले 21 शताब्दी जैव प्रौद्योगिकीको भएको बताउनु भएको छ। विद्युत मन्त्रालयले आज हितधारकहरूको परामर्शका लागि कर्पोरेट एभरेज फ्युल इकोनोमी 2027 मापदण्डको मस्यौदा जारी गरेको छ। प्रस्तावित मापदण्डहरू 2027-28 2031-32 अवधिमा भारतमा बिक्रीका लागि निर्मित वा आयात गरिने M1 श्रेणीका यात्री वाहनहरूमा लागू हुनेछ। M1 श्रेणीमा चालक बाहेक 8 भन्दा अधिक यात्री बस्ने क्षमता हुने छैन। मन्त्रालयले 6 अगस्तसम्ममा मस्यौदा मानदण्डबारे हितधारकहरू र जनतासँग सुझाव आमन्त्रित गरेको छ। नागरिक उड्डयन मन्त्री किन्जारापु राममोहन नायडूले आज उडान योजनाको अर्को चरणको उद्देश्य 120 नयाँ गन्तव्यहरूमा कनेक्टिभिटी बढाउने र आगामी 10 वर्षमा 4 करोड़ यात्रीहरूलाई यात्रा गर्न सक्षम बनाउने उद्देश्य राखेको बताउनु भएको छ। नयाँ दिल्लीमा उडानको अर्को चरणको कार्यशालालाई सम्बोधन गर्नुहुँदै श्री नायडूले भन्नुभयो, संशोधित योजनाले व्यवहार्यता अन्तरकोषको लागि योग्यता विस्तार गर्दछ। एयरलाइन्सहरूलाई 3 वर्षदेखि 5 वर्षसम्म सहयोग प्रदान गर्दछ र चयनित टियर 2 र टियर 3 एयरपोर्टहरूको लागि परिचालन र मर्मत सहायता प्रदान गर्दछ। सरकारले पेट्रोल, डिजेल र हवाई इन्धनको निर्यातको पाक्षिक समीक्षामा लाग्दै आएको विशेष अतिरिक्त सीमा शुल्कमा संशोधन गरेको छ। संशोधित दर अनुसार डिजेलको निर्यातमा प्रति लिटर 15.50 रुपियाँ र हवाई इन्धनको निर्यातमा प्रति लिटर 14.50 रुपियाँ कर लगाइएको छ। पेट्रोलको निर्यातमा प्रति लिटर 2.50 रुपियाँ कर लगाइएको छ। संशोधित दरहरू आजदेखि लागू भएका छन्। रेल मन्त्रालयले रेल टिकट बुकिङलाई सजिलो र अधिक सुविधाजनक बनाउनका लागि इन्डियन रेलवे क्याटरिङ एण्ड टुरिज्म कर्पोरेसनको वेबसाइटको नयाँ संस्करण जारी गरेको छ। IRCTCले यस संस्करणमा 4 प्रमुख सुधार गरेको छ। पहिलो, यसमा अतिरिक्त क्याप्चा, पपअपहरू अथवा ध्यान भड्काउने कुनै अन्य विकर्षणहरू रहने छैनन्। मौसम विभागले आज अरुणाचल प्रदेश, पश्चिम बंगालको गांगेय क्षेत्र र ओडिशाका अलग अलग स्थानहरूमा अत्याधिक वर्षाको चेतावनी जारी गरेको छ। असम, मेघालय, बिहार, छत्तीसगढ, झारखण्ड, नागाल्याण्ड, मणिपुर, मिजोरम, त्रिपुरा, पश्चिम बंगालको तराई क्षेत्र, सिक्किम र उत्तराखण्डमा पनि भारी वर्षाको सम्भावना रहेको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। र अन्तमा पुनः एकचोटि मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि हरियाणाको जिन्द रेलवे स्टेशनमा देशको पहिलो हाइड्रोजन सञ्चालित रेललाई हरियो झण्डा देखाएर प्रस्थान गराउनुहुनेछ। रक्षा मन्त्री राजनाथ सिंहले उन्नत बुनियादी ढाँचा विकास सधैँ विकसित सभ्यताको पहिचान हो भनी बताउनु भएको छ। कृषि तथा कृषक कल्याण मन्त्री शिवराज सिंह चौहानले सतत कृषि विकास सुनिश्चित गर्न कृषकहरूबीच एकीकृत कृषि अभ्यासलाई बढावा दिनुपर्ने आवश्यकतामाथि जोड़ दिनुभएको छ। र मौसम विभागले आज अरुणाचल प्रदेश, पश्चिम बंगालको गांगेय क्षेत्र र ओडिशाका अलग अलग स्थानहरूमा अत्याधिक वर्षाको चेतावनी जारी गरेको छ। सुन्नुहुँदै थियो समाचार पूरा भयो।

105.5 MHz मा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो कार्यक्रम दार्जीलिङको एफएम 110.2 MHz अनि न्यूज अन एआईआर मोबाइल एपमा पनि सुन्न सक्नुहुनेछ। र अब प्रस्तुत छ कार्यक्रम नारी प्रगति।

0: नमस्कार अनि स्वागत छ साप्ताहिक कार्यक्रम नारी प्रगतिमा यो सञ्जलिका विनिताबाट हाम्रो यो कार्यक्रम मार्फत नारी सम्बन्धी विषयहरू बाहेक अन्य जानकारी मूलक विषयहरू पनि प्रस्तुत गरिने गर्छ जस्तै कानुनी विषय खेलकुद सम्बन्धी विषय घरको सजावटदेखि लिएर स्वास्थ्य सम्बन्धी आदि अन्य त आज पनि यसै क्रमलाई जारी राख्दै नारी प्रतिभासित केही छन् विषयलाई लिएर उपस्थित भएका छौँ भनौँ भने हाम्रा नारीहरूमा अनेकौँ प्रतिभाहरू विद्यमान हुन्छन् तर त्यस प्रतिभालाई फस्टाउने मौका पनि कसैले पाएका हुन्छन् भने कति प्रतिभाहरू त्यसै विलीन भएर मौलन पाउँदैनन् त अहिलेको समयमा हाम्रा प्रतिभावान नारीहरूले घरमै बसी बसी आफ्नो प्रतिभालाई समाज अघि ल्याउन सक्छिन् त्यो सम्भव भएको छ सामाजिक सञ्जालबाट त यस्ता प्रतिभावान नारीलाई हाम्रो कार्यक्रम नारी प्रगतिमा पनि लिएर उनीहरूको प्रतिभाबारे चर्चा परिचर्चा गर्ने गर्छौँ त आउनु श्रोता आजको हाम्रो प्रतिभावान नारी मसित उपस्थित हुने भएकी छ उहाँ हुनुहुन्छ हन्ना छेत्री त उहाँलाई अब यो कार्यक्रममा स्वागत जनाउँछौँ नमस्कार हन्नाज्यू
1: नमस्कार
0: त हन्नाज्यू हाम्रो जुन चाहिँ विषय छ होइन नारी प्रतिभासित केही छन् तपाईँ पनि एक प्रतिभावान नारी हुनुहुन्छ धेरै लेखहरू तपाईँको हामीले पढिबस्छौँ होइन धेरै विधामा तपाईँले कलम चलाउनु भइरहेको छ त आज प्रथममा तपाईँको मन्तव्य के राख्नुहुन्छ यो कार्यक्रम अघि
1: नमस्कार है फेरि पनि यो मौका दिनुभएकोमा चाहिँ एकदमै हार्दिक आभार प्रकट गर्दछु अनि आज विशेष है नारी स्रष्टाहरूलाई यो विशेष यो कार्यक्रमको लागि मलाई मौका दिनुभयो यसको लागि आफैलाई गर्व यो गर्छु अनि हाम्रो आजको दिनमा चाहिँ नारीहरूले चाहिँ कस्तो प्रकारले है घरको काम समाज सबै हेरेर पनि साहित्यिक यात्रामा चाहिँ कलमहरू कस्तो प्रकारले चलाइरहेको छ भन्ने एउटा अनुभवी पाठमा आएको छु
0: हजुर हजुर हजुर तपाईँले कविताहरू धेरै लेख्नुहुन्छ होइन
1: हजुर
0: कविता कस्तो प्रकारको कविता लेख्नुहुन्छ त
1: कविता चाहिँ अब मेरो चाहिँ मनपसन्द भनेको चाहिँ प्रेमिल कविता हो मलाई मन परेको चाहिँ
0: स्वच्छन्दवादी
1: हजुर अनि एकदम स्वच्छ त्यसमा लेख्छु मलाई मन परेको विधा पनि कवितै हो
0: हजुर हजुर
1: अनि सकारात्मक पक्षमा चाहिँ धेरै लेख्ने गर्छु अनि ती मध्येमा लेख्दा लेख्दा चाहिँ मैले विशेष मेरो टुका कवितामा चाहिँ अहिले मैले दार्जिलिङ टुका साहित्य संस्थाबाट संयोजकको काम पनि गरिरहेको छु
0: हजुर हजुर
1: अनि यो चाहिँ एउटा नयाँ विधा हो
0: हजुर तपाईँको यो टुका कविताको पुस्तक छापेको छ होला जस्तो लाग्यो
1: हजुर हजुर यो टुका कविता चाहिँ मैले 2025 जुनमा मेरो लोकार्पण भएको
0: हो हजुर हजुर
1: टुका कविता सङ्ग्रहको नामै आलादित
0: आलादित है
1: हजुर आलादित माने चाहिँ खुसी
0: हजुर
1: अनि किन चाहिँ अब मैले खुसी राखेँ भन्दाखेरि चाहिँ पाठक गर्नहरू चाहिँ मेरो कलमले एउटा रमस अनि उनीहरूलाई एउटा खुसी प्रदान गर्न चाहेकोले गर्दा चाहिँ आलादित मेरो टुका कविता सङ्ग्रह मैले निकालेको
0: त हन्नाज्यू तपाईँको यो पुस्तक जुन चाहिँ आलादित भन्नुभयो होइन त्यहाँबाट एउटा कुनै पनि कविता अथवा यो टुका कविता भन्नुभयो होइन
1: हजुर
0: सुनिदिनु त हाम्रो श्रोतालाई सुनिदिनुहोस् न त
1: हस् त धन्यवाद है अहिले असारको झरी छ असारकै म दुईटा टुका कविताबाट सुरु गरेँ
0: है हुन्छ हुन्छ
1: टुका कविता यस्तो छ पहिलो टुक्का कसरी बुझौँ असारे छरीले गुम्सेको मन कसरी बुझौँ असारे छरीले गुम्सेको मन दुःख छेक्न परदिसिए प्यारा कमाउन धन दोस्रो टुक्का छपछपी हिलैमा धान रोपाई छपछपी हिलैमा धान रोपाई झरीले गिजाउँछ मन लोपाई
0: हजुर तपाईँले यो टुक्का कविता एकदमै राम्रो लेख्नु भएको रहेछ त यो लेखन कला छ नि जुन चाहिँ तपाईँको कहाँबाट प्रारम्भ भयो तपाईँलाई कसले प्रोत्साहन दियो केही भनिदिनुहुन्छ कि
1: यो चाहिँ तपाईँले एकदम मेरो लागि राम्रो मलाई प्रश्न गर्नुभयो है यो लेखन शैली चाहिँ धेरैले नै मलाई प्रोत्साहनको बारे सोध्छ अनि यो प्रोत्साहन चाहिँ मैले म आफूलाई नै दिन चाहन्छु
0: हजुर
1: किनभने जीवनको एउटा कडा परिश्रम भोगाई र पीडाले नै मैले म एउटा लेखक बने है लेखक बनेको यसैले चाहिँ मैले त्यो क्षणहरूमा जब है मलाई पीडा थियो मलाई वेदना थियो भनौँ न परदेशी जीवनमा म थिएँ परदेशमा काम गर्नु गएकोले कारणले गर्दाखेरि चाहिँ त्यो समयमा चाहिँ मैले यति साह्रो मेरो कलमलाई है मेरो कविताहरू मेरो कवितामै मेरो मनको वेदनाहरू चाहिँ मैले बगाएको अनि यसको प्रोत्साहन चाहिँ म आफूलाई नै प्रस्तुति गर्न चाहन्छु
0: भनिन्छ नि भोगाईले गर्दाखेरि कविहरू अझै अघि बढ्न सक्छ भनेर होइन

0: त तपाईँको प्रकाशित कृतिहरू भन्नुपर्दा के होला भन्नुहोस् न?
1: प्रकाशित कृतिहरू चाहिँ भन्नुपर्दाखेरि मेरो 2025 जुनमा एकल कृति आलादी टुक्का कविता सङ्ग्रह 2025 अनि साहित्य सेतु संयुक्त कविता सङ्ग्रह 2022 अनि व्यङ्ग कन्तुर संयुक्त टुक्का कविता सङ्ग्रह 2023 टुक्का छन्दार संयुक्त टुक्का कविता सङ्ग्रह 2024 लगायत गद्य कविता मुक्तक लघुकथा साहित्यिक लेख रचनाहरू विभिन्न पत्रकारहरूमा प्रकाशित रहेका
0: छन्। हजुर हजुर, त यहाँ देख्दैछु तपाईँले धेरै सम्मान पनि प्राप्त गर्नुभएको छ होइन? यो सम्मानहरू कहिले प्राप्त गर्नुभयो त भन्नुहोस् न?
1: मेरो साहित्यिक यात्रामा पहिलो सम्मान थियो मणि खवास साहित्य स्मृति सम्मान 2023, टुक्काश्री साहित्य सम्मान 2023, टुक्का साहित्य प्रबोधन सम्मान 2024, टुक्का साहित्य समृद्धि अन्तर्राष्ट्रिय सम्मान 2026 मैले चाहिँ
0: सम्मान प्राप्त गर्नुभयो होइन? तपाईँले यो कविता रचनाहरू होइन कथाहरू लेख्नुहुन्छ, सबै विधामा कलम तपाईँको अघि बढिरहेको छ होइन, तर तपाईँलाई तर मनपर्दो विधा चाहिँ कुन चाहिँ हो?
1: हजुर, एकदमै मलाई मन परेको विधा चाहिँ कविता नै हो।
0: कविता नै हो होइन,
1: सुरुवात नै कविताबाट।
0: हजुर हजुर, तपाईँले अहिले हामीलाई टुक्का कविता सुनाउनु भयो, तपाईँले भन्नुहुँदै थियो गद्यांश पनि गद्यांश कविता पनि तपाईँले लेख्नुहुन्छ।
1: हजुर
0: हजुर, कविता हजुर,
1: म यो गद्य कविता चाहिँ आमाको मजेत्रो है, किनभने म रेडियो कार्यक्रममा जब जब आएँ मैले आमालाई धेरै मिस गरेको छु, किनभने मेरो घरमा 24 घन्टा रेडियो है बस्ने गर्थ्यो, अनि यसैले मैले आज फेरि आमाकै यादमा आमाको मजेत्रो, मेरो कविताको शीर्षक छ आमाको मजेत्रो। त्यो मजेत्रो कपडाको टुक्रा मात्र थिएन, त्यो त न्यानो जुन थियो जसले तिमीलाई बाल्यकालमा ओढाएर सारा संसारको जाडो चुस्ने साहस गरेको थियो। तिमी सानो थियौ, हातको मुठी भन्दा पनि सानो, मेरो काग तिम्रो आकाश थियो र मेरो छाती तिमीले हरेक रात चुस्ने जीवनको पहिलो नदी। तोते बोली ननिस्कन्दै म तिमीलाई शब्दहरू सिकाउँदै लोरीमा लपेटी लपेटी सपनाका झ्यालहरू खोलिदिन्थे, आँसु मेरा टल्किने सिज जस्तै जुन प्रत्येक पीडाको रातपछि तिमीलाई मुस्कानको बिहानी दिने गर्थे। त्यो मजेत्रो जसले तिमीलाई ओढाउँथे साक्षी थियो मेरो माया मेरो ममता र मनको पीडाको। आज तिमी ठुलो भयौ, सभामा भाषण गर्छौ फोटो खिचाउँछौ, तर मलाई भने झ्यालको छायामा थन्काउँछौ, बिर्सन्छौ त्यो मजेत्रो जसले तिमीलाई सिङ्गो आकाश जस्तै ओढेको थियो। सम्झ बाबु, मजेत्रो टाटो होइन, त्यो त आशीर्वादको आँचल हो जुन न बिर्सन सक्छ न जल्छ। साँच्चै भन्नु हो भने म मरेपछि पनि त्यो मजेत्रोले तिमीलाई सम्झाउनेछ, आमाको न्यानो काख जसले तिमीलाई कहिले एक्लो हुन दिएको थिएनन्, कुनै दिन जब तिमी आफै पनि छाया खोज्दै छटपटिनेछौ त्यो मजेत्रो फेरि तिमीलाई ओढ्नेछ मेरो माया भनेर।
0: हजुर, अति मिठो कविता। आमा शब्द नै एउटा गहकिलो अथवा न्यानोपन दिन्छ आमा शब्दले नै। त अहिलेको वर्तमान समयमा होइन हाम्रा साहित्यकारहरू आफ्नो लेखनप्रति झुकाउ धेरै बढेको देख्छु होइन, साना साना भाइ बहिनीहरू पनि। यो साहित्यको भविष्य चाहिँ तपाईँलाई कस्तो लाग्छ त?
1: साहित्यको भविष्यमा चाहिँ भन्नुपर्दाखेरि चाहिँ पहिलाको समयभन्दा चाहिँ अहिलेमा चाहिँ एकदमै सक्रिय छ, किनभने सामाजिक सञ्जालले धेरै नै सहायता गरेको छ हामीलाई है। अहिलेको युवा पिँढीहरू चाहिँ हामी त पहिला पहिला पत्रिकामा सानो सानो टुक्रा टुक्रा लेख्थ्यौँ, सुनचरी हिमालय, अहिले त हिमालय दर्पण छ, पहिला पहिला सुनचरी थियो है, अनि त्यस्तोमा लेख्ने गर्थ्यौँ। तर अहिले चाहिँ यति साह्रो सक्रिय यो साहित्य क्षेत्रमा चाहिँ हाम्रो साहित्यलाई हेर्नु पर्दाखेरि चाहिँ अहिलेको यो इन्टरनेटको जुन चाहिँ जमानामा छ यसले चाहिँ धेरै नै सहयोग पुऱ्याएको छ है।
0: हजुर,
1: मैले नि सुरु गरेको सामाजिक सञ्जालबाटै हो, जानी नजानी लेख्ने गर्थेँ है, अनि त्यहीँबाट मेरो सुधार हुँदै हुँदै हुँदै हुँदै सामाजिक सञ्जालबाट नै साहित्य गुरुहरूले मलाई यहाँ सुधार त्यहाँ सुधार त्यहाँ सुधार भन्दा भन्दा चाहिँ म कति बेला साहित्यमा पसेँ मलाई नि थाहा भयो है, अनि त्यसरी नै मेरो साहित्यिक यात्रा अघि बढेको।
0: त अहिलेको नारीहरूले साहित्यप्रति रुझान लिएको हामी पाउँछौँ होइन, उहाँले धेरै विधामा काम गरिरहनु भएको छ, तर उहाँको स्थान त अहिले तपाईँले कस्तो पाउनुहुन्छ त?
1: नारी स्रष्टालाई हेर्नुपर्दा है,
0: अच्छा
2: यो पनि तपाईँले राम्रो प्रश्न गर्नुभयो है. नारीहरूलाई त साह्रै छ है, किनभने सबै काम बेरेर पनि गर्नुपर्छ. तर पनि अहिले विशेष नारीको चाहिँ कस्तो खाले महत्त्व छ साहित्य क्षेत्रमा भन्नुपर्दा चाहिँ है, अब अहिलेको समयमा चाहिँ साहित्यमा नारीको स्थान निकै सशक्त, सम्मानजनक र प्रभावशाली देखिन्छ. विगतमा नारीहरू साहित्यको विषय वस्तुका रूपमा बढी चित्रित हुन्थे भने आज उनीहरू स्वयं सर्जक, चिन्तक, समालोचक, सम्पादक र साहित्यिक आन्दोलनका नेतृत्वमा बनेका छन्. नारीले कविता, कथा, उपन्यास, निबन्ध, गजल, संस्मरण, जीवनी तथा समालोचन जस्ता सबै विधामा आफ्नो सशक्त उपस्थिति जनाएका छन्. उनीहरूले केवल प्रेम, पीडा, संवेदनाका विषय मात्र उठाएका छैनन्, बरु समाजका विकृति, लैङ्गिक विभेद, असमानता, राजनीति, संस्कृति, वातावरण तथा मानवीय मूल्यका विविध पक्षहरूलाई पनि साहित्यमा प्रभावकारी रूपमा अभिव्यक्त गरिरहेका छन्. आजको साहित्यमा नारीको लेखनले आफ्नो अस्तित्व, आत्मसम्मान, स्वतन्त्र र अधिकारको आवाज बुलन्द बनाएको छ. नारीहरू साहित्य संस्था, प्रकाशन गोष्ठी तथा पत्रकारका क्षेत्र पनि सक्रिय देखिन्छन्. आजको साहित्यमा नारीको लेखनले आफ्नो अस्तित्व, आत्मसम्मान, स्वतन्त्र र अधिकारको आवाज बुलन्द बनाएको छ. नारीहरू साहित्य संस्था, प्रकाशन गोष्ठी तथा पुरस्कारका क्षेत्रमा पनि सक्रिय देखिन्छन्. यसले साहित्यलाई अझ समावेशी, संवेदनशील र जीवनमुखी बनाएको छ. यद्यपि अझै पनि केही चुनौतीहरूका विद्यमान छन्. कतिपय अवस्थामा नारी स्रष्टाहरूको योगदानलाई पर्याप्त मूल्याङ्कन नगरिने अवसरमा असमानता देखिने तथा पारिवारिक र सामाजिक जिम्मेवारीका कारण सृजनात्मक यात्रामा कठिनाइहरू आउने गरिरहेका छन्. तर यी चुनौतीहरूका बीच पनि नारीहरूले आफ्नो प्रतिभा, लगनशीलता र सृजनशीलतामा बलका उल्लेखनीय स्थान बनाएका छन्. यसर्थ आजको साहित्यमा नारीको स्थान केवल स्वाभाविकता सीमित छैन, उनीहरू साहित्यमा प्रमुख हस्ताक्षर, मार्गदर्शन र परिवर्तनका सम्भाव्य रूपमा स्थापित भएका छन्. नारी बिना साहित्यको वर्तमान चित्र अधुरो मात्र होइन, अपूर्ण नै रहनेछ. साहित्यको आकाशमा नारी आज उज्यालो नक्षत्र चाहिँ चम्किरहेका छन्, जसको प्रकाशले समाज र साहित्य दुवैलाई नयाँ दिशा प्रदान गरिरहेको छ.

0: त अन्नाज्यू ससाना भाइ बहिनीले पनि लेख्ने गर्छ होइन, राम्रो लेख्छन् होइन, हामी पढ्ने गर्छौँ, उनीहरूलाई के सरसल्लाह दिनुहुन्छ अथवा के सन्देश दिनुहुन्छ त?
1: हुन्छ, यो पनि एकदमै राम्रो प्रश्न आयो है, नयाँ प्रजन्मका लेखलाई है सन्देश भन्नुभएको है, अवश्य नै तपाईँले, लेखन केवल शब्दहरूको खेल होइन, आत्माहरूको अभिव्यक्ति हो, अनि नयाँ प्रजन्मका लेखहरूलाई चाहिँ है तपाईँहरूको लेखनीमा तपाईँको समाज संस्कार सपना र सङ्घर्ष बोल्न सक्नुपर्छ। नयाँ ठाउँमा लेखहरूले आफ्नै भूमिका सुगन्ध जनताको आवाज अनि समयको स्पन्दालाई समेट्दै मौलिक साहित्य सृजना गर्नु आजको आवश्यकता हो। आफ्नो कथा आफै लेख्न कुनै सङ्कोच सत्यको पक्षमा लिनुहोस्। संवेदनशील भाषिक सौन्दर्य नबिर्सिनुहोस्। पढ्नुहोस्, लेखिरहनुहोस् अनि निरन्तर अघि बढिरहनुहोस्। नयाँ प्रजननका लेखहरूलाई चाहिँ यही सन्देश दिन
0: चाहन्छु है। अहिले भारतीय नेपाली साहित्यको स्थिति के कस्तो छ त भनिदिनुहोस् न?
1: भारतीय नेपाली साहित्यको स्थिति हाल सकारात्मक परिवर्तनको चरणमा छ। नयाँ पुस्तका लेखहरू सक्रिय छन्। साहित्यिक संस्था र पुरस्कारहरूबाट प्रोत्साहन पाइरहेका छन्। अनलाइन माध्यमले पनि नयाँ सम्भावना खोलिदिएको छ। तर भाषिक संकट, आर्थिक अवरित र सीमित पाठकवर्ग जस्तै चुनौतीहरू अझै छन्। यदि शिक्षामा नेपाली भाषाको मजबुती अनुवाद र सहकार्यमा ध्यान दियो भने यसको भविष्य अवश्य नै उज्यालो देखिन्छ। लेखकको जीवनलाई अनुशासन र निरन्तरता दिन्छ। नियमित पढ्ने सोच्ने लेख्ने बानीले मात्र लेखनी परिपक्व बन्छ। दिनचर्चा नभए लेखकले कल्पनाको उडान त भर्न सक्छ तर धरातलमा उत्रन सक्दैन। लेखकको चरित्र नै उसको लेखनको आत्मा हो। सत्यनिष्ठा, संवेदना, इमान्दारी र नैतिक धरातल भएको लेखकको लेखनी र विश्वसनीय, प्रभावशाली र कालजयी हुन्छ।
0: हजुर,
1: जस्तो अहिलेको यो भारतीय साहित्यको
0: स्थिति।
1: हजुर
0: अन्नाज्यू, तपाईँ त अहिले सशक्त एउटा लेखिका नै बनिसक्नु भएको छ होइन, तपाईँलाई यस्तो लेखिका कसरी बनाए जस्तो लाग्छ तपाईँको विचारमा?
1: कठिन प्रश्न पनि हो है यो प्रश्न। चाहिँ अलिकति म भावुक पनि हुन्छु कहिले काहीँ, अनि कसरी म लेखक बन्ने भन्ने यो त्यसमा चाहिँ जीवनको कडा परिश्रम र भोगाईले मलाई लेखक बनायो। मेरो भाव अनुभवहरू शब्दमा बटुल्न जाँदा साथमा कलम थियो। मलाई कविता मन पर्थ्यो, यसैले मेरो विचारहरू कवितामा बगाउन थाले। जीवनका यथार्थ पाठाहरू जानी नजानी आफ्नो विचारहरू कहिले रोएर कहिले हाँसेर जिन्दगीको सबै भोगाईहरू लेख्दै गए। मलाई लाग्छ चुनौतीपूर्ण जीवन नै मेरो लेखकको अस्तित्वको जग हो।
0: हजुर,
1: लेख्ने क्रममा मैले कविताबाट सुरुवात गरेकी हुँ। डायरीदेखि लेख्दै आएर मोबाइलबाट सामाजिक सञ्जालको लेखनमा कविताहरू मात्र लेख्ने गर्थे। सामाजिक सञ्जालमा जब मैले कविता 2014 लेख्न सुरु गरे, मेरा लेखहरू संशोधन हुन सुरु भयो। नेपाली साहित्यका वरिष्ठ गुरुजनहरूले मेरो त्रुटिहरू सुधारतर्फ ध्यान दिन आग्रह गरे। पछि मेरा

0: लेखन शैलीहरू सुधार आयो, गुरुहरूप्रति म सधैँ आभारी रहनेछु। नेपाली साहित्यका विभिन्न विधाहरू सिक्ने क्रममा मैले गद्य कविता, गजल कथा, लघुकथा, मुक्तक, टुक्का कविता र लेखहरू लेख्दै एउटा विशेष साहित्यको सेवामा लागि परेर मेरो लेखन प्रारम्भ सुरु भएको।
1: हजुर हजुर।

0: ए आफ्नो कविता जुन चाहिँ पुस्तक छ होइन तपाईँको प्रकाशित भएको छ त्यहाँबाट तपाईँको टुक्का कविताहरू केही सुनाइदिनुहोस् न त
1: धन्यवाद है पाँच टुक्का कविता म यहाँ सुनाउन चाहे पहिलो टुक्का कष्ट मनैमा छ सम्झना बाँकी भयो कष्ट मनैमा छ सम्झना बाँकी भयो निष्ठुरी समय आमाको साथ गयो दोस्रो कविता आलो छन् यादहरू भुल्न कहाँ जाउँ आलो छन् यादहरू भुल्न कहाँ जाउँ सम्झना नआएको छैन कुनै ठाउँ तेस्रो टुका रुखको व्यवहार त दानवमा हुन्छ रुखको व्यवहार त दानवमा हुन्छ मुस्कान छर्ने हाँसोले हृदय छुन्छ है अनि अब यो चाहिँ स्वतन्त्र टुका भयो अनि छन्दमा पनि टुका कविताहरू लेखिन्छ त्यसैले म तपाईँलाई दुईवटा झ्याउरे छन्दको टुका कविता यहाँनिर सुनाउन चाहेँ झ्याउरे छन्द टुक यो झ्याउरे छन्दमा छ टुका कविता म गीत गाएर चाहिँ म सक्दिनँ अलिकति वाचन नै गर्छु है त बुनेर जाल भित्राए द्वन्द असुर बनेर बुनेर जाल भित्राए द्वन्द असुर बनेर खडानी गरौँ झुटाको खेती जरा नै खनेर अनि फेरि अर्को टुक्का यस्तो छ यो सबै छन्दमा अर्थ बिना व्यर्थ किन दिनुपर्ने माया अर्थ बिना व्यर्थ किन दिनुपर्ने माया त्यही माया बन्न सक्छ रुवाउने छाया दोस्रो टुक्का असारको महिनामा पानी धेरै पर्यो असारको महिनामा पानी धेरै पर्यो किसान त्यो खुसी हुँदै बेसीतिर छर्यो अनि सबै छन्दमा अन्तिम टुक्का माया गरे आफ्नै ठानी मेरो भूल भयो माया गरे आफ्नै ठानी मेरो भूल भयो उसैले लौ आज हेर छोडेर नै गयो
0: हजुर एकदम राम्रो मिठो कविता तपाईँको टुक्का कविता होइन अलादित पुस्तकबाट निकालिएको होइन त हान्नज्यू तपाईँको यो अहिले अलादितै भयो होइन पुस्तक अब भविष्यमा चाहिँ के निकाल्ने जमर्को गर्नुभएको छ त
1: मेरो यो अलादित चाहिँ पहिलो टुक्का भयो है टुक्का टुक्का होइन टुक्का कविता सङ्ग्रह अब मेरो दोस्रो विधाको लागि मैले पुनः पुनः समाप्त गरिरहेको छु आलादी टुक्का कविता सङ्ग्रह मेरो पहिलो कृति थियो भने है म चाहन्छु पाठकहरूले धेरै मन पराउनु हुने विधा है उपन्यास उपन्यासमा मैले कलम चलाइरहेको छु अहिले अब मेरो दोस्रो संस्करण चाहिँ पाठकहरूमा आज चाँडै नै उपन्यास आउनेछ
0: हजुर सर एकदम राम्रो है तपाईँको यो लेखन शैलीहरू अघि बढ्दै जाओस् तपाईँको इच्छाहरू सबै पुरा हुँदै जाओस् भन्ने हामी पनि चाहन्छौँ अनि तपाईँलाई धेरै शुभकामना दिँदै आजको हाम्रो नारी प्रगति कार्यक्रम यतिमै समाप्त गर्छौँ नमस्ते
1: नमस्ते धन्यवाद

हामी आकाशवाणीको खर्सा केन्द्रबाट बोलिरहेका छौँ र समय अहिले 4:30 भइरहेछ श्रोता र अब प्रस्तुत छ कार्यक्रम शिक्षा ज्योति।

हजुर श्रोताहरू, हामी पनि विश्वकपको यो रमझममा अहिले घडी रमिरहेका छौँ र जसरी गीतले भन्यो तयारी छौ भनेर, हजुर हामी त जब जुनको 11 तारिक आउनभन्दा अगाडिदेखि नै हामी त विश्वकप 2026 को यो रमणीय मनोरञ्जनमा रम्नका लागि तयार थियौँ र हजुरहरू समक्ष यो गीत सुनायौ कार्यक्रमको थालनीमा र आकाशवाणी खरसाङको प्रस्तुति साथै एफएम 103.5 मेगाहर्जको तरङ्गमा तरङ्गित हुने कार्यक्रम शिक्षा ज्योति लिएर हजुरहरूको सञ्चालिका म नम्रता कार्यक्रममा उपस्थित भइसकेकी छु र हजुरहरूले थाहा पाइसक्नु भएको छ कि आजको हाम्रो कार्यक्रमको विषयवस्तु के रहेको छ भनेर। हो श्रोताहरू, अहिले घरी सम्पूर्ण विश्व नै फिफा विश्वकप 2026 रमिरहेका छन् अनि आफ्नो आफ्नो टिम राखेर सबैजना अगाडि बढिरहेका छन् कि कसको टिमले चाहिँ यो वर्ष विश्वकप 2026 खिताब जित्छन् भनेर सबैजना आतुर पनि बनिरहेका छन् र हामी पनि आतुर बनेका छौँ र आज यसै सन्दर्भलाई आत्मसात गर्दै हामी फिफा विश्वकपको बारेमा हजुरहरूलाई जानकारी प्रदान गर्न लागिरहेका छौँ र फिफा विश्वकप 2026 मात्र हामी आज कार्यक्रममा चर्चा गर्ने छैनौँ र फिफा विश्वकप कहिलेदेखि सुरु भएको हो र आजसम्म आइपुग्दा फिफा विश्वकपले कसरी आफ्नो इतिहासहरू विश्वलाई दिँदै आइरहेका छन्, आज यसै विषयवस्तुबारे हजुरहरूलाई हामी जानकारी प्रदान गर्न लागिरहेका छौँ र आजको जानकारी लिएर हामी समक्ष उपस्थित भइसक्नु भएको छ शिक्षक निर्मल सिंहज्यू, जो हालमा थर्बु हाई स्कुलमा सहशिक्षकको रूपमा कार्यरत हुनुहुन्छ, साथसाथै उहाँ ड्रिबल फुटबल एकाडेमीका हेड कोच हुनुहुन्छ भने अल इन्डिया फुटबल फेडरेसनमा लाइसेन्स सर्टिफाइड कोच पनि हुनुहुन्छ र आज हामी निर्मल सिंहज्यूबाट फिफा विश्वकपको इतिहास साथै फिफा विश्वकप 2026 बारेमा सविस्तार साथ जानकारी प्राप्त गर्न लागिरहेका छौँ।

नमस्ते। विश्व कप फुटबल इतिहास परिवर्तन नयाँ सपनाहरू र भविष्य। विश्व कप फुटबलको इतिहास बुझ्न अघि विश्व फुटबलको सबैभन्दा शक्तिशाली संस्था फिफालाई बुझ्न आवश्यक छ। फिफाको पुरा नाम फेडरेसन इन्टरनेसनल डी फुटबल एसोसिएसन हो, जसको अर्थ अन्तर्राष्ट्रिय फुटबल महासङ्घ हो। यसको स्थापना 21 मई 1904 फ्रान्सको राजधानी पेरिसमा भएको थियो। प्रारम्भमा फ्रान्स, बेल्जियम, डेनमार्क, नेदरल्यान्ड्स, स्पेन, स्विडेन र स्विजरल्यान्ड गरी 7 राष्ट्रले मिलेर यसको स्थापना गरेका थिए। त्यस समयमा फुटबल तीव्र गतिमा लोकप्रिय बन्दै गइरहेको थियो। अन्तर्राष्ट्रिय स्तरमा खेल सञ्चालन गर्ने कुनै साझा संस्था थिएन। यही आवश्यकता पुरा गर्न फिफाको जन्म भएको थियो। आज फिफा विश्वकै सबैभन्दा ठुलो खेलकुद संस्थानमध्ये एक हो। यसको सदस्यता संयुक्त राष्ट्रसङ्घ सदस्य राष्ट्रभन्दा पनि बढी छन्। हाल 200 बढी राष्ट्रिय फुटबल सङ्घहरू फिफाका सदस्य छन्। यसको मुख्यालय स्विजरल्यान्डको ज्युरिकमा रहेको छ। फिफाको मुख्य जिम्मेवारी विश्वभर फुटबलको विकास गर्नु, खेलका अन्तर्राष्ट्रिय नियमहरूको संरक्षण गर्नु, विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरू सञ्चालन गर्नु र सदस्य राष्ट्रलाई प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउनु हो। विश्वकप, महिला विश्वकप, अन्डर 17 विश्वकप लगायत प्रतियोगिताहरू फिफाकै निगरानीमा आयोजन हुन्छ। फिफा कसरी काम गर्छ भन्ने कुरो बुझ्न पनि रोचक छ। प्रत्येक सदस्य राष्ट्रको आफ्नो राष्ट्रिय फुटबल सङ्घ हुन्छ। भारतमा भारतीय फुटबल महासङ्घ जसलाई AIFF, ब्राजिलमा ब्राजिलियन फुटबल फेडरेसन, अर्जेन्टिनामा अर्जेन्टाइन फुटबल सङ्घ जस्ता संस्थाहरूले राष्ट्रिय स्तरमा फुटबल सञ्चालन गर्छन्। यी संस्थाहरू फिफाका सदस्य हुन्। फिफाले महादेश रूपमा विभिन्न महासङ्घ मार्फत काम गर्छ। उदाहरणका लागि युरोपका UEFA, दक्षिण अमेरिकाका लागि कनिम वुबुल, एसियाका लागि AFC, अफ्रिकाका लागि CAF क्याफ तथा उत्तर मध्य अमेरिकाका लागि कन्क्या क्याफ र ओसिनियाका लागि OFC छन्। विश्वकपमा सहभागी हुने टोलीहरू सिधै छनौट हुँदैनन्। प्रत्येक महादेशीय महासङ्घले आफ्नो छनौट प्रतियोगिताहरू सञ्चालन गर्छन्। त्यस समय सफल भएका टोलीहरूले मात्र विश्वकपमा स्थान बनाउँछन्। यसरी विश्वकप केवल 1 महिनाको प्रतियोगिता मात्र होइन, यो 4 वर्षसम्म विश्वव्यापी छनौट प्रक्रियाको अन्तिम गन्तव्य हो। फिफाको प्रभाव खेलमै सीमित छैनन्। यसको खेल पूर्वाधार निर्माण, युवा खेलाडी विकास, महिला फुटबलको विस्तार, प्रशिक्षक प्रशिक्षण तथा नयाँ राष्ट्रहरूमा फुटबलको विकासका लागि करोडौँ डलर लगानी गर्दै आएको छ। यद्यपि यसको इतिहास विवादरहित भने छैन। विभिन्न समयमा भ्रष्टाचार, राजनीतिक प्रभाव र व्यवस्थापन सम्बन्धी विवादहरू पनि उठेका छन्। तर ती सबै आलोचनाका बीच फिफा आज फुटबलको केन्द्रीय शक्ति बनेर उभिएको छ। फिफाको स्थापना भएको 1/4 शताब्दीपछि सन् 1930 उसले आफ्नो सबैभन्दा ठुलो सपना फुटबल विश्वकपलाई साकार पार्यो। विश्वकप फुटबल केवल खेल प्रतियोगिता होइन, यो मानव सभ्यताको सबैभन्दा ठुलो सांस्कृतिक उत्सवमध्ये एक हो। हरेक 4 वर्षमा आयोजन हुने यो प्रतियोगिताले संसारका विभिन्न भाषा, संस्कृति, धर्म, राजनीतिक र इतिहास
भएका राष्ट्रहरूलाई एउटै मैदानमा ल्याउँछ। फुटबल विश्वकपका केवल गोल र ट्रफीको प्रतिस्पर्धा हुँदैन, यहाँ राष्ट्रिय गौरव, सामूहिक सपना, पीडा, सङ्घर्ष र इतिहासको प्रतिस्पर्धा पनि हुन्छ। यही कारणले विश्वकपलाई संसारको सबैभन्दा ठुलो खेलकुद महोत्सव मानिन्छ। विश्वकपको यात्रा सन् 1930 उर्गेबाट सुरु भएको थियो। पहिलो विश्वकपमा केवल 13 राष्ट्रहरूले सहभागिता जनाएका थिए। त्यस समयमा युरोपबाट दक्षिण अमेरिकासम्म यात्रा गर्नु निकै कठिन र महँगो थियो, त्यसैले धेरै राष्ट्रहरू सहभागी हुन सकेन। पहिलो विश्वकपको उपाधि आयोजक देश उर्गेले जित्यो। त्यो प्रतियोगिताले विश्वलाई एउटा सन्देश दियो, फुटबल अब कुनै एउटा महादेशको खेल रहने छैन, यो खेल

0: विश्वको खेल बन्नेछ। सन् 1934 र 1938मा इटालीले लगातार दुईपल्ट विश्वकप जित्यो। यद्यपि यी प्रतियोगिताहरू फुटबलभन्दा पनि राजनीतिक प्रभावका कारण बढी चर्चामा रहे। इटालीका तत्कालीन शासक बेनिटो मुसोलिनीले खेललाई राष्ट्रिय प्रचारको साधन बनाएको आरोप आजसम्म चर्चित छ। यसैले खेल र राजनीतिको सम्बन्धबारे विश्वलाई सोच्न बाध्य बनायो। दोस्रो विश्वयुद्धका कारण विश्वकप 1942 र 1946मा आयोजन हुन सकेन। त्यसपछि सन् 1950मा ब्राजिलमा विश्वकप फर्कियो। यही विश्वकपले फुटबल इतिहासको सबैभन्दा ठुलो दुःखद अध्याय लेख्यो। ब्राजिल आफ्नै मैदानमा विश्वकप जित्न नजिक पुगेको थियो, तर उर्गुएले अन्तिम निर्णायक खेलमा ब्राजिललाई हरायो। लाखौँ ब्राजिल समर्थकहरू स्तब्ध भए। यो घटनालाई आज पनि माराका नाजो भनेर सम्झिन्छन्। सन् 1958मा विश्व फुटबलले आफ्नो पहिलो विश्वव्यापी सुपरस्टार पायो। केवल 17 वर्षका एक किशोर पेले विश्व मञ्चमा उदाए। ब्राजिलले विश्वकप जित्यो। पेले विश्व फुटबलको अमर नाम बने। त्यसपछि 1962 र 70मा ब्राजिलले पूर्ण उपाधि जित्दै संसारलाई सुन्दर फुटबलको नयाँ परिभाषा दियो। पेले, गारिन्चा र जाइनोरिनो जस्ता खेलाडीहरूले देखाएको कुशल आज पनि फुटबल इतिहासको स्वर्णिम अध्याय बनिन्छ। सन् 1974को विश्वकपमा नेदरल्यान्डले टोटल फुटबलको अवधारण प्रस्तुत गर्यो। यद्यपि उसले उपाधि जित्न सकेनन्, तर जोहन क्रुफको नेतृत्वमा फुटबल खेल्ने शैली नै परिवर्तन भयो। खेलाडीहरू निश्चित स्थानमा सीमित रहने पुरानो सोच समाप्त हुन थाल्यो। आधुनिक फुटबलको धेरै आधार अनि अवधारणबाट विकसित भएको मानिन्छ। सन् 1967मा अर्जेन्टिनाले पहिलो पटक विश्वकप जित्यो, तर त्यो विश्वकप सैनिक शासनको छायामा आयोजन भएकोले विवादमुक्त रहन सकेन। खेल र राजनीतिक बीचको सम्बन्ध फेरि एकपटक चर्चामा आयो। सन् 1986को विश्वकप भने डिएगो मेरोडोनाको विश्वकपका रूपमा अमर छन्। इङ्ल्यान्ड विरुद्धको ह्यान्ड अफ गर्ट गोल, त्यसपछि उनले गरेको गोल अफ द सेन्चुरी आज पनि फुटबल इतिहासका सबैभन्दा चर्चित छन्। म्याराडोनाले एक व्यक्तिले सम्पूर्ण राष्ट्रको सपना कसरी बोकेर हिँड्न सक्छ भन्ने उदाहरण देखाएका थिए।
1: हजुर श्रोताहरू, अहिले घरी सम्पूर्ण विश्व नै फिफा विश्वकप 2026मा रमिरहेका छन् र आज हामी कार्यक्रम शिक्षा ज्योतिमा फिफा विश्वकपकै बारेमा कुराकानी गरिरहेका छौँ र आजको विषयवस्तुलाई हजुरहरू समक्ष प्रस्तुत गर्दै हुनुहुन्छ शिक्षक निर्मल सिङ्गारज्यूले। र हाम्रो कार्यक्रमको यस विषयवस्तुलाई अब पनि केही क्षण पर सार्दै कार्यक्रममा लिन गइरहेका छौँ यो साङ्गीतिक विश्राम।

0: र यो गीतको साथसाथमा हाम्रा श्रोताहरू रम्नु भयोला झुम्नु भयोला भनेर हामी आशा साँच्दछौँ, किनभने यो गीत पनि फिफा विश्वकपसँग नै सम्बन्धित रहेको थियो। र यो गीत सुने पश्चात अब भने हामी कार्यक्रमको मूल विषयवस्तुलाई निरन्तरता दिँदै फेरि कार्यक्रमतर्फ अगाडि बढिरहेका छौँ।
1: सन् 1990 विश्वकप अत्याधिक रक्षात्मक खेलका कारण आलोचित भयो। गोल कम भए, रोमाञ्चकता कम भयो। त्यसपछि फिफाले खेललाई थप आकर्षण बनाउन विभिन्न नियमहरूमा सुधार गर्न थाल्यो। सन् 1994 पहिलो पटक संयुक्त राज्य अमेरिकाले विश्वकप आयोजन गर्यो। यसले फुटबललाई नयाँ बजार, नयाँ दर्शकहरू प्रदान गर्यो। त्यस विश्वकपको फाइनल पेनल्टी सुटआउटबाट निर्णय भएको थियो, जुन यति बेलासम्मको अनौठो घटना घट्यो। सन् 1998 फ्रान्सले आफ्नै भूमिमा विश्वकप जित्यो। जिनेदिन जिदान राष्ट्रनायक बने। यही विश्वकपबाट 32 टोलीको युग सुरु भयो। विश्वकप विस्तार हुँदै गएको थियो र नयाँ राष्ट्रलाई अवसर मिल्न थालेको थियो। सन् 2002 पहिलो पटक एसियामा विश्वकप आयोजन भयो। जापान र दक्षिण कोरियाले संयुक्त रूपमा प्रतियोगिता आयोजन गरे। यसले फुटबलको केन्द्र केवल युरोप र दक्षिण अमेरिकामा सीमित नरहेको प्रमाणित भयो। ब्राजिलले रोनाल्डोको रिडेम्सन र उत्कृष्ट प्रदर्शनसँगै उपाधि जित्यो। 2006 जिदानको अन्तिम विश्वकप आयो। उत्कृष्ट खेलको अन्त्य उनले फाइनलमा गरेको प्रसिद्ध हेडबटसँग जोडियो। खेलको सौन्दर्य र माननीय कमजोरी एकैपटक देखाएको त्यो दुर्लभ क्षण थियो। सन् 2010 पहिलो पटक अफ्रिकी भूमिमा विश्वकप आयोजन भयो। दक्षिण अफ्रिकाले सम्पूर्ण अफ्रिकी महादेशको सपना बोकेको थियो। स्पेनले आफ्नो टिकटक शैली मार्फत विश्वकप जित्यो र आधुनिक पासिङ फुटबलको उच्चतम उदाहरण प्रस्तुत गर्यो।

सन् 2014 जर्मनले ब्राजिललाई 7-1 हराएर फुटबल इतिहासकै सबैभन्दा स्तब्ध पार्ने नतिजामध्ये एक दियो। त्यो हारले ब्राजिललाई मात्र होइन सम्पूर्ण फुटबल विश्वलाई चकित बनाए। सन् 2018 फ्रान्सले नयाँ पुस्ताको उदय गरायो। किलियन एम्बापे विश्व फुटबलको नयाँ सुपरस्टार बने। युवा प्रतिभाले विश्व फुटबलको भविष्य कस्तो हुन सक्छ भन्ने झल्को देखायो। सन् 2022 कतारमा आयोजित विश्वकपले लियोनेल मेस्सीको अधुरो सपना

0: पुरा गर्यो। अर्जेन्टिनाले उपाधि जित्यो। मेसीले अनन्त आफ्नो करियरको सबैभन्दा ठुलो ट्रफी उचाले। धेरै विश्लेषकहरूले यसलाई इतिहासकै उत्कृष्ट विश्वकप फाइनलमध्ये एक मानिन्छ। आज विश्वकप फेरि नयाँ युगमा प्रवेश गरेको छ। 2026 विश्वकप इतिहासकै सबैभन्दा ठुलो विश्वकप हो। पहिलोपटक 48 टोलीले सहभागिता जनाएका छन्। 12 समूह, 104 खेल, नयाँ राउन्ड अफ 32 व्यवस्था हुनेछ। यसैले विश्वकपलाई अझ समावेशी बनाउने प्रयास गरेको छ। यस विस्तारको सबैभन्दा सुन्दर पक्ष भनेको नयाँ राष्ट्रहरूको उदय हो। केप भर्डे, कुरासाओ, जोर्डन, उज्बेकिस्तानले पहिलोपटक विश्वकपमा स्थान बनाएका छन्। यी राष्ट्रहरू केवल नयाँ टोली होइन, यी फुटबलको विश्वव्यापी विस्तारका प्रतीक हुन्। वर्षौँको सङ्घर्ष, सीमित स्रोत, कमजोर पूर्वाधार र कठिन छनौट यात्रापछि उनीहरूले विश्व मञ्चमा स्थान सुरक्षित गरेका छन्। विशेष गरी केप भर्डेको कथा प्रेरणादायी छ। केवल करिब 5,00,000 जनसङ्ख्या भएको सानो टापु राष्ट्रले विश्वकपको नकआउट चरणसम्म पुगेर संसारलाई चकित बनाएका छ। उनीहरूको सफलताले फुटबलमा आकारभन्दा पनि दृष्टि, संरचना, प्रतिबद्धता महत्त्वपूर्ण हुन्छ भन्ने प्रमाणित गरेका छ। यता भारतको अवस्था भने निराशजनक देखिन्छ। विशाल जनसङ्ख्या, खेलप्रेमी जनता, बढ्दो आर्थिक शक्ति हुँदाहुँदै पनि भारत अझै विश्वकपबाट टाढा छ। यसको प्रमुख कारण कमजोर ग्रास रुट संरचना, प्रशिक्षकको अभाव, क्रिकेटको अत्यधिक प्रभुत्व, अस्थिर प्रशासन र दीर्घकालीन योजनाको कमी हो। प्रतिभा छ तर प्रतिभालाई विश्व स्तरमा पुर्याउने प्रणाली कमजोर छ। तर आशा पूर्ण रूपमा समाप्त भएको छैन। भारतीय फुटबलमा केही सकारात्मक उदाहरणहरू पनि छ। तीमध्ये सबैभन्दा उल्लेखनीय मिनर्भा एकाडेमी हो। मिनर्भाले देखाएको छ कि यदि युवा खेलाडीहरूको विकासमा लगानी गरियो, आधुनिक प्रशिक्षण दियो र दीर्घकालीन दृष्टिकोण अप्नायो भने भारतले पनि गुणस्तरीय खेलाडी उत्पादन गर्न सक्छ। भारतीय फुटबलको भविष्य कुनै चमत्कारमा होइन, यस्तै संस्थाहरूको विस्तारमा निर्भर छ। विश्वकपको इतिहास केवल विजेता र राष्ट्रहरूको सूची होइन, यो पेलेको जादु, मेराडोनाको विद्रोह, रोनाल्डोको रिडेम्पसन, जिदानको सौन्दर्य, मेसीको धैर्य, केप भर्डेको सङ्घर्ष र करोडौँ समर्थकहरूको सपनाको इतिहास हो। विश्वकपले हामीलाई एउटा महत्त्वपूर्ण पाठ सिकाउँछ। महान राष्ट्रहरू जन्मिँदैनन्, निर्माण गरिन्छ। फुटबलमा जस्तै जीवनमा पनि सफलता आकस्मिक रूपमा प्राप्त हुँदैन। यो निरन्तर प्रयास र दूरदृष्टि सङ्गठनको परिमाण हुन्छ। यदि केप भर्डे, जोर्डन, कुरासो, उज्बेकिस्तान जस्ता राष्ट्रहरूले विश्वकपसम्म पुग्न सक्छ भने भारत पनि एक दिन त्यहाँ पुग्न सक्छ। तर त्यसका लागि केवल सपना देख्नु पर्याप्त छैन, सपना साकार पार्ने संरचना निर्माण गर्नुपर्दछ। त्यही दिन भारत फुटबलको वास्तविक विश्वकप यात्रा सुरु हुनेछ। धन्यवाद।
1: र आज कार्यक्रम शिक्षा ज्योतिमा थर्बु हाईस्कुलका सहशिक्षक निर्मल सिङ्गारज्यू, साथै ड्रिबल फुटबल एकाडेमीका हेड कोच अनि अल इन्डिया फुटबल फेडरेसनका लाइसेन्स सर्टिफाइड कोचबाट हामीले फिफा विश्वकपको इतिहासबारे जानकारी प्राप्त गर्यौँ। र फिफा विश्वकपले 1930 दुई हजार 26 आउँदा कसरी आफ्नो यात्राहरू तय गरेका रहेछन् त भन्ने बारेमा आज हामीले सविस्तार साथ अनि खुलस्त रूपमा थाहा पायौँ। हवस्त श्रोताहरू, यसै विषयवस्तुको अन्त साथसाथै हाम्रो कार्यक्रम शिक्षा ज्योतिको निर्धारित समय भने पूरा भइसकेको छ। तर आजको विषयवस्तु समाप्त भएको छ। तर फिफा विश्वकप

2026 पनि समाप्त हुनु बाँकी नै छ र हजुरहरूले जुन जुन टिमहरूलाई सपोर्ट गर्नुभएको छ ती टिमहरूले राम्रो प्रदर्शन गर्न सकोस् अनि विश्वकप फुटबलको फाइनल खेलमा पुग्ने टिमहरूलाई हामी अवागै शुभकामना एवं शुभेच्छा राख्दै कार्यक्रममा यो अन्तिम गीत हजुरहरू समक्ष राख्दै आजलाई पनि कार्यक्रम शिक्षा ज्योतिको यस अङ्कबाट हजुरहरूको सञ्चालिका म नम्रता लगायत कार्यक्रम प्रस्तुता लेखनाथ राई पनि हजुरहरूबाट उजेल हुन चाहन्छौ। नमस्कार।

संगीता छेत्री अनि अर्जुन बागदास, साथै संगीत संयोजन रहेको छ मोहन प्रधानको अनि प्रस्तुता हुनुहुन्छ विनोद कुमार छेत्री।

ne fa ancora come non ho detto, dai, mi fai.

श्रोताहरूले अहिले भर्खरै सुन्नुभयो असारे गीतहरू। आकाशवाणी खरसाङको अभिलेखागारबाट यो प्रस्तुति यहाँहरूले सुन्नुभयो। कलाकारहरू थिए गोविन्द छेत्री, तुलाराम पौड्याल, कमला प्रधान अनि सुनिता गुरुङ। सङ्गीत संयोजन रहेको थियो मोहन प्रधानको अनि प्रस्तुता थिए विनोद कुमार छेत्री।

0: This is Evening Melodies on 103.5 Akashvani Karshong, and now it's time for the news headlines in Nepali.
1: यो आकाशवाणी हो, साँझ 6 बजेको मुख्य समाचार मनिषा छेत्रीबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि हरियाणाको जिन्द रेलवे स्टेशनमा जिन्द र सोनीपतको बीच चल्ने भारतको पहिलो हाइड्रोजन रेललाई हरियो झण्डा देखाएर प्रस्थान गराउनुहुनेछ। राष्ट्रपति द्रौपदी मुर्मूले महाप्रभु जगन्नाथ समक्ष देश र समग्र विश्वको रक्षा गर्न प्रार्थना गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आषाढी बीजको अवसरमा कच्छी समुदायमा शुभकामना व्यक्त गर्नुभएको छ। भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरणले राष्ट्रिय राजमार्ग सम्पत्तिहरूको प्रभावकारी सञ्चालन र मर्मत सम्भारका लागि राष्ट्रिय राजमार्ग बुनियादी ढाँचा ट्रस्ट एनएचआईटीको व्यावसायिक प्रबन्धनलाई सुदृढ पारेको छ। केन्द्रीय सूचना एवं प्रसारण राज्यमन्त्री डाक्टर एल मुरुगनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा सरकारले 2014 शासनमा द्रुत परिवर्तनहरू ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ। नागरिक उड्डयन मन्त्री राममोहन नायडूले आज नयाँ दिल्लीमा विश्व आर्थिक मञ्चको प्रतिनिधि मण्डलसँग भेट गर्नुभयो। राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले वैश्विक आपूर्ति श्रृङ्खलामा अवरोध लगायत आर्थिक चुनौतीहरूको सामना गर्न बिम्स्टेकका सदस्य देशहरूबीच निकट सहयोगको आवश्यकतामा जोड दिनुभएको छ। रक्षा मन्त्री राजनाथ सिंहले उन्नत बुनियादी ढाँचा विकास सधैँ विकसित सभ्यताको पहिचान हो भनी बताउनु भएको छ। कृषि तथा कृषक कल्याण मन्त्री शिवराज सिंह चौहानले सतत कृषि विकास सुनिश्चित गर्न कृषकहरूबीच एकीकृत कृषि अभ्यासलाई बढावा दिनुपर्ने आवश्यकतामाथि जोड दिनुभएको छ। विद्युत मन्त्रालयले

हितधारकहरूको परामर्शका लागि कर्पोरेट एभरेज फ्युल इकोनोमी 2027 मानदण्डको मस्यौदा जारी गरेको छ। आकाशवाणीबाट मुख्य समाचार पूरा भयो।

सुनिरहनु भएको छ आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्जको तरङ्गमा। र अबको क्रममा श्रोताहरूलाई सुनाइरहेछौ हिन्दी चलचित्रका गीतहरू। बेताब चलचित्रबाट सुनाइरहेछौ लता मंगेशकर अनि शब्बीर कुमारको युगल स्वरमा, संगीत रहेको छ राहुल देव बर्मनको अनि शब्द रहेको छ आनन्द बक्सीको।

रामतिरी गंगा मैली चलचित्रबाट सुन्नुभयो भर्खरै यस गीतलाई। लता मंगेशकर अनि साथीहरूको आवाजमा संगीत थियो रविन्द्र जैनको अनि शब्द थियो हर्षद जयपुरीको। हामी बोलिरहेछौँ आकाशवाणी खरसाङ केन्द्रबाट 103.5 मेगाहर्जको तरंगमा। अब अघिल्लो कार्यक्रमको प्रतीक्षामा रहनुभएका श्रोताहरूको निम्ति प्रस्तुत छ कार्यक्रम गाउँले सभा।

0: नमस्ते दिदीहरू, आइपुगे म पनि।
1: ए नमस्ते नमस्ते बिरे भाइ, यहाँ धनमय बहिनी बसिरहेको छु।
2: मेरो पनि नमस्ते यहाँ बिरे भाइलाई।
0: हजुर, अब
1: निकै ढिलो गरेर पो आउनु भयो त तपाईँ त बिरे भाइ।
0: हो नि,
1: के भयो?
0: अब यसो हुन्छ नि त, कोही बेला दिनभरि पानी परिदिन्छ, घाँस काटौँ भन्ने हो, भ्याइँदैन। अब त्यो भएर जब चाहिँ पानी रहन्छ त्यति बेला घाँस काट्नु पर्यो,
1: मौका छोपिहाल्नु पर्यो।
0: हजुर, फेरि अब यसो पशुहरूलाई दाना पानी है, अनि सुँगुरलाई चारोहरू दिँदाखेरि ढिलो भइहाल्छ नि हौ, फेरि बारीमा पनि पस्नु पर्यो नि।
2: कति जग्गा ढिलो, तपाईँ त यो उमेरमा पनि होइन कान्छी माई दिदी।
1: हो त, अब के छ भने यसो पानी रहेको बेलामा भन्नुहुँदै थियो नि बिरे भाइले, पानी रहेको बेलामा चाहिँ यसो पोसिहाल्नु पर्छ। किन भन्दाखेरि पानी नरहेको बेलामा बारीतिर पोस्यो भने काम कुरो हुँदैन, घाँस दाउरा गर्नु छ भने पनि पानी रोको बेलामा त गर्नु पर्यो।
2: हजुर, ठिकै हो।
1: अन्त मौकाको फाइदा उठाएर चौका त हानिहाल्नु पर्छ।
0: हो नि, ठिकै भन्नु।
1: अनि सजिलो गरेर बस्नुहोस् कि, अन्त त्यो चिया ल्याउनु भएको तपाईँले?
0: हजुर हजुर,
1: कि पानी हो त्यो
0: चिया लिएर
2: सफा गर्नु निकै लामो छ है,
1: छाता पनि यतैतिर ल्याउनु भएछ। हेर्नुहोस् न,
2: हो नि, छाता नबोकी हिँड्नु भएन अहिले पानीको सिजनमा।
0: भन्दा पनि अब हामी सधैँ विभिन्न कुराकानी गर्छौँ है सभामा, तर हाम्रो यो कुराकानी गर्नुभन्दा अगाडि चाहिँ आज चाहिँ गीत सुनौँ अनि हाम्रो कुराकानी थालौँ न ल।
1: ए हवस् हवस्, हुन्छ
2: हुन्छ।

0: लौ त अहिले हामीले विश्राम गरेर गीत पनि सुनिहाल्यौँ नि
1: हजुर आनन्द बहिनी अब कामकुरको मेलो पनि पो सर्छ होला जस्तो लाग्यो धनमाय बहिनी
2: हजुर ठिकै पक्का कुरा हो नि कान्छीमाई दिदी
1: ज्यू ज्यू र धनमाय बहिनी के सोचेर आउनु भयो तपाईँले आज
2: मैले के सोचेर आएको छु भन्दा नि तपाईँहरूलाई अब सभामा गएर के कुराकानी गर्नुपर्ने भन्दा अब हुन त यो पशुपालनको कुरा गर्दा नि अब बाख्रा पालन सम्बन्धी नै कुराकानी गर्नु पर्यो आज भनेर आएको नि पहिला पनि अब तपाईँहरूले यो बाख्रा पालन सम्बन्धी त अब जानकारी दिनुभएको छ र पनि अब सबै कुरो अब बुढाबुढी भएर त मनमा याद राख्नु सक्दैन रहेछ
1: सबै कुरो एकैचोटि बुझिँदैन
2: हजुर हजुर पठाउँदो रहेछ नि त
0: भाइ
2: र पनि अब आधुनिक ढङ्गले यो बाख्रा पालन कसरी गर्नुपर्ने त्यो सम्बन्धी नै आज कुराकानी गर्नु पर्यो भनेर आएको नि
1: घरबाट सम्झेर
2: हजुर हजुर सधैँ अब घरबाट नै सम्झेर आउँछु नि त
0: ठिकै विचार गर्नुभएछ किनभने अब समय परिवर्तन भयो है हामीले अब पुरानै तरिकाले खेतीपाती पशुपालन गर्नु हुँदैन यसलाई अलिकति परिवर्तन गरेर आधुनिक ढङ्गमा गर्ने चाहिँ प्रयास गर्नु पर्यो
2: हजुर हजुर यही नै सोचेर आएको नि बिरे भाइ
0: अनि कुनै पनि पशुपालन गर्दाखेरि विशेष अब हामीले चार कुरामा चाहिँ ध्यान दिनु पर्यो
2: के कुरा होला नि बिरे भाइ
0: विशेष अब पशुपालन गर्दाखेरि नसलको ध्यान दिनु पर्यो अनि यसलाई अब व्यवस्थापन कसरी गर्नुपर्ने यो विषयमा ध्यान दिनु पर्यो रोग अनि रोगको रोकथाम गर्ने कुरामा पनि जानकारी लिनुपर्छ है तन्माया दिदी
2: ज्यू ज्यू हजुर
0: अब तपाईँलाई थाहै छ अब बाख्रा पालन एक फाइदाजनक पशुपालन
2: हो
0: कम खर्च अनि ज्यादा लाभ हुने पशुपालन मध्ये यो एक हो नि धनमाया
2: हजुर हजुर ठिकै हो
1: यो मध्ये पनि अब कुरा के छ भन्दा धनमाया बहिनी यो चार कुरा भनेर त यहाँ बिरे भाइले भन्नुभयो बाख्रा पालन गर्दा है र बाख्रा पालन विशेष गरेर मासुको लागि पनि गरिन्छ तर अब मासु बाहेक पनि जुन चाहिँ यसको छाला हुन्छ नि यो छाला दुधको माग पनि एकदम बजारमा धेरै नै छ कति गाउँतिर मानिसहरूले बाख्राको दुध पनि मन पराउँछ है
2: पाउनु पनि साह्रो छ
1: पाउनु पनि साह्रो छ धेरैवटा बिमारहरूमा पनि यसले काम गर्छ भनेको सुनेको पनि छ र बाख्राको दुध चाहिँ एकदम पौष्टिक आहार पनि हो अब यसमा चाहिँ यो बोसो भन्छ नि यो चाहिँ सजिलैसँग पच्ने हुनाले चाहिँ यो शिशुदेखि बुढाबुढीसम्मको लागि पनि एकदम उत्तम हुन्छ भनिन्छ नि होइन बिरे भाइ
0: हो त
2: भनेपछि बाख्राको दुध खानाले चाहिँ सजिलैसँग पचाउन
1: सकिन्छ सकिन्छ अनि यसमा जुन चाहिँ बोसो हुन्छ नि फ्याट भन्छ नि त्यसलाई त्यो पनि कम्ती हुन्छ नि त त्यसले गर्दाखेरि अब जुन चाहिँ यसको मल हुन्छ यसको मलमा चाहिँ यो नाइट्रोजन उच्च परिमाणमा साथै यो फस्फरस अनि पोटासियम पनि पाइने हुनाले यो खेतीपाती गर्दा चाहिँ एकदमै लाभदायक हुन्छ यो बाख्रा पाल्दाखेरि गाई कम्ती नै थियो त्यति बेला

0: बाख्रा पालिन्थ्यो, बाख्रा पाल्दाखेरि चाहिँ त्यसको जुन चाहिँ त्यो बडकुला हुन्छ नि मल, त्यो चाहिँ एकदम काँचै चाहिँ केही चिजमा पनि हाल्नु चाहिँ भएन, तर त्यो अलिक पचिसकेपछि, अलिक पुरानो भइसकेपछि चाहिँ यसो सागसब्जीमा हाल्दा साह्रै राम्रो हुँदो रहेछ मेरी भाइ।
1: हजुर हजुर, यो बाख्राको बडकुला चाहिँ नि,
0: हजुर हजुर, अहिले पनि छ मेरोमा 4-5 वटा त बाख्रा।
1: हजुर हजुर।
2: अनि अर्को कुरो तपाईँले याद गर्नु भएकै कुरो होला कि बाख्राले बच्चा 11-12 महिना भित्रमा दिन्छ भनेर है, अनि यसले चाहिँ 145-150 दिन भित्रमा बच्चा ब्याउने गर्दछ।
1: ज्यू ज्यू। र बिरे भाइ, अघि तपाईँले यो बाख्रा पालन सम्बन्धी कुरा गर्दा चाहिँ नसलको कुरा पनि गर्नु हुँदै थियो, र हाम्रो यो पहाडी क्षेत्रमा चाहिँ कुन नसलको बाख्रा पालन गर्दा चाहिँ राम्रो हुन्छ होला?
2: अब हाम्रो पहाडी क्षेत्रमा हेर्नु हो भने, हुन त मधेस खण्डको पनि कतिवटा बाख्राहरू हाम्रो पहाडी इलाकामा सजिलैसँग गर्न सकिन्छ,
1: हजुर,
2: तर अलिकति 1-2 वटा कुरामा चाहिँ ध्यान दिनु पर्यो।
1: ज्यू ज्यू।
2: अनि हाम्रो पहाडी इलाका गरिने जुन बाख्राको नसलहरूमा राम्रोसँग हस्टाउनेहरूमा चाहिँ जमुना पारी, बिटल, ब्ल्याक बेङ्गल, सिरोही भन्ने जातहरू चाहिँ छन्।
1: यो चाहिँ पहाडी क्षेत्रमा हामीले सहजै पाल्न सक्छौँ।
2: अनि तपाईँलाई म जमुना पारी सम्बन्धी केही जानकारी गराउँछु।
1: हुन्छ हुन्छ, बताउनुहोस् न।
2: यो विशेष गरेर भारतको उत्तर प्रदेश राज्यमा पाइने बाख्राको नसल हो। यसको शरीर ठुलो लामो खुट्टा भएको हुनाले यसलाई अल्गो देख्छ, यसको कान पनि लामो हुन्छ है। वयस्क नर बाख्राको ओजन 65 केजीदेखि 85 केजीसम्म पनि हुने गर्दछ,
1: धेरै निकै हुँदो रहेछ।
2: अनि मादा बाख्राको ओजन 45-60 केजीसम्म हुने गर्दछ। यो जातको बाख्राको थुन ठुलो हुनाले यसले 280 लिटर दुध 274 दिनसम्म पनि दिने गर्दछ।
1: निकै दुध दिँदो रहेछ,
0: एकदमै निकै दिन्छ नि।
2: अनि कोही बाख्राले भने दिनमा 2-2.5 लिटरसम्म दिने गर्दछ।
1: हजुर।
2: अनि यो जमुना पारी जुन नसल छ, यो जुनसुकै वातावरणमा पनि हुने हुनाले हाम्रो पहाडी इलाकामा पनि राम्रोसँगले गर्न चाहिँ सकिन्छ है।
0: भनेपछि यो जमुना पारी चाहिँ हाम्रो जग्गामा पनि फस्टाउन चाहिँ सकिन्छ राम्रोसँगले। त्यो बाहेक पनि जुन चाहिँ यो बिटल पनि भन्नुभयो होइन बिरे भाइ,
1: हजुर हजुर,
0: यसमा चाहिँ के हुन्छ भने, यो बाख्रा चाहिँ उत्तर पन्जाब राज्यमा पाइने नसल हो।
1: हजुर।
0: अनि यो विशेष गरेर दुध अनि मासुको लागि चाहिँ पालिन्छ यो बाख्रा बिटल चाहिँ।
1: हजुर हजुर।
0: अनि अघि यहाँ बिरे भाइले भनेको जस्तै यो जमुना पारी बाख्रा भन्दा चाहिँ अलिक सानो चाहिँ हुन्छ। अनि वयस्क बर र बाख्राको वजन चाहिँ 50-70 केजी अनि माउ बाख्राको वजन चाहिँ 40-50 केजीसम्म हुने गर्दछ।
1: हजुर हजुर।
0: र यो सामान्यमा चाहिँ कति हुन्छ भने, अब 150 केजीसम्म चाहिँ यसले दुध दिन्छ, एकदमै राम्रो दुध दिन्छ नि पाल्नु सक्यो भने त। अब यस्तै पालेको राम्रो
1: होइन
0: भाइ, अब त्यो सानो सानो बाख्राहरू पाल्यौँ पहिलाकै पाराले, खटाइ पनि त्यही भयो, दाना पानी पनि त्यही भयो, दुःख पनि त्यही भयो, अन्त कम्ती दुध दिन्छ, मासु पनि हुँदैन, आफूलाई फाइदा पनि हुँदैन, भनेपछि त पाल्नु पर्यो त यही जमुना पारी यो बिटल भन्ने नै पाल्नु भन्ने राम्रो हुन्छ। अनि ज्यादामा चाहिँ 590 केजी दुध चाहिँ 177 दिन भित्रमा चाहिँ यसले दिन सक्छ।
1: निकै दुध दिने
0: एकदमै बेसी दिन्छ यसले। र यस्तो प्रकारले यो जुन चाहिँ ब्ल्याक बेङ्गल भन्नुभयो त्यो पनि कुरा गर्नुभयो यहाँ हाम्रो बिरे भाइले, यसमा चाहिँ के छ भने, जातको बाख्रा चाहिँ भारतको सबैभन्दा उत्पादक बाख्रा मानिन्छ।
1: हजुर हजुर।
0: अनि यसको ओजन चाहिँ 12-15 केजीसम्म हुने गर्दछ, र यसले चाहिँ एकपल्टमा चाहिँ 2-3 वटासम्म बाख्रा चाहिँ जन्माउन सक्छ।
1: हजुर हजुर।
0: त्यसै गरी विशेष गरेर उच्च स्तरीय अब जुत्ताहरू बनाइन्छ है, के बनाइन्छ, र विशेष गरेर उच्च स्तरीय जुत्ता बनाउनमा पनि यसको छालाको माग चाहिँ एकदमै ज्यादा छ।
1: हजुर हजुर। भनेपछि यो बाख्राको त धेरै कुरोमा पो फाइदा रहेछ त बाख्रा पाल्नु चाहिँ है।
0: बाख्रा पालेपछि त्यसको मल पनि काम लाग्ने भयो, त्यसको मूत्र पनि काम लाग्ने भयो होइन बिरे भाइ,
1: दुध दिन्छ, दुध धेरै नै
0: दिन्छ, त्यसको छाला पनि काम
1: लाग्ने भयो,
0: फ्याँक्ने कुरो त केही पनि छैन नि।
1: हजुर।
0: त्यसले गर्दा हाम्रो जति पनि बाख्रा पालक दाजुभाइ दिदी बहिनीहरू हुनुहुन्छ, अब उहाँहरूले चाहिँ यही खालके बाख्रा जुन चाहिँ भने हामीले जमुना पारी भने, बिटल भने, यो ब्ल्याक बेङ्गल भने, यस्तै खालके बाख्राहरू पाल्नु सक्यो भने चाहिँ आफूलाई पनि
1: फाइदा
0: बेद्ध पनि रकम राम्रो आउने होइन बिरे भाइ,
1: यसको वजन पनि धेरै हुन्छ।
2: यो बाहेक नि धनमाया दिदी,
1: हजुर,
2: अङ्गारो, अल्पाइन, बोयर भन्ने जातको बाख्राहरू पनि पाल्न सकिन्छ।
1: हजुर।
2: अनि यो जातको बाख्राहरू चाहिँ शङ्कर जातको बाख्रा हुन्।
1: ए ज्यू ज्यू।
2: अनि एउटा खुसीको कुरो चाहिँ के छ भन्दाखेरि धनमाया दिदी, आजकल कृत्रिम गौ प्र प्रजनन जस्तै बाख्राको पनि कृत्रिम प्रजनन गर्न थालिएको छ। अनि यसो गर्नाले चाहिँ हाम्रो गाउँ बस्तीमा राम्रो नसलको बाख्रा

0: प्रजनन चाहिँ गर्न सकिन्छ हो, हामीले कृत्रिम प्रजनन पनि गर्न सक्छौँ बाख्रामा पनि के
1: हजुर
0: धनमाया दिदी
1: ज्यू, त्यो बाहेक पनि अरू केही कुरा छ बिरे भाइ?
0: हजुर, यो बाहेक पनि धेरै कुरा छ नि यो बाख्रा पालन सम्बन्धी जान्नुपर्ने कुराहरू, यसो गरौँ न।
2: चिया ल्याउनु भएको थियो नि बिरे भाइले।
0: हजुर हजुर, यो कुराहरू जान्नुभन्दा पहिले चाहिँ
2: यसो घाँटी पनि सलल भिजाउँ, घाँटी पनि भिज्ने, आनन्द पनि लिने
1: पर्ने।
2: हजुर, यसो मिठो गीत सुनौ न त।
0: हुन्छ, चिया पनि सार्नु पर्यो
2: सानो सानो।

0: बिरे भाई धनमय बहिनी साह्रै रमाइलो गीत सुन्न पायो, आनन्दै आनन्द भयो
1: हो नि।
0: यसरी गीत सुन्दै गर्दा त नाचुङ नाचुङ मन लागेर आउँछ, खुट्टाहरू त एकदम उठी पो हाल्छ त बिरे भाइ।
1: तपाईँ त नाच्नुमा एकदमै रौसी हुनुहुन्छ हौ कान्छी दिदी।
0: गीत सुनेपछि यस्तै हुन्छ
1: हौ, समय छ भने फेरि पनि सुन्नु पर्छ नि।
0: हुन्छ
2: सुन्नु पनि पर्छ। तपाईँहरूलाई मैले कालो चिया ल्याएको थिएँ नि, ब्ल्याक टी। कस्तो लाग्यो? राम्रै लाग्यो होला,
0: एकदम राम्रो अझ हाल्नु भएको रहेछ,
1: साह्रै मिठो।
0: घाँटी त खुलियो पो त।
2: अनि अघि यहाँले बाख्रा पालन गर्दाखेरि अरू के कुराहरूमा ध्यान दिनुपर्छ भन्ने कुरा सोध्नु भएको थियो।
1: हजुर हजुर।
2: अब यो प्रश्नको उत्तरमा चाहिँ म के भन्छु भन्दाखेरि, बाख्रा पालन गर्दाखेरि खोरमा पनि विशेष ध्यान दिनुपर्छ है धनमाया दिदी।
1: ए हजुर हजुर। अब खोरमा ध्यान दिनुपर्छ भन्दा चाहिँ खोर चाहिँ कस्तो हुनुपर्ने हो त बिरे भाइ?
2: बाख्रा चाहिँ सुखौरो जन्तु भएकोले यसको खोर बनाउँदा विशेष हामीले ध्यान दिनु पर्यो। यसको खोर भुइँदेखि कमसे कम 2 फिट अग्लो चाहिँ हुनुपर्छ। सकेसम्म मुनि छिरेर सफा गर्न सक्ने अल्गो चाहिँ बनाउनु पर्छ। यसो गर्दा चाहिँ आफूलाई पनि सजिलो हुन्छ नि त। अनि यसको पट्टाई खुट्टा नछिर्ने फराकिलो हुनुपर्छ। अनि पट्टाई चाहिँ अलिक फरक फरकमै राख्नु पर्यो, जसमा चाहिँ यो मल हुन्छ नि त्यो मलमूत्र चाहिँ सजिलै तल झरोस्।
0: त्यति मात्र पनि होइन बिरे भाइ, अब साह्रै फराकिलो पनि राख्नु हुँदैन, साह्रै फराकिलो राख्दा
1: भन्नु हुँदैछ नि बिरे भाइले, खुट्टा छिर्छ,
0: खुट्टा छिरेर भाँचिने डर हुन्छ
2: है। पक्का ठिकै हो। अनि खोर बनाउँदा ध्यान दिनुपर्ने कुराहरू चाहिँ के छ भन्दाखेरि, घाँस खाने टाट्नो पूर्व दिशापट्टि बनाउनु पर्यो। यसो गर्नाले चाहिँ घामको किरण सोझै खोरभित्र पस्न सक्छ। अनि खोर चाहिँ बाख्राको संख्या अनुसार फराकिलो, अल्गो अनि हावा लाग्ने हुनु पर्यो। सकियो भने चाहिँ टिनको दरिलो छप्पर बनाउनु पर्छ। अनि अर्को ध्यान दिनुपर्ने कुरा चाहिँ के छ भन्दाखेरि, तिनो बाख्राको लागि चाहिँ खोर चाहिँ अलग्गै जग्गामा हुनु पर्यो,
1: अलग्गै बनाउनु पर्यो गाभिनो।
2: हजुर हजुर। अनि त्यस्तै प्रकारले मल राख्ने व्यवस्था पनि राम्रो हुनु पर्छ। खोरको दैरो दरिलो हुनु पर्यो, जसमा चाहिँ जङ्गली जनावरहरूबाट चाहिँ बाख्रालाई जोगाउन सकिन्छ। यो कुराहरू चाहिँ हामीले विशेष बाख्राको खोर बनाउँदा चाहिँ ध्यान दिनुपर्छ हौ धन्यवाद।
1: हजुर हजुर। अब तपाईँहरूलाई वैज्ञानिक ढङ्गले कसरी गर्नुपर्ने भनेर त सोधिहाले, त्यही अनुसारले नै त बताउनु हुँदैछ।
0: हजुर हजुर। त्यो बाहेक पनि अब यहाँ बिरे भाइले भनेको जस्तै त्यसमै म अलिकति कुरा थप्नु पर्यो। हामीले अब खोर बनाउँदा चाहिँ अलिक घाम लाग्ने जग्गा, जुन जग्गामा चाहिँ घाम पर्छ त्यो जग्गामा खोर बनाउनु सक्यौँ भने चाहिँ घाम पनि भेट्ने, बाख्रालाई न्यानो पनि हुन्छ, त्यसले गर्दाखेरि अलिकति घाम लागेको जग्गामा बनाउनु पर्छ।
1: अब यो ठुलो खालको बाख्रा पालन सम्बन्धी कुराकानी गर्नुभयो है, राम्रो जातको भनौँ न। अब त्यस्तो खालको बाख्रालाई चाहिँ अब कस्तो प्रकारको चाहिँ आहार चाहिँ दिनुपर्ने?
0: हजुर हजुर। यो नेबारा भयो, दुधिलो भयो, अम्लिसो, हाम्रो गाउँ घरमै पाइने यो नर्कट भयो, गगुन है,
1: हजुर हजुर,
0: कटहरको रुखको पात भयो, यो हामीले आहारमा दिनु सक्छौँ। त्यो बाहेक पनि हाम्रो डाले घाँसहरू छँदैछ गाउँघरमा, त हामी अब यो बर्खाको समयमा त जान सकिँदैन जङ्गल गएर घाँस दाउरा ल्याउन सकिँदैन,
1: बारी खेतीकै घाँसहरू काम लाग्छ नि त।
0: ज्यू ज्यू डाले घाँस नै दिनु पर्यो। दुधिलोहरू छ, यही नर्कटहरू रोपेको छौँ, त्यही दिनु पर्छ। त्यसरी नै यो हाई ब्रिड नेपियर भन्छ नि, त्यो दिँदा पनि भयो, अन्त यो काउपी दिँदा पनि भयो, यसले खान्छ मजाले, त्योहरू दिनु पर्छ। साथै दानामा चाहिँ हामीले यो फुड सप्लिमेन्ट भन्छ नि, त्यो पनि दिनु पर्यो, जस्तै क्याल्सियम भयो, मिनरल भयो, मिक्सचर भयो, सबै दिन सक्यो भने चाहिँ बाख्राले राम्रोसँग मोटाएर जान्छ, अनि बजारमा पनि यसो बेच्दाखेरि यसको भाउ पनि हामीले राम्रै पाउँछौँ
1: होइन।
0: तर अब त्यो घरकै दाना पानी हामीले अलिअलि दिउँ, त्यो डाले घाँसहरू अलिअलि, यो अब इस्कुसको समयमा इस्कुसको त्यो छिल्काहरू भयो, सब्जीको छिल्का,
1: घरमा त अब साग सब्जीको छिल्का निस्किहाल्छ नि,
0: निस्किहाल्छ। अनि त्यो बाहेक पनि हामीले यो दुधिलोहरू दिउँ भने त्यसले खानु त सक्छ, मलाई यो मन पर्यो त्यो मन पर्यो भन्ने त छैन, गाई वस्तुले खानु त खान्छ, तर अलिकति राम्रो खालको दाना दिनु सक्यौँ भने चाहिँ बजार भाउमा पनि हामीले राम्रो पैसा पाउँछौँ, निकै मासु त्यसलाई लाग्छ पनि शरीरमा, त्यसले गर्दा चाहिँ हामीले खानपानमा पनि हामीले याद गर्नुपर्छ। ए बाख्रा पालेको छु भनेर जस्तो सुकै दाना पानी दिएर पनि
1: भएन नि
0: होइन, त्यो अनुसारले चाहिँ गर्नु पर्यो।
2: अरू पशुहरूलाई जस्तै बाख्रालाई पनि विभिन्न रोगहरूले सताउँछ, एन्थ्रेक्स भन्ने छ, फुट र ठुनेलो रोगहरू लाग्छ है। अनि यस्तो हुँदा चाहिँ हामीले के गर्ने भन्दाखेरि चाहिँ नजिकैको पशु कार्यालयमा गएर त्यहाँका डाक्टरहरूसँग हामीले जोगाजोग गर्नु पर्छ।
0: सरसल्लाह दिनु पर्यो, ए मेरो बाख्रालाई बिमार लागेको छ भनेर घरमै बसिरहनु गरेर भएन, किनभने पशुलाई बचाउनुको लागि हो भने डाक्टर साहेबहरू हुनुहुन्छ, उहाँहरूकोमा गएर सरसल्लाह गरेर यस्तो रोग लागेको छ है भनेर समयमा लानु पायौँ भने त हामीले हाम्रो पशुलाई बचाउन सक्छौँ न त है मेरो भाइ।
2: हो नि हो नि, यस्तो प्रकारले चाहिँ हामीले बाख्रा पालन गर्नु पर्यो। त्यो सँगसँगै अरू जान्नुपर्ने कुराहरूमा चाहिँ के छ भन्दाखेरि धनमाया दिदी, अब कतै हामीले बाख्रा है ल्याउँदैछौँ भने है नयाँ बाख्रा खोरमा हाल्दैछौँ भने चाहिँ झट्टै त्यो पशुलाई अरू पशुहरूसँग मिसाइहाल्नु हुँदैन, किनभने कतिवटा रोगहरूको कीटाणुहरू चाहिँ त्यो बोकेर लिएर आएको हुन्छ, त्यो भएर त्यसमा पनि ध्यान दिनु पर्यो। अनि हामीले नियमित यो खोरको सरसफाइमा ध्यान दिनुपर्छ, किनभने कतिवटा चाहिँ रोगहरू चाहिँ यस्तै फोहोर मैलाले गर्दा नै हुने गर्दछ।
0: हजुर हजुर, अब कतिले त बाख्रा पालेर पनि खोर सरसफाइ गर्दैन, अन्त त्यही क्याच्याक क्याच्याक बिचराको खोरहरूमा पनि त्यो बडकुलाहरू लागिरहेको हुन्छ, त्यहीबाट कतिबाट त यो बिरे भाइले भनेको जस्तै यो घाउहरू हुन्छ नि यो खुरमा लाग्ने,
1: हजुर
0: त्यसले गर्दा पुरै हजुर पशुलाई पालेपछि चाहिँ राम्रोसँगले त्यसलाई स्याहार सुसार गर्नु सक्यौँ भने चाहिँ हामीलाई पशुले पनि धेरै नै आम्दानी चाहिँ हुन्छ,
1: पशुबाट पनि हामीलाई धेरै सहायता
0: हुन्छ नि।
2: त्यस्तै प्रकारले ठिक समयमा बाख्रालाई घाँस दाना दिनु पर्यो है, एउटा समय निर्दिष्ट समय चाहिँ राख्नुपर्छ है धनमाया दिदी। त्यस्तै प्रकारले बच्चाहरूलाई भिन्दै प्रकारले अनि ठुला ठुलाहरूलाई चाहिँ भिन्दै प्रकारले राख्नुपर्छ, एकैचोटि लाग्दाखेरि चाहिँ तिनीहरू अब आपस्तमा झगडा पर्ने डर हुन्छ नि त, त्यसो गर्दाखेरि अब आफ्नै नोक्सानी हुन जान्छ, त्यो कुराहरूमा ध्यान दिनु पर्यो।
0: कोही बेला त आफै आप यसरी सिङ हानाहान गरेर पनि लडाइँ गरेको हामीले देखेको छौँ, त्यसो हुँदा पनि कतिलाई यसो चोटपटक लाग्छ, अब सिङले हानाहान गर्ने जग्गामा झन् यो गाभिनो बाख्रालाई त राख्नै भएन, भुँडीतिर लाग्यो भने त्यसको पेटमा भएको बच्चा पनि तुने डर हुन्छ, त्यसले गर्दा हामीले अलग्गै गाभिनोलाई चाहिँ अर्कै ठाउँमा राखेको राम्रो लाग्छ।
2: त्यो सँगसँगै अब पशुहरूलाई रोग नलागोस् भन्न खातिर चाहिँ टिकाकरणहरू पनि गरिन्छ धनमाया दिदी, अनि यो टिकाकरण चाहिँ हामीले अवश्य गर्नुपर्छ, डराउनु हुँदैन, यो टिकाकरण लाउँदाखेरि यो आफ्नो पशुलाई कुनै पनि हानि हुँदैन, कतिजनाको चाहिँ भूल धारणा छ कि यो टिकाकरण गरेपछि चाहिँ बाख्राहरू पशुहरू राम्रोसँगले बढ्दैन राम्रो दुध दिँदैन भन्ने भूल धारणा छ,
1: एकदमै
2: भूल धारणा हो, त्यो भएर चाहिँ हामीले टिकाकरण पनि गरेकै
1: हुन्छ,
2: आफ्नो पशुलाई जोगाएकै राम्रो नि त होइन, यो सब कुराहरूमा ध्यान दिनुहोस् है धनमाया दिदी, म चाहिँ यही सुझाव दिन्छु हामी दुईजना चाहिँ।
0: अब केही कतिले बिमारी भयो अथवा बाख्रालाई केही बिमार लाग्यो भने पशु चिकित्सकमा समयमै जानु पर्यो, अरूको कुरा कति सुनिरहनु भएन, अब कतिले त भन्छ यो खाऊ त्यो यो गर त्यो गर भन्ने हुन्छ, तर अब त्यसो गर्दा गर्दा समय पनि जान्छ, फेरि आफ्नो यता बाख्रा पनि झन् अझै बिमार भएर झन् कमजोरी हुँदै जान्छ, त्यसले गर्दाखेरि समयमा नै हामीले पशुलाई चाहिँ डक्टरकोमा लगेर सरसल्लाह गरेर के रहेछ कसो रहेछ बिमार
1: जाँच्नु,
0: हामीले पशु धनबाट पनि धेरै नै आम्दानी गर्न सक्छौँ जस्तो लाग्छ है बिरे भाइ।
2: हो नि हो नि,
0: र यहाँ धनमाया बहिनीको त चित्त बुझ्यो होला,
1: र आज तपाईँहरूले वैज्ञानिक ढङ्गले यो बाख्रा पालन सम्बन्धी पनि धेरै राम्रोसँगले जानकारी दिनुभयो, अब कतिवटा बिर्सेको पहिला पनि बताउनै भएको कुरो हो, कतिवटा त बिर्स्यो नि त मनमा राख्न सकिँदैन है
0: सकिँदैन,
1: र आज चाहिँ छर्लङ्ग पारेर त बुझ्न पाए,
0: अझै पनि तपाईँलाई कति मनमा लागेको कुरा नबुझेको छ भने हामीलाई सोद्धा हुन्छ, फोन गरेर सोद्धा पनि भयो, फेरि पछि अझै नजानेको कुरा बताउला कि कसो बिरे भाइ।
2: हो नि हो नि
1: हजुर, मलाई त ढुक्कै छ नि, अब यसो नबुझेको नजानेको बिर्सेको कुराहरू सभामा आएर तपाईँहरूलाई सोद्धा सबै कुरोको जानकारी पाइहाल्छ। ज्यू
0: ज्यू ज्यू
2: हजुर, अब चाहिँ यसो गरौँ न, एकछिन विश्राम गरेर अर्को गीत सुनौ न ल,
0: ए आनन्द लिनु पर्छ नि,
1: समय छ भने ल सुनौ।

0: Olé.
1: Baklas.
0: Baklas.
1: Baklas.
0: Baklas.
1: Baklas.
0: Baklas.
2: आहा बिरे भाइ धनमय बहिनी गीत सुन्दा सुन्दा हन जाने समय पो भयो जस्तो लाग्यो त मलाई त यसो याद गर्नुहोस् त
3: भनेपछि
4: बिरे भाइ हामी सँगै जाउँ सबैजना
3: जाउँ
2: बोतल बिरे भाइ लु बोक्नुहोस्

भ्रमण गर्नुभयो। श्री राईले मतदाता नामावली संशोधनको प्रगतिको समीक्षा गर्दै आगामी सुनवाई प्रक्रियाका लागि जिल्ला निर्वाचन संयन्त्रको तयारीको मूल्याङ्कन

हामी बोलिरहेछौ श्रोता आकाशवाणी खरसाङ केन्द्रबाट एफएम 103.5 मेगाहर्ट्जको तरंगमा। र यहाँहरूलाई आजका रहल साथी भोलि प्रसारण हुने कार्यक्रमहरूबारे संक्षिप्त विवरण सुनाइरहेछौ। 6:50 सुनाउनेछौ यस केन्द्रबाट प्रादेशिक समाचार। बेलुकी 7 बजे लोकलहरीमा निमा शेर्पाबाट लोकगीतहरू, सुर संगम कार्यक्रम विविध कलाकारहरूको स्वरमा 7:15 सुनाउनेछ। युवाणी 8:15 जसमा अहंकार र आत्मसम्मान बीचको सानो रेखा विषयमा सुनुहुनेछ पूरण राईबाट। चर्चा चौतारी 8:30। यस अतिरिक्त आकाशवाणी दिल्ली केन्द्रको कार्यक्रमहरू समप्रसारित हुनेछ। राति 8:15 पुरी उडिसामा भगवान जगन्नाथको वार्षिक रथयात्रा, कटन रेजर रेडियो रिपोर्ट। स्पटलाइट 9:15, 9:30 अखिल भारतीय कार्यक्रमहरू र राति 10 बजे विविध भारतीको प्रसारण सेवा। भोलिका हाम्रो बिहानी अधिवेशन आरम्भ हुनेछ 6:22, 6:30 गान्धी कथा, जसमा ग्रामीण जीवनबारे गान्धीजीको विचारबारे चर्चा। सुप्रभात 7:05, 7:15 भजनहरू, संगीत प्रवाह 7:35, 7:55 सामयिक समीक्षा, कथा सफलताको 8:30 सन्दर्भमा प्राकृतिक प्रकोप र उद्धारका उपायहरूबारे जान्नुहुनेछ 8:45, 9:30 ब्यान्ड मेलोडिज, 10:02 हेलो खरसाङको प्रस्तुति। हाम्रो संस्कार संस्कृतिको समय रहनेछ 10:30, 11:05 स्वर माधुरी बंगला कार्यक्रम, 11:00

शर्माबाट सुन्नुहुनेछ। कार्यक्रम जय जवान साँझ 5 बजेर 5 मिनटमा सुन्नुहुनेछ। इभिनिङ मेलोडिजको समय रहनेछ 5 बजेर 30 मिनटमा। 6 बजेर 10 मिनटमा गाउँले सभा, जसमा माफ गर्नुहोला, यस केन्द्रबाट प्रादेशिक समाचार सुन्नुहुनेछ 6 बजेर 50 मिनटमा। लोकप्रस्तुति रोना छेत्रीको स्वरमा कार्यक्रम लोकलहरीमा सुर संगम 7 बजेर 15 मिनटमा सुन्नुहुनेछ। आधुनिक गीतहरूको प्रस्तुति जयन्ती राईबाट। युवावाणी कार्यक्रम राति 8 बजे, जसमा कोशेली मैले मन पराएका गीतहरू सुन्नुहुनेछ। यस अतिरिक्त आकाशवाणी दिल्ली केन्द्रको कार्यक्रमहरू सब प्रसारित हुनेछ राति 9 बजेर 15 मिनटमा। स्पटलाइट 9 बजेर 30 मिनटमा करेन्ट अफेयर्स अनि राति 10 बजे सभाको अन्तमा विविध भारतीको प्रसारण सेवा। त यी थिए श्रोता आजका रहल, साथै भोलि प्रसारण हुने कार्यक्रमहरूबारे संक्षिप्त विवरण।

अब सुन्नुहोस् मौसमको साधारण विज्ञप्ति. प्राप्त विज्ञप्ति अनुसार आउँदो 24 घण्टा भित्रसम्ममा पश्चिम बंगाल, निम्न हिमालय अञ्चल साथै सिक्किम राज्यका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ. मौसमको विशेष चेतावनीमा आउँदो 24 घण्टा भित्रसम्ममा वर्षा 7 देखि 11 सेन्टिमिटरको दरले चल्ने दार्जीलिङ अनि सिक्किम, कालिम्पोङ, जलपाइगुडी अनि अलिपुरद्वार आदि जिल्लाहरूमा पर्ने साथै सर्वजन वर्षा हुने सम्भावना पनि रहेको छ.

0: हामी आकाशवाणी खरसाङ केन्द्रबाट बोलिरहेछौँ र अब समय भएको छ प्रादेशिक समाचारको।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार देवेन थापाबाट सुन्नुहोस्।

प्रथममा मुख्य समाचार। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आम मानिसहरूका गुनासोहरूको शीघ्र समाधान गर्ने उद्देश्यका साथ जनता दरबार सुरु गर्नुभएको छ। दार्जिलिङका लोकसभा सांसद एवं भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता राजु विष्टले दार्जिलिङ लोकसभा निर्वाचन क्षेत्रमा प्रधानमन्त्री ग्राम सडक योजना अन्तर्गत निर्माण गरेका सडकहरूको गुणस्तरको जाँचमा व्यापक भ्रष्टाचार भएको बताउनुभएको छ। प्रवर्धन निर्देशालयले अवैध घुसपेट र यससँग सम्बन्धित वित्तीय लेनदेन तथा नक्कली दस्तावेजहरूको नेटवर्कको जाँचको क्रममा आज पश्चिम बङ्गाल सहित देशका 13 स्थानहरूमा एकैसाथ छापा मारेको छ। भारतीय प्रशासनिक सेवाका वरिष्ठ अधिकारी स्मृति रञ्जन मोहन्ती आइएएस गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन जिटिएका नयाँ मुख्य सचिव नियुक्त गरिएको छ। अनि मिरिक महाविद्यालयको राष्ट्रिय सेवा योजना युनिट 1 अनि 2 को संयुक्त आयोजनामा स्वच्छता सम्बन्धी एक दिवसीय सचेतनामूलक सङ्गोष्ठी सम्पन्न भएको छ। अब समाचार विस्तारमा। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आम मानिसहरूका गुनासोहरूको शीघ्र समाधान गर्ने उद्देश्यका साथ जनता दरबार सुरु गर्नुभएको छ। यो जनता दरबार भारतीय जनता पार्टीको राज्य कार्यालय सल्ट लेकमा भइरहेको छ, जहाँ ठूलो सङ्ख्यामा मानिसहरूले मुख्यमन्त्री समक्ष आफ्ना समस्या, गुनासो र अघिल्लो सरकारको कार्यकालसँग सम्बन्धित मुद्दाहरू राखिरहेका छन्। जनता दरबारमा उपस्थित हुन चाहनेहरूका लागि एक निर्धारित प्रक्रिया तय गरिएको छ। यो प्रक्रिया पालन नगरी मुख्यमन्त्रीसँग भेट्न सम्भव छैन। जनता दरबारमा पुग्नका लागि आवेदकले पहिलो सल्ट लेकस्थित भाजपा कार्यालयमा तोकिएको काउन्टरमा जानुपर्नेछ। त्यहाँ आफ्नो गुनासो वा समस्याको जानकारी दिनुपर्नेछ। यसका साथै उजुरीसँग सम्बन्धित सबै आवश्यक दस्तावेज तथा ग्रामीण प्रमाण पनि प्रस्तुत गर्नुपर्नेछ। काउन्टरमा रहेका अधिकारीहरूले पहिले आफैले गुनासो समाधान गर्ने प्रयास गर्नेछन्। त्यहाँ समस्या समाधान भयो भने मुख्यमन्त्रीलाई भेट्ने आवश्यकता पर्दैन। यदि अधिकारीहरूलाई यो कुरा जनता दरबारमा राख्नुपर्छ भने लाग्छ भने निवेदकको नाम, मोबाइल नम्बर र उजुरीको विवरण रेकर्ड गरिनेछ। त्यसपछि आवेदकलाई टोकन दिनेछ। आवश्यक परेमा आधार कार्ड, मतदाता परिचय पत्र वा अन्य वैध परिचय पत्रको विवरण पनि लिन सकिन्छ। दार्जिलिङका लोकसभा सांसद एवं भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता राजु विष्टले दार्जिलिङ लोकसभा निर्वाचन क्षेत्रमा प्रधानमन्त्री ग्राम सडक योजना अन्तर्गत निर्माण गरिएका सडकहरूको गुणस्तरको जाँचमा फेला पारेका जानकारीहरूले तत्कालीन तृणमूल कङ्ग्रेस सरकारमा व्यापक भ्रष्टाचार अनि सरकारी कोषको खुल्ला लुट उदाङ्गो भएको बताउनुभएको छ।

0: राष्ट्र ग्रामीण बुनियादी ढाँचा विकास निकायको राष्ट्रिय गुणस्तर निगरानीकर्ताहरूद्वारा गरिएका यी जाँचहरूमा निर्माणधीन रहेका कार्यहरू, निर्माण पूरा भएका सडकहरू अनि मरम्मत अवधिमा रहेका सडकहरू समावेश रहेका छन्। एक रिपोर्ट।
1: उहाँले भन्नुभएको छ, आधिकारिक रिपोर्ट अनुसार जम्मा 130 सडकहरू तथा निर्माण कार्यहरूको जाँच गरिएको, जसमा 88 कार्य सन्तोषजनक काम नभएको, 8 कार्य सन्तोषजनक तर सुधार आवश्यक भएको र 34 कार्य सन्तोषजनक भेटाइएको बताउनु भएको छ। सांसद श्री विष्टले जाँचका परिणामहरूले दार्जिलिङ लोकसभा क्षेत्रमा तत्कालीन टिएमसी सञ्चालित सरकार अन्तर्गत ग्रामीण सम्पर्कताको दयनीय अवस्थाको खुलासा भएको र यो कुनै प्रशासनिक असफलता नभएर टिएमसी सरकारद्वारा सरकारी कोषको सुनियोजित लुट हो भनी बताउनु भएको छ। सांसद विष्टले केन्द्रीय मन्त्री श्री शिवराज सिंह चौहानलाई उहाँको तत्काल कारवाहीका लागि धन्यवाद दिनुभएको छ। उहाँको मन्त्रालयले पश्चिम बङ्गाल सरकारलाई सुधारात्मक कारवाही गर्दै अनुपालन प्रतिवेदन बुझाउन निर्देश दिएको छ। सांसद श्री विष्टले राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीको गतिशील नेतृत्वमा भारतीय जनता पार्टी सरकारले लुट राजको अन्त्य गर्ने विश्वास व्यक्त गर्नुभएको छ। आकाशवाणी खरसाङको लागि गोपाल मुखियाको यो रिपोर्ट।
0: पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारी आज इस्कन रथ यात्राको उद्घाटन प्रतीकात्मक रूपमा स्वर्ण झाडुले प्रतीकात्मक रूपमा माग सफा गर्नुभयो। यसपछि उहाँले रथको डोरी तानेर भगवान जगन्नाथको रथको आरती गरेर साष्टाङ्ग दण्डवत गर्नुभयो। मुख्यमन्त्री श्री अधिकारी दिउँसो लगभग 12 इस्कन मन्दिर पुग्नुभएको थियो। मुख्यमन्त्री श्री अधिकारीले इस्कनको रथयात्रामा भाग लिनु मुख्यमन्त्री हुनका साथै राष्ट्रवादी र सनातन विचारधारामा विश्वास गर्ने व्यक्ति हुन पाउनु आफ्नो लागि सौभाग्य भएको बताउनुभयो। प्रवर्धन निदेशालयले अवैध घुसपेट र यससँग सम्बन्धित वित्तीय लेनदेनका लागि नक्कली दस्तावेजहरूको नेटवर्कको जाँचको एक भागको रूपमा आज पश्चिम बङ्गालसहित देशका 13 स्थानहरूमा एकैसाथ छापा मारेको अधिकारीले बताएका छन्। ईडीले कोलकाता उत्तर र दक्षिण 24 र मुर्शिदाबादमा छापा मारेको थियो। प्रारम्भिक जाँचमा नक्कली आधार कार्ड, मतदाता परिचय पत्र, प्यान कार्ड र ई श्रम कार्ड जस्ता दस्तावेज बनाउने काम गरेको देखिएको छ। यी दस्तावेजका आधारमा पश्चिम बङ्गालबाट मानिसहरूलाई देशका विभिन्न राज्यहरू, विशेष गरी कर्नाटक, तमिलनाडु, पन्जाब, हरियाणा र उत्तर प्रदेशमा पठाएको आशंका गरिएको छ। सूत्रअनुसार उत्तर प्रदेश पुलिसको स्पेसल टास्क फोर्सले मानव तस्करीको जाँचको क्रममा नेटवर्कसँग सम्पर्क गरेको थियो। जाँचले कोलकाता उत्तर 24 र मुर्शिदाबादमा कथित नक्कली दस्तावेजहरू तयार गर्ने गिरोहको सक्रिय उपस्थितिको सङ्केत पत्ता लगाएको छ र यस सम्बन्धमा आज बिहानैदेखि विभिन्न स्थानमा छापामारी अभियान जारी छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। जलपाइगुडी जिल्लामा आज हाउसिङ फर अल योजनासँग सम्बन्धित गम्भीर अनियमितताको मामला प्रकाशमा आएको छ। धेरै लाभार्थीहरूले सरकारी अनुदान लिएर पनि घर निर्माण सुरु नगरेको आरोप लागेको छ भने केहीले खाली जमिन देखाएर पुरानो घरको छप्परमा घर निर्माण गरेको आरोप छ। नगरपालिका सूत्रअनुसार सन् 2015-16 2021-22 8038 घर निर्माणका लागि आर्थिक सहयोग गरेको थियो। तर यीमध्ये 632 पहिलो किस्ता पाएपछि पनि काम सुरु गरेका थिएनन्। सन् 2015-16 अनियमितताको आँकडा केवल 7 थियो, जुन सन् 2018-19 240 र 2021-22 बढेर 202 पुग्यो। यो विषय प्रकाशमा आएपछि नगरपालिका बोर्ड बैठकमा चर्चा भएको र सम्बन्धित व्यक्तिहरूलाई नोटिस जारी गरेको बताएको छ। नगरपालिका अध्यक्ष सैकत चट्टोपाध्यायले अझै पनि काम सुरु नगर्नेलाई कानुनी कारवाही गरिने बताउनु भएको छ। सिलगढी सहरको इस्कन मन्दिरले आज 37 भव्य रथ यात्राको आयोजना गर्यो। आज यस अवसरमा जय जगन्नाथको नारा र भक्ति सङ्गीतको बीचमा सम्पूर्ण सहर आध्यात्मिक वातावरणमा डुबेको थियो। इस्कन सिलगढीले आयोजना गरेको रथयात्रामा ठूलो सङ्ख्यामा भक्तजनले भाग लिएका थिए। कार्यक्रममा पश्चिम बङ्गाल विधानसभाका अध्यक्ष रतीन्द्रनाथ बसु, फुलबारी डाबग्रामका भाजपा विधायक सिका चटर्जी र दार्जिलिङका जिल्लापाल हरिशङ्कर पनिक्कर लगायत गणमान्य व्यक्तिहरू उपस्थित थिए। पश्चिम बङ्गाल सरकारले भारतीय प्रशासनिक सेवाका वरिष्ठ अधिकारी स्मृति रञ्जन मोहन्ती आइएएसलाई गोर्खाल्यान्ड क्षेत्र प्रशासन जिटिएका नयाँ मुख्य सचिव पदमा नियुक्त गरेको छ। हालै जारी सरकारी आदेशअनुसार उहाँले जिटिएको प्रशासनिक नेतृत्व सम्हाल्ने जानकारी प्राप्त भएको छ। मिरिक महाविद्यालयको राष्ट्रिय सेवा योजना एनएसएस युनिट 1 र युनिट 2 को संयुक्त आयोजनामा तथा भारत सरकारको युवा कार्यक्रम तथा खेल मन्त्रालयको प्रायोजनामा स्वच्छता सम्बन्धी एक दिवसीय सचेतनामूलक संगोष्ठी आज महाविद्यालय

0: परिसरमा सम्पन्न भयो। स्वच्छ, स्वस्थ र जिम्मेवार समाज निर्माणमा युवाहरूको भूमिका सुदृढ बनाउने उद्देश्यले विद्यार्थीहरूमा स्वच्छता, स्वस्थ र सामाजिक उत्तरदायित्वप्रति सकारात्मक सन्देश प्रवाह गर्नका निम्ति उक्त कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा राष्ट्रिय सेवा योजना कोलकाता रिजनका रिजनल डाइरेक्टर श्री अग्निमल दास तथा विशिष्ट अतिथिका रूपमा डेटा अपरेटर अफिसर श्री सौविक चटर्जी उपस्थित हुनुहुन्थ्यो। प्रमुख अतिथि श्री अग्निमल दासले आफ्नो सम्बोधनमा स्वच्छतालाई जीवनशैलीका रूपमा आत्मसात गर्नुपर्ने बताउनुभयो। उहाँले सरसफाई कुनै एक दिनको अभियान नभई निरन्तर अभ्यास र संस्कारको विषय भएको उल्लेख गर्नुभयो। कार्यक्रमको मुख्य आकर्षण स्वच्छता सम्बन्धी पावर पोइन्ट पिपिटी प्रस्तुति रहेको थियो। आफ्नो जिम्मेवारीलाई निष्ठापूर्वक, इमान्दारी र अनुशासित ढङ्गले निर्वाह गर्दै प्रशासनको छवि उज्जवल बनाउने सिभिक भलन्टियरहरूलाई सुके पोखरी थाना अन्तर्गत ट्राफिक विभागले सम्मान जनाएको छ। थाना परिसरमा आयोजित सम्मान कार्यक्रममा दार्जिलिङ टाउन ट्राफिक डिएसपी कल्याण गुरुङ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। उहाँले उत्कृष्ट सेवा प्रदान गर्दै ट्राफिक प्रबन्धन तथा प्रशासनिक कार्यमा उल्लेखनीय योगदान पुर्याउने सिभिक भलन्टियरहरूलाई सम्मानपत्र प्रदान गर्नुहुँदै उनीहरूको सेवाको प्रशंसा गर्नुभयो। मानेभन्ज्याङ, टङ्लु रेन्ज, सिलगढी सिङ्गलिला दक्षिण रेन्जको संयुक्त आयोजनामा अरण्य सप्ताह कार्यक्रम मानेभन्ज्याङमा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा टङ्लु रेन्ज अधिकारी देवाशिष हलदार, सिङ्गलिला दक्षिणका रेन्जर रोशन राई, सुके सिमाना ग्राम पञ्चायतकी प्रधान मिना थापा, गुरुङ मजुवा ग्राम पञ्चायतका प्रधान रोगेन वाङदी लेप्चा, 36 बटालियन एसएसबीका सहायक कमान्डेन्ट, विभिन्न सामाजिक संस्थाका पदाधिकारी, जेएफएमसीका सदस्य, वन विभागका कर्मचारी, एसएसबीका जवान, स्थानीय सचेत नागरिक तथा मानेभन्ज्याङ बजारका 3 विद्यालयका विद्यार्थी, शिक्षक शिक्षिकाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यो समाचार युट्युबमा @AR कर्सङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा मुख्य समाचार एकपटक। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आम मानिसहरूका गुनासोहरूको शीघ्र समाधान गर्ने उद्देश्यका साथ जनता दरबार सुरु गर्नुभएको छ। दार्जिलिङका लोकसभा सांसद एवं भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता राजु विष्टले दार्जिलिङ लोकसभा निर्वाचन क्षेत्रमा प्रधानमन्त्री ग्राम सडक योजना अन्तर्गत निर्माण गरेका सडकहरूको गुणस्तरको जाँचमा व्यापक भ्रष्टाचार भएको बताउनुभएको छ। अनि मिरिक महाविद्यालयको राष्ट्रिय सेवा योजना युनिट 1 अनि 2 संयुक्त आयोजनामा स्वच्छता सम्बन्धी एक दिवसीय सचेतनामूलक संगोष्ठी सम्पन्न भएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। 7:50 समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समय अहिले ठिक बेलुकीको 7 श्रोता, हामी बोलिरहेछौँ आकाशवाणी खरसाङ केन्द्रबाट 103.5 मेगाहर्जमा। रावको क्रममा यहाँहरूलाई सुनाइरहेछौँ कार्यक्रम लोकलहरी, जसमा आज लोकगायक हुनुहुन्छ निमा शेर्पा।

0: श्रोताहरूले अहिले सुन्नुभयो कार्यक्रम लोकलहरीमा नेमा शेर्पाको स्वरमा केही लोकगीतहरू। हामी बोलिरहेछौँ आकाशवाणी खरसाङ केन्द्रबाट 103.5 मेगाहर्जमा। साथै श्रोताहरूले हामीलाई दार्जिलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआरबाट पनि सुनिरहनु भएको छ र समय अहिले ठिक बेलुकीको 7:15 भइरहेछ र यस समयमा सुनाइरहेछौँ यहाँहरूलाई कार्यक्रम सुरसङ्गम आधुनिक गीतहरूको प्रस्तुति विविध कलाकारहरूको स्वरमा। त्यसअघि सुनौ यो सन्देश।
1: एक प्रकार से पीएम जय अब गरीबों की जय बन गई है।

अजय थापाको स्वरमा सुन्नुभयो भर्खरै यो आधुनिक गीतको प्रस्तुति। यो हो एफएम 103.5 मेगाहर्ज आकाशवाणी खरसाङ। अबको केही क्षणमैसम्म प्रसारण गरी सुनाइरहेछौ प्रथममा आकाशवाणी गान्तोक केन्द्रको समाचार, त्यसको लगत्तै पछि आकाशवाणी कोलकाता केन्द्रको बंगला समाचार।

0: यो आकाशवाणी हो, समाचार मेनुका राईबाट सुन्नुहोस्। शुरू गरौं यस बुलेटिनका प्रमुख समाचारहरूबाट। जलवायु चुनौती बीच भारतमा खाद्यान्न उत्पादनमा वृद्धि भएको मन्त्री चौहानको दावी। प्रधानमन्त्रीले भोलि भारतको पहिलो हाइड्रोजन रेलको उद्घाटन गर्नुहुनेछ। तृणमूल कांग्रेसकी राज्यसभा सांसद कोयल मल्लिकद्वारा राजीनामा। दिल्ली उच्च अदालतले सोनम वाङचुकको स्वास्थ्यको दैनिक निगरानी गर्न दिए निर्देशन। भारतका कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले जलवायु परिवर्तन जस्ता चुनौती रहे तापनि यस वर्ष भारतले 37.60 करोड टन खाद्यान्न र 37.60 करोड टन बागवानी उत्पादन गरेको बताउनु भएको छ। नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले वैज्ञानिकहरू अहिले किसानसँग प्रत्यक्ष सहकार्य गर्न खेतबारीमै पुगेर काम गरिरहेको जानकारी दिनुभयो। उहाँ अनुसार खेत बचाउ अभियान अन्तर्गत 1600 भन्दा बढ़ी वैज्ञानिक टोली 728 जिल्लामा परिचालन गरिएको छ। ती टोली विशेष गरी एल निनोको असर पर्ने सम्भावना रहेका जिल्लामा खटिएका थिए र उनीहरूले करिब 1 करोड़ किसानसँग प्रत्यक्ष सम्पर्क गरेका छन्। मन्त्री चौहानले सरकारले मिशन आईसीएआर 100 शुरू गर्ने घोषणा गर्नुहुँदै यस अन्तर्गत 100 युवा वैज्ञानिक ग्राम चुनौती कार्यक्रम सञ्चालन गरिने बताउनुभयो।
1: एक साल में 44 फसलों की 386 नई किस्में, जिनमें से 94 क्लाइमेट रिजिलेंट है, 29 बायोफोर्टिफाइड है, ये विकसित की है। बागवानी की 117 किस्में हमने अलग अलग अलनीनो के प्रभाव के कारण और वैसे भी जो संवेदनशील जिले हैं उनके लिए आकस्मिक योजना बनाई है। आज मैं गर्व से कहता हूँ आईसीएआर कृषि परिवर्तन का अग्रदूत बन चुका है।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले हरियाणा भ्रमणका क्रममा भोलि जिन्द रेलवे स्टेशनबाट

0: मोहन नायडूले उडान योजनाको आगामी चरण अन्तर्गत 120 नयाँ गन्तव्यमा हवाई सेवा विस्तार गर्ने तथा आगामी 10 वर्षमा थप 4 करोड़ यात्रीलाई हवाई
1: क्रमको निर्धारित समय यही समाप्त हुँदछ। भोलि फेरि यस्तै मिठा मिठा
0: उडान योजनाको
1: नयाँ अहिलेलाई भने बिदा चाहन्छौ। हामी आकाशवाणी गान्तोकको बेलुकी
0: प्रसारण
1: प्रणालीलाई समय यस बेला 7:25 हुने लागेको छ र अबको केही क्षणमा

0: हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्रबाट 103.5 मेगाहर्जमा। साथी श्रोताहरूले हामीलाई दार्जिलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्युज अन एआईआरबाट पनि सुनिरहनु भएको छ। र अब सुनौ आकाशवाणीको समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार देवेन थापाबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि हरियाणाको जिन्द रेलवे स्टेशनमा देशको पहिलो हाइड्रोजन सञ्चालित रेललाई हरियो झण्डा देखाएर प्रस्थान गर्नुहुनेछ। रक्षा मन्त्री राजनाथ सिंहले उन्नत बुनियादी ढाँचा विकास सधैँ विकसित सभ्यताको पहिचान हो भनी बताउनु भएको छ। कृषि तथा कृषक कल्याण मन्त्री शिवराज सिंह चौहानले सतत कृषि विकास सुनिश्चित गर्न कृषकहरूबीच एकीकृत कृषि अभ्यासलाई बढावा दिनुपर्ने आवश्यकतामाथि जोड दिनुभएको छ। राष्ट्रिय राजमार्गका सम्पत्तिहरूको प्रभावकारी सञ्चालन र मरम्मत सम्पर्कका लागि एनएचएआईले राष्ट्रिय राजमार्ग इन्फ्रास्ट्रक्चरको पेसेवर प्रबन्धनलाई सुदृढ बनाएको छ। अनि भारतले सामाजिक सुरक्षा कवरेजमा 1 अरबको आँकडा पार गरेको केन्द्र श्रम र रोजगार मन्त्री डाक्टर मनसुख मान्डवियाले बताउनु भएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि हरियाणा, चण्डीगढ र पन्जाबको भ्रमण गर्नुहुनेछ। प्रधानमन्त्री श्री मोदीले भोलि हरियाणाको जिन्द रेलवे स्टेसनमा देशको पहिलो हाइड्रोजन सञ्चालित रेललाई हरियो झण्डा देखाएर प्रस्थान गर्नुहुनेछ। यो रेल जिन्द र सोनीपतको बीचमा चल्नेछ र हाइड्रोजन फ्युल सेल तकनिकीद्वारा सञ्चालित छ, जसले ट्रेनलाई चलाउन हाइड्रोजनलाई बिजुलीमा रूपान्तरण गर्दछ। यस प्रक्रियामा केवल पानीको वाष्प र उत्पादको रूपमा उत्पन्न हुन्छ, जसको परिणाम स्वरूप सञ्चालनको समयमा शून्य कार्बन उत्सर्जन हुन्छ। स्वदेशी रूपमा डिजाइन इन्जिनियरिङ र एकीकृत गरिएको रेललाई स्वदेशी तकनिक प्रयोग गरी विकसित गरिएको हो, जसले उन्नत रेलवे इन्जिनियरिङमा देशको बढ्दो क्षमतालाई प्रतिबिम्बित गर्दछ। प्रधानमन्त्री नरेन्द्र मोदीले हरियाणा, चण्डीगढ र पन्जाबका मानिसहरूसँग रेलवे, स्वास्थ्य सेवा, संस्कृति, कनेक्टिभिटी, शिक्षा र अन्यसँग सम्बन्धित विभिन्न कार्यक्रमहरूमा भाग लिन उत्सुक रहेको बताउनु भएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले यी कार्यहरूले मानिसहरूको जीवनमा, विशेष गरी देशको युवा शक्तिमा धेरै सकारात्मक प्रभाव पार्ने बताउनु भएको छ। रक्षा मन्त्री राजनाथ सिंहले उन्नत बुनियादी ढाँचा विकास सधैँ विकसित सभ्यताको पहिचान हो भनी बताउनु भएको छ। नयाँ दिल्लीमा सीमा सडक संगठन तकनिकी संगोष्ठीलाई सम्बोधन गर्नुहुँदै श्री सिंहले भन्नुभयो, आज निर्माण भइरहेको बुनियादी ढाँचाले आगामी वर्षहरूका लागि देशको सभ्यतालाई परिभाषित गर्नेछ। रक्षा मन्त्री श्री सिंहले भन्नुभयो, रोहतांगमा अटल सुरुङ, उम्लिङ लामा विश्वको सबैभन्दा अग्लो मोटरेबल सडक र लगभग 13,000 फिटको उचाइमा निर्मित सेला सुरुङ जस्ता ऐतिहासिक परियोजनाहरू बिआरओ क्षमताको जीवित प्रमाण हुन्। उहाँले बिआरओलाई तकनिकी अनुकूलनको हिसाबले अग्रपङ्क्तिको संगठनको रूपमा प्रशंसा गर्नुभएको छ। एक रिपोर्ट।
2: हम यह समझते हैं कि जिस देश का इंफ्रास्ट्रक्चर मजबूत होगा उसी देश का फ्यूचर भी सबसे अधिक मजबूत होगा। हमने इंश्योर किया दूर दराज के किसी भी क्षेत्र में रहने वाला कोई भी नागरिक मेन स्ट्रीम से कटा हुआ महसूस न करे। और साथियों, हमने ऐसा इसलिए किया क्योंकि हमने कनेक्टिविटी को सिविलाइजेशन के डेवलपमेंट का एक अनिवार्य अंग माना।
1: कृषि तथा कृषक कल्याण मन्त्री शिवराज सिंह चौहानले सतत कृषि विकास सुनिश्चित गर्न कृषकहरूबीच एकीकृत कृषि अभ्यासलाई बढावा दिनुपर्ने आवश्यकतामाथि जोड दिनुभएको छ। नयाँ दिल्लीमा आइसिएआरको स्थापना दिवसमा सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो,

0: कृषक र वैज्ञानिकहरूको सामूहिक परिश्रमले असाधारण परिणाम दिइरहेको छ। केन्द्रीय मन्त्री श्री सिंहले अझ भन्नुभयो, आइसिएआर देशमा परिवर्तनको उत्प्रेरकको रूपमा उदाएको छ। अनुसन्धानले कृषकहरूलाई वास्तविक समयमा फाइदा पुग्ने उहाँले बताउनु भएको छ।
1: एक साल में 44 फसलों की 386 नई किस्में, जिनमें से 94 क्लाइमेट रिजिलिएंट है, 29 बायोफोर्टिफाइड है, ये विकसित की है। बागवानी की 117 किस्में हमने अलग अलग अलनीनो के प्रभाव के कारण और वैसे भी जो संवेदनशील जिले हैं उनके लिए आकस्मिक योजना बनाई है। आज मैं गर्व से कहता हूँ, आईसीआर कृषि परिवर्तन का अग्रदूत बन चुका है।
0: राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले वैश्विक आपूर्ति श्रृङ्खलामा अवरोध लगायत आर्थिक चुनौतीहरूको सामना गर्न बिम्स्टेकका सदस्य देशहरूबीच निकट सहयोगको आवश्यकतामा जोड दिनुभएको छ। आज नयाँ दिल्लीमा बिम्स्टेकका राष्ट्रिय सुरक्षा प्रमुखहरूको पाँचौँ बैठकलाई सम्बोधन गर्नुहुँदै श्री डोभालले वैश्विक आपूर्ति श्रृङ्खलामा अवरोधले सबै देशहरूलाई आर्थिक कठिनाई भएको बताउनु भएको छ। राष्ट्रिय राजमार्गका सम्पत्तिहरूको प्रभावकारी सञ्चालन र मरम्मत सम्भारका लागि एनएचएआईले राष्ट्रिय राजमार्ग इन्फ्रा ट्रस्टको पेसेवार प्रबन्धनलाई सुदृढ बनाएको छ। एनएचआइटीले 2600 किलोमिटरभन्दा अधिक लम्बाइ भएका राष्ट्रिय राजमार्गहरूको सम्पत्तिको प्रबन्धन गर्दछ। सडक परिवहन र राजमार्ग मन्त्रालयले जानकारी दिँदै भनेको छ, इन्फ्रा ट्रस्टले पूर्ण व्यावसायिक सम्पत्ति प्रबन्धन समाधान प्रदान गर्न सहयोग पुर्याउन सामान्य प्रबन्धन परामर्शदाताहरूलाई नियुक्त गरेको छ। यी परामर्शदाताहरूले आधुनिक उपकरणहरूमा आधारित दृश्य निरीक्षण र मूल्याङ्कन तकनिकीहरूको प्रयोग गरेर दैनिक साप्ताहिक र मासिक मूल्याङ्कन मार्फत राष्ट्रिय राजमार्गका सम्पत्तिहरूको व्यवस्थित लेखा परीक्षण गर्नेछन्। यस पहलले राष्ट्रिय राजमार्ग बुनियादी ढाँचाको जीवनचक्र प्रबन्धनमा वैश्विक उत्कृष्ट अभ्यासहरू अप्नाउने दिशामा एनएचएआईको निरन्तर ध्यान आकर्षित गर्दछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AR News खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। भारतले सामाजिक सुरक्षा कभरेजमा 1 अरबको आँकडा पार गरेको छ। केन्द्रीय श्रम र रोजगार मन्त्री डाक्टर मनसुख मान्डवियाले एक सामाजिक मिडिया पोस्टमा भन्नुभएको छ, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतको सामाजिक सुरक्षा कभरेज 2026मा 68.4% पुगेको छ, जसले 100 करोडभन्दा अधिक नागरिकहरूलाई सामाजिक सुरक्षा ढाँचाको दायरामा ल्याएको छ। 2015मा यो संख्या 19% मात्र थियो। उहाँले भन्नुभयो, यसले सबका साथ सबका विकासप्रति मोदी सरकारको प्रतिबद्धतालाई दर्शाउँदछ। लाखौँ मानिसहरूलाई वित्तीय सुरक्षा, स्वास्थ्य सेवा र खाद्य सहायता प्रदान गर्ने उद्देश्यका साथ विभिन्न कल्याणकारी कार्यक्रमहरूको माध्यमबाट भारतको सामाजिक सुरक्षा प्रणालीमा उल्लेखनीय विस्तार भएको छ। रेल मन्त्रालयले रेल टिकट बुकिङलाई सजिलो र अधिक सुविधाजनक बनाउनको लागि इन्डियन रेलवे क्याटरिङ एन्ड टुरिज्म कर्पोरेसनको वेबसाइटको नयाँ संस्करण जारी गरेको छ। आइआरसिटिसीले यस संस्करणमा 4 प्रमुख सुधार गरेको छ। पहिलो, यसमा अतिरिक्त क्याप्चा, पपअपहरू अथवा ध्यान भड्काउने कुनै अन्य विकर्षणहरू छैनन्। दोस्रो, यात्रीहरूले सबै वर्गमा सिटहरूको उपलब्धता देख्न सक्ने। साथै, तेस्रो, टिकट बुक गर्न आवश्यक चरणहरूको संख्या कम छ र वेबसाइटले अब यात्रीहरूको जानकारी बचत गर्दछ, जसले पुनः बुकिङ गर्न सजिलो बनाउँदछ। तृणमूल कङ्ग्रेसका अर्का एक राज्यसभा सांसद कोयल मल्लिकले राज्यसभाबाट राजीनामा दिनुभएको छ। उहाँले उपराष्ट्रपति तथा राज्यसभाका अध्यक्ष सिपी राधाकृष्णनलाई भेटेर राजीनामा बुझाउनु भएको छ। उहाँ गत अप्रिलमा राज्यसभाका लागि निर्वाचित हुनुभएको थियो। तृणमूल कङ्ग्रेसबाट राजीनामा दिने कोयल मल्लिक 4 राज्यसभा सांसद हुन्। यसअघि राज्यसभाका 3 सांसदहरू सुषेन्दु शेखर रोय, सुस्मिता देव र प्रकाश सिक बराइकले राजीनामा दिएका थिए। पछि उहाँहरू भाजपामा प्रवेश गरेका थिए। विद्युत मन्त्रालयले आज हितधारकहरूको परामर्शका लागि कर्पोरेट एभरेज फ्युल इकोनोमी 2027 मापदण्डको मस्यौदा जारी गरेको छ। प्रस्तावित मापदण्डहरू 2027-28 2031-32 अवधिमा भारतमा बिक्रीको लागि निर्मित वा आयात गरिने M1 श्रेणीका यात्री वाहनहरूमा लागू हुनेछ। M1 श्रेणीमा चालकबाहेक 8 जनाभन्दा अधिक यात्री बस्ने क्षमता हुनेछन्। मन्त्रालयले 6 अगस्तसम्ममा मस्यौदा मापदण्डबारे हितधारकहरू र जनतासँग सुझाव आमन्त्रित गरेको छ। नागरिक उडयन मन्त्री किन्जा रापु राममोहन नायडूले आज उडान योजनाको अर्को चरणको उद्देश्य 120 नयाँ गन्तव्यहरूमा कनेक्टिभिटी बढाउने र आगामी 10 वर्षमा 4 करोड यात्रीहरूलाई यात्रा गर्न सक्षम बनाउने लक्ष्य राखेको बताउनु भएको छ। नयाँ दिल्लीमा उडानको अर्को चरणको कार्यशालालाई सम्बोधन गर्नुहुँदै श्री नायडूले भन्नुभयो, संशोधित योजनाले व्यवहार्यता अन्तर कोषको लागि योग्यता विस्तार गर्दछ। एयरलाइन्सहरूलाई 3 वर्षदेखि 5 वर्षसम्म सहयोग प्रदान गर्दछ र चयनित टियर 2 र टियर 3 एयरपोर्टहरूको लागि परिचालन र मरम्मत सहायता प्रदान गर्दछ। उहाँले भन्नुभयो, सरकारले अर्को चरणका लागि पहिले नै 29,000 करोड रुपियाँको परिव्यय तोकेको थियो, जसमा अर्को दशकमा 100 थप विमानस्थलहरू र 200 हेलिपोर्टहरू विकास गर्ने लक्ष्य राखिएको छ। विदेश मन्त्रालयले राजस्थान सरकारको सहयोगमा सहकारी सङ्घीयतालाई सुदृढ गर्न राज्य र केन्द्रशासित प्रदेशहरूसँग आफ्नो पहुँच पहलको एक भागको रूपमा आज जयपुरमा विदेश सम्पर्क कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रमको सह अध्यक्षता सचिव कन्सुलर पासपोर्ट र भिजा तथा प्रवासी भारतीय मामिला श्री प्रिया रङ्गनाथन र राजस्थानका मुख्य सचिव वी श्रीनिवासनले गर्नुभएको थियो। यो समाचार युट्युबमा @AR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा मुख्य समाचार पुनः एकपटक। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि हरियाणाको जिन्द रेलवे स्टेसनमा देशको पहिलो हाइड्रोजन सञ्चालित रेललाई हरियो झण्डा देखाएर प्रस्थान गर्नुहुनेछ। रक्षा मन्त्री राजनाथ सिंहले उन्नत बुनियादी ढाँचा विकास सधैँ विकसित सभ्यताको पहिचान हो भनी बताउनु भएको छ। कृषि तथा कृषक कल्याण मन्त्री शिवराज सिंह चौहानले सतत कृषि विकास सुनिश्चित गर्न कृषकहरूबीच एकीकृत कृषि अभ्यासलाई बढावा दिनुपर्ने आवश्यकतामाथि जोड दिनुभएको छ। अनि भारतले सामाजिक सुरक्षा कभरेजमा 1 अरबको आँकडा पार गरेको केन्द्रीय श्रम र रोजगार मन्त्री डाक्टर मनसुख मान्डुवाले बताउनु भएको छ। आकाशवाणीबाट समाचार पुरा भयो। भोलि बिहान 7:25 समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
2: समय अहिले ठिक रातिको 8 बजिरहेछ। श्रोता सुन्दै हुनुहुन्छ हामीलाई आकाशवाणी खरसाङ केन्द्रबाट, र अब प्रस्तुत छ कार्यक्रम युवावाणी।

पुरनसँग कार्यक्रम युवावानीमा यहाँहरू सबैलाई स्वागत छ। जीवन एउटा यस्तो यात्रा हो जहाँ हामी हरेक दिन केही न केही सिकिरहेका हुन्छौँ। कहिले सफलताले सिकाउँछ, कहिले असफलताले, कहिले खुसीले नयाँ ऊर्जा दिन्छ भने कहिले पीडाले जीवन बुझ्ने दृष्टिकोण बदलिदिन्छ। तर आज म कार्यक्रमको सुरुवात एउटा सानो प्रश्नबाट गर्न चाहन्छु। के तपाईँले कहिले यस्तो महसुस गर्नुभएको छ कि मनभित्र कसैसँग बोल्ने ठुलो इच्छा छ तर कुनै अदृश्य कुराले रोकिरहेको छ? फोन नम्बर अझै मोबाइलमै छ तर फोन गर्न सकिएको छैन। भेट्ने अवसर पनि आएको छ तर पहिलो शब्द निस्किएको छैन। हुनसक्छ त्यो व्यक्ति तपाईँको बाल्यकालको साथी हो, हुनसक्छ परिवारकै सदस्य, हुनसक्छ कुनै शिक्षक, सहकर्मी वा तपाईँको जीवनमा विशेष स्थान बनाएको कुनै प्रिय व्यक्ति। हामी सबैसँग यस्ता अधुरा संवादहरू हुन्छन्। अनि समय बित्दै जाँदा दिन महिना बन्छ, महिना वर्षमा बद्लिन्छन्, तर मनभित्रको त्यो दूरी भने त्यही रहिरहन्छ। कहिलेकाहीँ हामी भन्छौँ मेरो पनि आत्मसम्मान छ, तर एकछिन रोकिएर सोच्दा अर्को प्रश्न उठ्छ, यो वास्तवमै आत्मसम्मान हो कि मेरो अहङ्कार? किनकि यी दुई शब्द सुन्नमा उस्तै लागे पनि जीवनमा ल्याउने परिणाम भने बिल्कुल फरक हुन्छ। आत्मसम्मानले हामीलाई आफ्नो मूल्य बुझ्न सिकाउँछ, अहङ्कारले भने अरूको मूल्य बिर्सन सिकाउँछ। आत्मसम्मानले सम्बन्धलाई सम्मान गर्छ, अहङ्कारले सम्बन्धभन्दा आफूलाई ठुलो ठान्छ। आजको पुस्तामा हामी धेरै शिक्षित छौँ, धेरै सचेत छौँ, प्रविधिसँग जोडिएका छौँ, तर के हामी आफ्नै मनसँग पनि त्यत्तिकै जोडिएका छौँ? के हामी आफ्नो व्यवहारलाई कहिले ऐनामा हेर्छौँ? आजको हाम्रो कार्यक्रम कुनै व्यक्तिलाई दोष दिनका लागि होइन, यो कार्यक्रम आफैलाई बुझ्ने एउटा सानो प्रयास हो। किनकि परिवर्तन सधैँ अरूबाट होइन, आफैबाट सुरु हुन्छ। त्यसैले आजको यो यात्रामा हामी सबैले एकछिन आफ्नै मनभित्र प्रवेश गरौँ, आफ्ना व्यवहार, आफ्ना निर्णय र आफ्ना सम्बन्धहरूलाई फेरि एकपटक सम्झौँ। यसै भावनासहित आजको हाम्रो मुख्य प्रस्तुति सुन्नका लागि तपाईँलाई हार्दिक अनुरोध गर्दछु। प्रिय श्रोता मित्रहरू, अहङ्कार र आत्मसम्मान हेर्दा उस्तै लाग्न सक्छन्। दुवैले आफूलाई महत्त्व दिन सिकाउँछन्, तर तिनीहरूको बाटो र गन्तव्य भने फरक हुन्छ। आत्मसम्मानले भन्छ म पनि महत्त्वपूर्ण छु, अहङ्कारले भन्छ म भन्दा महत्त्वपूर्ण कोही छैन। आत्मसम्मानले आफूलाई स्वीकार्न सिकाउँछ, अहङ्कारले अरूलाई अस्वीकार गर्न सिकाउँछ। आत्मसम्मानले सम्बन्ध जोगाउँछ, अहङ्कारले सम्बन्ध टुक्र्याउँछ। आजको समाजमा हामीले धेरै पटक यी दुईलाई छुट्याउनै सकिरहेका छैनौँ। कसैले आफ्नो गल्ती स्वीकार्दैन अनि भन्छ यो मेरो सेल्फ रेस्पेक्ट हो, तर वास्तवमा त्यो आत्मसम्मान होइन, त्यो त आफ्नो अहङ्कारलाई बचाउने प्रयास हुनसक्छ। आत्मसम्मान भनेको मान्छेले म गलत थिएँ भन्न सक्छ, किनकि उसलाई थाहा हुन्छ गल्ती स्वीकार्दा ऊ सानो हुँदैन। तर अहङ्कारी मानिसलाई माफी माग्न गाह्रो हुन्छ, किनकि उसलाई लाग्छ झुकेपछि उसको अस्तित्व नै हराउँछ। प्रिय श्रोता मित्रहरू, रुखमा फल लागेपछि हाँगा झुक्छ, खाली हाँगा चाहिँ सिधै आकाशतिर उभिएको हुन्छ। मानिस पनि त्यस्तै हो, ज्ञान अनुभव र परिपक्वता बढ्दै जाँदा विनम्रता आउँछ। अहङ्कार भने प्राय भित्रको असुरक्षालाई लुकाउने मुखौटो बन्छ। आज सामाजिक सञ्जालले पनि हामीलाई तुलना गर्न सिकाएको छ, कसको धेरै लाइक आयो, कसको राम्रो जागिर भयो, कसले नयाँ गाडी किन्यो, कसले विदेश पुग्यो, यी सबै हेर्दा हेर्दै कहिलेकाहीँ हामी आफ्नो मूल्य नै अरूको उपलब्धिबाट नाप्न थाल्छौँ। त्यसपछि या त हामी आफूलाई धेरै ठुलो सम्झन्छौँ या धेरै सानो। तर आत्मसम्मानको अर्थ न ठुलो हुनु हो न सानो हुनु, यसको अर्थ हो आफ्नो मूल्य आफैले चिन्नु। जीवनमा सबैलाई खुसी बनाउन सकिँदैन, सबैले तपाईँलाई मन पराउँदैनन्, सबैले तपाईँको प्रशंसा पनि गर्दैनन्, तर त्यसका कारण आफ्नो मूल्य घट्दैन। त्यसै गरी सबैले ताली बजाए भन्दैमा तपाईँ सबैभन्दा महान पनि बन्नुहुन्न। त्यसैले आत्मसम्मानले बाहिरी आवाजभन्दा भित्री आवाज सुन्छ, अहङ्कारले भने सधैँ बाहिरबाट प्रमाण खोजिरहन्छ। हामीले सम्बन्धहरूमा पनि यो कुरा देख्न सक्छौँ, कहिलेकाहीँ एउटा सानो सरीले वर्षौँ पुरानो सम्बन्ध बचाउन सक्छ, तर अहङ्कारले भन्छ पहिले उसले बोलोस्। त्यसरी दिन बित्छ, महिना बित्छ, वर्ष बित्छ, तर दुईजनाको दूरी भने कहिले घट्दैन। प्रश्न यो होइन कि को सही थियो, प्रश्न त यो हो को सम्बन्धमा आफ्नो अहङ्कारले ठुलो ठान्यो। प्रिय श्रोता मित्रहरू, आत्मसम्मान भनेको आफूलाई माया गर्नु हो,
आफूलाई अपमान गर्ने ठाउँबाट बाहिर निस्कन सक्नु हो, गलत व्यवहारलाई स्वीकार नगर्नु हो, तर कसैलाई सानो बनाएर आफू ठुलो देखिन खोज्नु आत्मसम्मान होइन। साँचो आत्मसम्मान भएको व्यक्ति शान्त हुन्छ, उसले आफ्नो मूल्य प्रमाणित गर्न चिच्चाइरहनु पर्दैन। जसरी हिराले आफू हिरा हो भनेर घोषणा गरिरहनु पर्दैन, त्यसको चमक नै पर्याप्त हुन्छ। त्यसै गरी साँचो व्यक्तित्वलाई धेरै शब्दको आवश्यकता पर्दैन, व्यवहारले नै परिचय दिन्छ। प्रिय श्रोता मित्रहरू, आज एकछिन आफैलाई प्रश्न गरौँ, म कसको कुरा काट्दा आत्मसम्मान देखाइरहेको छु कि अहङ्कार? म माफी माग्न नसक्नुको कारण स्वाभिमान हो कि जिद्दी? म अरूलाई सम्मान दिन सकिरहेको छु कि केवल आफ्नो सम्मान मात्रै खोजिरहेको छु? यी प्रश्नहरूको उत्तर अरूले होइन, हाम्रो अन्तर आत्माले दिन्छ। जीवन छोटो छ, सम्बन्धहरू अमूल्य छन्, जित्नै पर्छ भन्ने सोचले धेरै सम्बन्ध हारिन्छन्। कहिलेकाहीँ झुक्नु हार होइन, परिपक्वता हो। सुन्नु कमजोरी होइन, बुद्धिमानी हो। र माफी माग्नु अपमान होइन, साहस हो। आत्मसम्मानले हामीलाई उचाइ दिन्छ, तर अहङ्कारले त्यो उचाइबाट तल खसाल्न पनि सक्छ। त्यसैले जीवनमा यस्तो व्यक्तित्व बनाऊ जहाँ आत्मविश्वास होस् तर घमण्ड नहोस्, दृढता होस् तर कठोरता नहोस्, र आत्मसम्मान होस् तर अहङ्कार नहोस्। किनकि मानिसको वास्तविक उचाइ उसको बोलीमा होइन, उसको विनम्रतामा देखिन्छ। तर कुरा यतिमै सकिँदैन। प्रिय श्रोता मित्रहरू, हामीमध्ये धेरैले जीवनमा यस्तो समय भोगेका छौँ जहाँ हामीले आफ्नो अहङ्कारलाई नै आत्मसम्मान ठानेका हुन्छौँ। त्यो बेला कसैले सम्झाए पनि हामी सुन्दैनौँ, किनकि अहङ्कारको सबैभन्दा ठुलो विशेषता नै यही हो, उसले आफूलाई कहिले गलत देख्दैन। एउटा सानो कथा सुनौँ। दुईजना साथी थिए, सानो कुरामा उनीहरूको मनमुटाव भयो। दुवैलाई थाहा थियो कि सम्बन्ध जोगाउन एउटा फोन कल नै पर्याप्त थियो, तर दुवैले एउटै कुरा सोचिरहेका थिए, पहिले उसले फोन गरोस्। दिन बिते, महिना बिते, वर्ष बिते, समयले उनीहरूलाई अलग अलग बाटोमा पुर्यायो। एक दिन अचानक भेट भयो, आँखा जुधे तर शब्द निस्किएनन्। घर फर्किएपछि दुवैको मनमा एउटै पछुतो थियो, यदि त्यो दिन मैले आफ्नो अहङ्कारभन्दा सम्बन्धलाई ठुलो मानेको भए आज यो दूरी हुने थिएन। प्रिय श्रोता मित्रहरू, जीवनमा धेरै सम्बन्धहरू गलत फेमिले भन्दा पनि अहङ्कारले टुट्छन्। अहङ्कारले भन्छ म किन झुक्ने, तर प्रेमले भन्छ सम्बन्ध बचाउन झुक्नु परे पनि केही फरक पर्दैन। आत्मसम्मानले कहिले सम्बन्ध तोड्न सिकाउँदैन, बरु सम्बन्धमा आफ्नो मूल्य कायम राख्न सिकाउँछ। हामीले परिवारमा पनि यो देख्छौँ, बुबा आमासँग रिसाएर महिनौसम्म नबोल्ने सन्तान, वा सन्तानको एउटा गल्तीलाई लिएर वर्षौँसम्म मनमा गाँठो राख्ने अभिभावक। दुवैको मनमा माया हुन्छ, तर बिचमा उभिएको हुन्छ अहङ्कार। त्यसैले कहिलेकाहीँ एउटा अँगालो, एउटा मुस्कान, एउटा माफ गर, वा एउटा कस्तो छौ ले वर्षौँको दूरी मेटाउन सक्छ। प्रिय श्रोता मित्रहरू, अहङ्कारले हामीलाई अरूभन्दा माथि देख्न सिकाउँछ, आत्मसम्मानले भने सबैलाई बराबरी दृष्टिले हेर्न सिकाउँछ। याद गर्नुहोस्, संसारका महान व्यक्तिहरू महान बनेका उनीहरूको उपलब्धिका कारण मात्र होइन, उनीहरूको विनम्रताका कारण पनि हुन्। फलले भरिएको रुख झुक्छ, बादलले पानी बोकेपछि वर्षिन्छ, समुद्र विशाल भएर पनि सबै नदीलाई आफ्नो काखमा समेट्छ। प्रकृतिले पनि हामीलाई सिकाइरहेको छ, जति ठुलो बनिन्छ उति नै विनम्र बन्नुपर्छ। आजको पुस्तामा एउटा अर्को समस्या पनि बढिरहेको छ, हामी आलोचना सुन्नै सक्दैनौँ। कसैले एउटा सुझाव दियो भने पनि हामी त्यसलाई आफ्नो अपमान सम्झन्छौँ। तर याद राखौँ, सबै आलोचना शत्रुता हुँदैन, कतिपय आलोचनाले नै हाम्रो व्यक्तित्वलाई अझ राम्रो बनाउँछ। आत्मसम्मान भएको व्यक्तिले राम्रो सुझाव स्वीकार गर्न सक्छ, अहङ्कारी व्यक्तिले भने प्रशंसा मात्रै सुन्न चाहन्छन्। प्रिय श्रोता मित्रहरू, हामीले कहिले सोचेका छौँ हाम्रो घरमा, हाम्रो कार्यालयमा, हाम्रो साथीभाइको घेरामा, हाम्रो प्रेम सम्बन्धमा आज यदि कुनै दूरी छ भने त्यसको कारण वास्तवमै परिस्थितिहरू हुन् कि हाम्रो अहङ्कार? सायद उत्तर सजिलो नहोला, तर एउटा कुरा निश्चित छ, जहाँ संवाद रोकिन्छ त्यहाँ सम्बन्ध बिस्तारै मर्न थाल्छ, र संवाद रोक्ने सबैभन्दा ठुलो कारण प्रायः अहङ्कार नै हुन्छ। त्यसैले आजबाट एउटा सानो अभ्यास गरौँ, कसैले राम्रो काम गरे खुलेर प्रशंसा गरौँ,
गल्ती भयो भने स्वीकार गरौँ, कसैलाई चोट पुर्यायो भने माफी मागौँ, कसैले हाम्रो मन दुखायो भने पनि संवादको ढोका पूर्ण रूपमा बन्द नगरौँ, किनकि जीवनमा जितेको बहसभन्दा जोगिएको सम्बन्ध धेरै मूल्यवान हुन्छन्। प्रिय श्रोता मित्रहरू, हामीले छोडेर जाने सम्पत्ति, पद वा प्रतिष्ठाभन्दा पनि ठुलो कुरा हाम्रो व्यवहार हो। मानिसहरूले वर्षौँपछि पनि हामीलाई हाम्रो बोली, हाम्रो विनम्रता, हाम्रो सम्मान गर्ने बानी र हाम्रो मानवताका कारण सम्झिनेछन्। त्यसैले यस्तो जीवन बाँचौँ जहाँ आत्मसम्मानले हाम्रो व्यक्तित्वलाई बलियो बनाओस्, तर अहङ्कारले हाम्रो हृदयलाई कठोर नबनाओस्। आफूलाई सम्मान गरौँ, अरूलाई पनि सम्मान गरौँ, किनकि सम्मान बाँड्दा घट्दैन, झन बढ्छ। प्रिय श्रोता मित्रहरू, आजको प्रस्तुतिले तपाईँको मनमा केही प्रश्नहरू जन्माएको होला, सायद कुनै पुरानो सम्झना ताजा भएको होला, सायद कसैको अनुहार तपाईँको आँखा अघि आएको होला, र सायद मनले पनि भनेको होला, अब धेरै ढिला गर्नु हुँदैन। जीवन साँच्चै अनिश्चित छ। हामीसँग पैसा कमाउने अर्को अवसर आउन सक्छ, काम फेरि सुरु गर्न सकिन्छ, सपना फेरि बनाउन सकिन्छ, तर केही सम्बन्धहरू यस्ता हुन्छन् जुन एकपटक टुटेपछि फेरि पहिले जस्तै जोड्न निकै कठिन हुन्छ। त्यसैले आजको कार्यक्रमको सानो सन्देश यही हो, आफ्नो आत्मसम्मानलाई सधैँ जोगाउनुहोस्, तर त्यसको नाममा आफ्नो अहङ्कारलाई कहिले हुर्किन नदिनुहोस्। याद राख्नुहोस्, माफी माग्दा मानिस सानो हुँदैन, धन्यवाद दिँदा सम्मान घट्दैनन्, अरूको सफलतामा खुसी हुँदा आफ्नो मूल्य कम हुँदैन, र आवश्यक पर्दा झुक्नु भनेको हार होइन, सम्बन्धप्रतिको जिम्मेवारी हो। आजको कार्यक्रम सकिन अघि एउटा सानो गृह कार्य छ। आज राति सुत्न अघि आफ्नो मनमा एउटा प्रश्न सोध्नुहोस्। मेरो जीवनमा यस्तो कोही छ जससँग मेरो दूरी केवल अहङ्कारका कारण बढेको? यदि उत्तर छ हो भने धेरै ढिलो नगर्नुहोस्, एउटा सन्देश पठाउनुहोस्, एउटा फोन गर्नुहोस्, वा भेट हुँदा एउटा मुस्कान दिनुहोस्, किनकि कहिलेकाहीँ एउटा सानो कदमले वर्षौँको दूरी मेटाइदिन सक्छ। यही सकारात्मक सोच, विनम्र व्यवहार र सुन्दर सम्बन्धहरूको कामनासहित आजको युवावाणी कार्यक्रमबाट म यहाँहरूबाट बिदा चाहन्छु। आफ्नो आत्मसम्मानलाई शक्ति बनाउनुहोस्, तर आफ्नो हृदयमा अहङ्कारलाई कहिले स्थायी बास नदिनुहोस्। पुरनसँग कार्यक्रम युवावाणी सुन्नुहुनेहरू सम्पूर्णबाट अब बिदा मागेर जाने समय पनि भइसकेको छ। त्यसर्थ कार्यक्रम प्रस्तोता योजना मोरा लगायत म पुरनलाई दिनुहोस् बिदा। नमस्ते।

र श्रोता अबको केही क्षणमै समप्रसारण गरी सुनाइरहेछौँ आकाशवाणी दिल्ली केन्द्रबाट पुरी उडिसामा भगवान जगन्नाथको वार्षिक रथयात्रा कार्टन रेजर र रेडियो रिपोर्ट।

0: श्रोतागण नमस्कार, आकाशवाणी खरसाङको चर्चा चौतारी कार्यक्रममा तपाईहरुलाई पुनः स्वागत छ। आज हामी यस अंकमा चर्चा गर्नेछौ क्याच द रेन अभियानबाट, अर्थात वर्षाको जल संरक्षण बारे। हामीलाई थाहा छ, जल नै जीवन हो र जल नै भविष्य हो। पानी बिना वनस्पति, पानी बिना पृथ्वी र पानी बिना मनुष्य वनस्पति जीव जन्तुको अस्तित्व नै छैन। विश्वमा बढ्दो जलवायु परिवर्तनको समस्या, संकट र भारतदेखि लिएर विश्वका विभिन्न देशहरूमा जुन जल संकट देखिँदैछ, यसको सामना गर्न भारत सरकारले महत्वपूर्ण कदम चालेको छ र 2023 देखि भारतको जल शक्ति मन्त्रालयले प्रधानमन्त्री नरेन्द्र मोदीको दिशा निर्देशनमा भारतभरि नै क्याच द रेन मिशन सुरु गरेको छ। र यसबारे चर्चा गर्न हाम्रो स्टुडियोमा उपस्थित हुनुहुन्छ श्री विनय कुमार प्रसादजी हुनुहुन्छ। उहाँ एकजना प्रतिष्ठित समाजसेवी हुनुहुन्छ तथा समाज जागरणमा उहाँको सहभागिता र समाज सेवामा उहाँको सहभागिता धेरै हामीले देख्न पाउँछौ र उहाँले विभिन्न सामाजिक कार्य गर्दै आउनु भएको छ र उहाँसँग आज हामीले यस क्याच द रेन मिशनबारे चर्चा गर्नेछौँ। र हाम्रो पहाड दार्जिलिङमा पनि विगत 40 वर्षदेखि मानिसहरूले जल संकटको समस्या भोगिरहेका छन्। कालिम्पोङ होस्, दार्जिलिङ होस्, मिरिक होस्, खरसाङ होस्, यी जिल्ला र महकुमाहरूमा जलको एउटा ठुलो संकट सबैले झेलिरहेका छौँ। र यस्तो स्थितिमा क्याच द रेन मिशन बारे चर्चा गर्नु र हाम्रा श्रोताहरूलाई सार्वगर्भित जानकारी दिन, जसमा कसरी हामीले जल सञ्चय गर्न सक्छौँ, वर्षाको पानीलाई कसरी हामी संरक्षित गर्न सक्छौँ, कसरी जोगाउन सक्छौँ, एक एक थोपा पानीले हाम्रो जल संकटलाई कसरी समाधान गर्न सक्छ, यस विषयमा हामी छलफल गर्छौँ। विनयजू, तपाईँले आकाशवाणीको स्टुडियोमा स्वागत छ। नमस्कार।
1: नमस्कार, धन्यवाद।
0: विनयजी, भारत सरकारले 2023 देखि क्याच द रेन मिशन सुरु गरेको छ र यस मिशनले वर्षा जल संरक्षणको निम्ति एउटा ठुलो र ऐतिहासिक कदम देशभरि चालेको छ। 2023 जल शक्ति मन्त्रालयद्वारा सुरु गरिएको यस अभियानको मूल लक्ष्य नै थियो रेस्पेक्ट वाटर फर लाइफ, यानि जीवनको निम्ति जलको पनि सम्मान गरौँ। जल छ भने जीवन छ, जलको अपव्यय माने जललाई खेरो फाल्नुदेखि जोगाउनु र जलको सही ढङ्गमा उपयोग गर्नु, जति आवश्यक छ त्यति नै जलको प्रयोग गर्नु। र यो मिसनबारे तपाईँ के भन्नुहुन्छ?
1: जल नै जीवन हो, आउँदो जेनेरेसनको लागि पनि हामीले यसलाई सञ्चय गरेर राखौँ।
0: अच्छा विनयजी, प्रधानमन्त्री नरेन्द्र मोदी सत्तामा आएपछि र विश्वमा बढ्दो पर्यावरण संकट, जलवायु परिवर्तन, जल संकटलाई ध्यानमा राखेर भारतमा पनि त्यसको नकारात्मक प्रभाव नपरोस् र भारत जल र वनको क्षेत्रमा एउटा समृद्ध राष्ट्र हो र भारत एउटा कृषि प्रधान राष्ट्र पनि हो र यसले गर्दाखेरि भारतको कृषि, भारतको जैव विविधता, भारतको ग्रामीण क्षेत्र, शहरी क्षेत्रमा जल संरक्षण कसरी होस्, यसको निम्ति 2019 प्रधानमन्त्री नरेन्द्र मोदीको प्रयासमा छुट्टै जल शक्ति मन्त्रालय, जल शक्ति मन्त्रालयको लक्ष्य नै र उद्देश्य नै थियो जल संरक्षण। भारतमा हामीले देख्दै थियौँ कि भूजल स्तर निरन्तर घट्दै गइरहेको छ र यसले गर्दाखेरि विशेष गरी शहरी क्षेत्र र यहाँसम्म कि ग्रामीण क्षेत्रमा सिँचाइको बेलामा बोरवेलले गर्दाखेरि जलको ठुलो समस्या र संकट, र यसले ग्रामीण क्षेत्रमा कृषि र शहरी क्षेत्रमा पिउने पानीको संकट। जलशक्ति मन्त्रालयले अहिलेसम्म के कस्तो काम गरिरहेको छ?
1: सर्वप्रथम त हाम्रो जुन चाहिँ इतिहास छ, इतिहासमै जललाई कतिको मान्यता दिएको छ हामीलाई थाहा पाउँछौँ। जस्तो कि अब तपाईँले हेर्नु सक्नुहुन्छ, अलग भारतको अलग अलग विभिन्न क्षेत्रहरूमा, चाहे चोला डिनेस्टी होस्, चाहे गुप्ता डिनेस्टी होस्, चाहे राजपूतहरू होस्, हाम्रो राजस्थानको बाउरी वेल्सहरू बनाएर उहाँले एउटा एक्जाम्पल सेट गर्नुभएको थियो आफ्नो समयमा, कि पानीलाई कसरी संरक्षित गर्नु सकिन्छ। र सायद समयको लागि त्यो हिस्टोरिक एउटा उपलब्धि थियो, किनभने अहिले पनि हामीले हेर्छौँ इन्जिनियरिङको उत्कृष्ट उदाहरणको रूपमा त्यो बाउरी वेल्सहरूलाई मानिन्छ। र त्यसरी नै हर क्षेत्रमा, चाहे झिल होस्, चाहे नाला होस्, चाहे झरना होस्, हर चिजलाई बचाउने कोसिस गर्छ। जति पनि वाटर बडिज त्यो समयमा थियो त्यसलाई संरक्षण दिने काम त्यति बेलाको राजाहरू या जो पनि शासकहरू हुनुहुन्थ्यो त्यति बेला उहाँहरूले गर्नुभएको थियो। अब हामीले यो चिज बुझ्दैछौँ कि आधुनिकता पनि चाहिन्छ, साथसाथमा हाम्रो पुरानो परम्परालाई पनि हामीले पालन गरेर अगाडि लगेको हुनुपर्छ। यो दुइटामा सामञ्जस्य बनाएर राख्नुपर्छ। जब यो सामञ्जस्य बनाउँछौँ हामी, त सायद हामीलाई समाजलाई देशलाई अगाडि बढाउनु लागि एउटा माध्यम पाउँछ, एउटा बाटो खोलिन्छ। र त्यही चिजलाई हाम्रो प्रधानमन्त्रीजीले अनुसन्धान गरिवरी एउटा पानीको लागि अलग्गै डिपार्टमेन्ट खोल्नु भयो। अन्तखेरि त्यो डिपार्टमेन्टले आजको दिनमा हामी हेर्दैछौँ आउँदो जेनेरेसनको लागि के हुनसक्छ, परिस्थिति के हो छ, त्यसको लागि प्रिपरेसन गर्नु हुँदैछ। अलग अलग वाटर बडिजहरूलाई बचाउने प्रयास गरिँदैछ, वाटर हार्भेस्टिङको लागि पब्लिकको बिचमा जागरूकता ल्याइँदैछ। बिस्तारी बिस्तारी कसरी गर्नु सकिन्छ, फेरि वाटर यो यस्तो चिज हो, अलग अलग क्षेत्रको हिसाबले अलग जति पनि जियोग्राफिकल कन्डिसनहरू छ त्यही हिसाबले आफूलाई हामीले यो पानीलाई संरक्षण गर्नु सिक्नुपर्छ। हाम्रो देशमा हिमाल पनि देख्न सक्छौँ, हाम्रो देशमा रेगिस्तान पनि देख्न सक्छौँ, हाम्रो देशमा सी कोस्ट पनि देख्न सक्छौँ, हाम्रो देशमा त्यो वन सिंह हराभरा क्षेत्र पनि देख्न सक्छौँ। त्यो सबैको क्षेत्र अलग अलग हो, त्यसले गर्दाखेरि अलग अलग प्लानिङको दरकार हुन्छ। त्यही कारणले गर्दा त्यसको मूल्य उद्देश्य नै त्यो मन्त्रालय खोल्ने।
0: माने तपाईँले भन्नुहुँदैछ कि वास्तवमा अहिलेसम्म भारतमा जललाई एउटा शक्तिको रूपमा र जल सञ्चयन र जल पनि एउटा देशको निम्ति, कुनै पनि देशको एउटा ठुलो समृद्धि र शक्ति हो, यसलाई टेवा दिनको निम्ति प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा अलगै जलशक्ति मन्त्रालय बनियो, जसको उद्देश्य परम्परागत तालाबहरू, कुवाहरू, तपाईँको हामी पहाडको कुरा गरौँ भने धाराहरू, र एक समय यस्तो थियो कि पहाडकै कुरा गरौँ भने धाराद्वारा नै पिउने पानीको समस्या सहज रूपमा समाधान हुन्थ्यो। यानि जहाँ कलको पानी आएन त्यहाँ प्रशस्त धाराहरू थिए, तर अब भनौँ अनप्लान्ड यानि अनियोजित सहरीकरण, कंक्रिटाइजेसन यानि इँटा सिमेन्ट बलुवाको घर बनाउनु जलको स्रोतहरू थियो, त्यो स्रोतहरूलाई ध्यानमा नराखिकन जङ्गल फाँड्नुदेखि लिएर जुन अनप्लान्डमा सहरीकरण योजना भयो, यसले गर्दाखेरि यो सिमसार, पोखरी, तालाब, रुखपात, पहाडको विशेष गरी रिसोर्सेस भनौँ धाराहरू, जस्तै अब खरसाङमा धारा, अझै पनि धोबी तलाउको त्यो धारा जिउँदै नै छ, त्यसरी नै अब दार्जिलिङ सहरलाई जल आपूर्ति गर्ने त्यो हस्पिटलको मुनि धारा, धीरधामको धारा, यसरी कालेबुङको बागधारा, त्यसरी नै मिरिकको झिल बनेको पनि अब धाराले गर्दा नै हो। र यसरी एउटा प्राकृतिक जलस्रोत हाम्रोसँग अपार थियो, र प्रकृतिले पनि के गर्दैछ, हर मौसममा जाडो, त्यसपछि वसन्त ऋतु, त्यसपछि ग्रीष्म ऋतु, ग्रीष्मको साथसाथ वर्षा ऋतु सुरु हुन्छ, फेरि शिशिर सुरु हुन्छ, र यसरी प्रकृतिले पनि जलको रिसाइक्लिङ गर्ने एउटा साइकल चल्दैछ। गर्मीमा गरम पनि प्रकृतिको निम्ति आवश्यकता छ, वसन्त ऋतु पनि आवश्यकता छ, सर्दी ऋतुको पनि खाँचो छ, र यो सबैलाई पानी जुन जल छ जलको पुनरावृत्ति वर्षाद्वारा गर्नु, यानि हामीले देख्छौँ वर्षाकालमा सम्पूर्ण क्षेत्र बन्जर क्षेत्रमा पनि हरियो हुन्छ, घाँसपात उम्रिन्छ, र त्यो घाँसपात गर्मीमा ओइलेर जान्छ र त्यो मलको रूपमा पनि काम गर्छ। र प्रकृति स्वयंले हामीलाई एउटा शिक्षा दिइरहेको छ, मानव जीवनको निम्ति या यस पृथ्वीको सुरक्षा र मानवको भविष्यको सुरक्षाको निम्ति जल एउटा पर्याप्त र महत्त्वपूर्ण भूमिका यसले खेल्छ। र जमिनको मुनि एउटा ठुलो मात्रामा जल स्रोत छ, जसको शोषणले जल भूजल स्तर घट्दैछ, र यो जलशक्ति मिसनको लक्ष्य भूजल स्तरलाई पनि बढाउनु हो।
1: हजुर, यसको मूल मूल उद्देश्य यो पनि हो कि नि जति भूजलको संरक्षण हुन्छ त्यो त्यो जललाई हामी त्यति लामो समयसम्म उपयोग गर्नमा ल्याउन सक्छौँ। त्यो भूजलको आइडिया सायद हाम्रो पहाडमा निकै त्यति बेसी अप्लाइड हुँदैन किनभने हाम्रो क्षेत्रको जियोग्राफिकल कन्डिसन अलिक भिन्दै छ। मलाई यस्तो लाग्छ कमसेकम हामीले यो विगत दुई तीन दशकदेखि हामीले नवीकरणपट्टि त गयौँ, इन्फ्रास्ट्रक्चरपट्टि त गयौँ, तर कहीँ न कहीँ हामीले आफ्नो मूल चिजलाई बिर्स्यौँ। किनभने हामीलाई अब तपाईँले जसरी भन्नुभयो हाम्रो देशको सबभन्दा इम्पोर्ट मतलब जलीय जीवन है भन्ने कुरा त उहिलेदेखि चल्दै आएको, त्यसको बेसिक चिजलाई चाहिँ हामी सायद बिर्स्यौँ कि यो आउँदो जेनेरेसनको लागि चाहिने चिज हो। त कन्क्रिटाइजेसनमा हामी यति बिजी भयो त्यो पनि सायद अनप्लान कन्क्रिटाइजेसनमा, त्यसले गर्दा जल स्रोतहरूलाई हामीले निकै क्षति पुऱ्याएको छौँ र त्यो क्षति पुरेकोले नै गर्दाखेरि आज हामी देख्दैछौँ अलग अलग किसिमको हाम्रो समस्याहरू चारैपट्टि फैलिरहेको छ। तर अब यसलाई सुव्यवस्थित गर्नु लागि नै जलशक्ति मन्त्रालयको पनि गठन गरिएको छ र यो जलशक्ति मन्त्रालयको साथ बिना जनभागीदारीको यो चिज सम्भव हुनेवाला छैन र त्यसले गर्दाखेरि चाहे प्रशासन होस्, चाहे सरकार होस्, चाहे जनता होस्, जब हामी आपस तिनैजना आपसमा सामञ्जस्य मिलाएर आउँदो भावी पिँढीको लागि एउटा भिजन जब जस्तो हाम्रो प्रधानमन्त्रीले भन्नुहुन्छ 2047 विकसित भारत बनाउनु छ, त विकसित भारत खालि फाइनेन्सियली त होइन होला नि त, हर क्षेत्रमा बनिनु छ विकसित भारत, चाहे त्यो वाटरसँग रिलेटेड होस्, चाहे इन्डस्ट्रीसँग रिलेटेड होस्, चाहे इकोलोजी संरक्षणको कुरा होस्, हर क्षेत्रमा तब सही रूपमा सायद हामी विकसित भारत बनिन सक्छौँ। त यही चिजलाई एकदम लङ टर्म भिजनको साथमा लिएर नै जलशक्ति मन्त्रालयको गठन भएको छ र उहाँले आफ्नो क्षेत्रमा राम्रो काम गर्नुहुँदैछ। लगभग मैले सुनेको हिसाबले 16 करोड अलग अलग पानीको बडिजहरूमा यो चिजहरूलाई संरक्षण गर्नु लागि अलग अलग भारतवर्षभरि यो कामहरू चल्दैछ। 8 लाखदेखि 9 लाख कामहरू चाहिँ अहिले पेन्डिङमा छ, तर यो जुन चाहिँ काम गर्ने स्तर छ र स्पिड छ त्यो चाहिँ काबिले तारिफ हामी भन्न सक्छौँ भारत सरकारको, किन यति कम्ती समयमा यो लेभलको कामको स्पिड बढाउनु एकदम नै सराहनीय हो र भारत सरकारले राम्रो काम गरिरहेको छ। तर साथसाथै डिपार्टमेन्ट र जनताको पनि आफ्नो दायित्व बन्दछ कि हामीले गर्नुपर्ने हाम्रो मतलब सिभिक सेन्समा पनि हामीले के आमूलचुल परिवर्तन ल्याउनु पर्ने हो, किनभने चेन्जेस जब माथिबाट आउँदैछ भने त्यो त ग्राउन्ड लेभलसम्म पुगेको हुनु पर्यो। अगर म यो पिरामिड जस्तो हो, यो पिरामिडमा एउटा पनि ढाँचा कहीँ निस्के भने त्यो पिरामिड काम हुँदैन। त्यस कारणले गर्दाखेरि हामीलाई यो चिजलाई अलिक बढावा दिएर जनभागीदारीलाई बढावा दिएर यो चिजमा काम गर्ने दरकार छ। नभए त्यो जुन चाहिँ जलस्तरको हामीले कुरा गर्यौँ त्यो जलस्तर घट्दै पनि जान्छ। अब पहाडमा हामीले जस्तो हेर्दैछौँ हामीले स्पेसियली रुफटप मेकानिजमलाई युज गरेर हामीले पानीलाई बेसीभन्दा बेसी रूपमा हामीले सेभ गर्न सक्छौँ।
0: केन्द्र सरकारले यसको निम्ति धेरै फाइनेन्सियल एसिस्टेन्ट पनि दिएको छ,
1: यो डल्लै मेकानिजम बनाइदिएछ सरकारले। के अब आत्मनिर्भर भन्ने कुरो त अहिले हामी बुझ्दैछौँ, आत्मनिर्भरता किन पनि जरुरी छ आजको दिनमा। एउटा घरले नै आजको दिनमा एक सोलर प्यानल लगाएर मेरो बिजुली पनि उत्पन्न हुँदैछ भनेपछि म वाटर हार्भेस्टिङको एङ्गलले सोचेर मैले आफ्नो पानीलाई बचाउने पनि प्रयास गर्दैछु भनेपछि कहीँ न म कहीँ मेरो डिपेन्डेन्सी जुन चाहिँ सरकारप्रति म जहिले पनि डिपेन्ड हुँदै कि सरकारले यो गरिदिनुपर्छ त्यो गरिदिनुपर्छ, तर सरकारलाई त्यो फेसिलिटिज सरकारले नै दिँदैछ कि तिमी आत्मनिर्भर बन्न, तिमीले आफ्नो जुन चाहिँ मूलचुल व्यवस्था छ तिमीले आफ्नो लेभलमै सल्भ गर्नु सक्षम बन, किनभने सरकारले आउँदो दिनमा बहुत ठुलो ठुलो भिजन लिएर काम गर्दैछ। अन्तखेरि एउटा भिजन लिएर काम हुँदैछ विकसित भारतको भनेपछि हाम्रो पनि दायित्व एउटा समाजको नागरिकको हैसियतले कि यो सब चिजमा अगाडि बढेर आफू पनि जागरुक त हुँ, साथसाथै आफ्नो छेउछाउको छिमेकी रिलेटिभ हर मान्छेलाई जागरुक गराउने कोसिस गर्नुपर्छ। किनभने आज यही प्याटर्न हाम्रो पहाडमा सबैकोमा छ भनेपछि सायदै हामीलाई पानीको आउँदो दिनमा प्रब्लम हुनेवाला छ।
0: र यस विषयमा आज हामीले विनय कुमार प्रसादजीसँग एउटा सारगर्भित चर्चा गऱ्यौँ र यसको निम्ति तपाईँलाई धेरै धेरै धन्यवाद, नमस्कार।
1: धन्यवाद
0: श्रोताहरू, यो कार्यक्रम हाम्रो युट्युब च्यानल @AIR खरसाङ, फेसबुक आकाशवाणी न्यूज खरसाङ र ट्विटर ह्यान्डल @AIR न्यूज खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ तथा आफ्ना विचार र सुझावहरू त्यहाँ दिन सक्नुहुनेछ।

0: आज के छायागीत में बस इतना ही। दीजिए इजाजत नेहा अगरकर देसाई को। नमस्कार।
1: हामी आकाशवाणी खरसाङ केन्द्रबाट बोलिरहेछौं। समय अहिले ठीक रातिको 10:30 भइरहेछ श्रोता। त यसको साथै आजको सम्पूर्ण कार्यक्रमहरू यही समाप्त हुँदछ। भोलि यही प्रसारण FM 103.5 मेगाहर्समा बिहान 6:22 पुनः हजुरहरू समक्ष उपस्थित हुनेछौँ लिएर भोलिको प्रभातकालीन अधिवेशन। तबसम्मको निम्ति म उत्कोशिका अनुपमालाई पनि आज्ञा दिनुहोस्। हवस् त, नमस्ते, शुभरात्रि, जय हिन्द।